लग्न गयो कलंकी हरिलाई सुन्नु भएथ्यो जब कोही मित्र लिएर गएर बनामा घुम्दै पुगे माधव देखे असो समय प्रसन्न बनामा नै मारिएको जवा

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनु भएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
4: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-5793-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
5: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमि बारपको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीन बहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840-88-86-92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: मुसाले पनि कति दुःख दिएको अस्ति।

0: नि किन चिन्ता लिन्छौ क्या तिमी लहिन जाउँ त्यतै
1: हाम्रा सेवा तथा सुविधाहरू
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने दाँत सफा गर्ने नमिलेको दाँत मिलाउने झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने नयाँ दाँत राख्ने बाल दन्त उपचार किराले खाएको दाँतको जरेदेखिको उपचार दाँत कलरको सिमेन्ट भर्ने दाँतको एक्सरे गर्ने
1: पहेँलो दाँतलाई चम्काउने
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने
1: दाँतमा हिरा राख्ने
2: सुनको खोल राख्ने
1: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली पाडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा
2: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301172 र 9851120607
3: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना
0: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा 24 घण्टा आकस्मिक सेवा
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना 24 घण्टा फार्मेसी सेवा
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका हड्डी खिएका नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइराइड जाँच दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020 नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020 धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा। पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ। सुखी र निरोगी हौ।
5: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै 1.25 लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका 2 घ्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9510661065

0: गर्ने भन्या यसो व्यापार व्यवसाय गरौँ भन्या अलिकति खर्चको पनि जो गरेको थिएँ सामान लिन काठमाडौँ जानै नसकिने भयो यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
1: पाडे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
0: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त
1: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकुटमै छँदै छ नि जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि
0: मेरी आमै नि गीताश्री स्टोर यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
1: हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के अनि अर्को कुरा पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि त्यो त दोलखाको लागि एकमात्र डिलर हो के त्यसो गरे कसो होला
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन
3: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस् पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस् कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा सम्पर्क नम्बर 9851068595 र 0949421542 काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा सम्पर्क नम्बर 9851068590 सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
3: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
4: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
3: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
4: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
3: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
3: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
4: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
3: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
3: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
4: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007866।
3: यस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्सप्रिन सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कम्मलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
4: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, भुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर, प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
3: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
4: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
3: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्कार अनि सुस्वागतम कार्यक्रम सुनौलो बिहानीको प्रतीक्षा गरिरहनुभएका तमाम आदरणीय श्रोता मित्रमा बिहान उदय जस्तै मनभरि उत्साह र पाखुरी भरि जाँगर बोकेर बिहानीको स्वागत गरिरहनुभएका तमाम श्रोता मित्रमा हार्दिक स्वागत गर्दै कार्यक्रमको साथमा उपस्थित छु म विनिता अनि साथमा हुनुहुन्छ पण्डित बद्रीप्रसाद सापकोटा लामा गुरु डुक्पा लामा र प्राविधिक साथी सुजन हरेक दिन गगनका तारा झरेपछि सूर्यको प्रकाशको पदार्पण सहित मानिसले आफ्नो दैनिकी शुरू गर्ने गर्छ तपाईँ हामी पनि आफ्नो दैनिकीमा थर्किसकेका छौं बिहान कसरी बिताउँदै हुनुहुन्छ तपाईँको बिहानलाई अझ सुन्दर बनाउन र दिनलाई असाध्यै सफल बनाउनको लागि शुभ बिहानीको पवित्र सौगात स्वरूप कार्यक्रम लिएर प्रत्येक दिन बिहान तपाईँ सामु आइपुग्ने गर्छौं कार्यक्रममा हामीले हाम्रा मौलिक भजन श्लोकहरू कहावतहरू प्रस्तुत गर्दै आएका छौं भने नियमित कार्यक्रम राशिफल अंश अनि रेडियो सैगुङबाट प्रसारण हुने कार्यक्रमका झलकहरू तपाईलाई सुनाउने गर्छौं श्रोतावृन्द आजको कार्यक्रमको शुरूआत गरौं पहिलो राशिफल अंशबाट राशिफल अंश प्रस्तुत गर्दै हुनुहुन्छ पण्डित बद्रीप्रसाद सापकोटा
1: मित्रैका सँग माता भेट गर्दा मनमा खुसी चाहुने छोरा छोरीसँग त भेट गर्दा आँखामा सुने प्रियालाई त देखने बखतमा आँखा त कर्के हुने रात आँखा हुनेछ शत्रु देखता मनमा त रिसले छुने
2: नमस्कार रेडियो सैलो सामुदायिक एफएम बयानब्बे थप्लो सात मेगाहर्जबाट म पदी प्रसाद सापकोट आज विक्रम सम्बत 2083 छ अधिक ज्येष्ठ शुक्ल पक्ष सन 2026 मे 18 तारिक ज्येष्ठ 4 गते सोमबार द्वितीय तिथि उत्तरायणम ग्रीष्म ऋतु रौद्र नाम सम्मत सर रोहिणी नक्षत्र पर्वत योग वृष राशिका दक्षिणमा श्वेत चन्द्रमा छन् सायद गर्दा लाभ हुने आजका जोगिनी आग्नेयमा छन् सायद गर्दा पछाडि र बायाँ जोगिनी पार्ने आजका दिन 33:47 पलका छन् उदय 5:16 अस्तय 18:46 हुन्छ अब कार्यक्रम शुरू गरौं राशिफलबाट यस राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ तपाईँले सामाजिक काममा खट्नुपर्ने छ अरूको लागिमा पूरा सक्रियता भएर काम गर्नुपर्ने त्यस्तो पनि देखिएको छ आफूले विचार पुर्याउनुहोस् गरेका कामहरूबाट लाभदायकै देखिएको छ वृष राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य आर्थिक केही लाभ पनि हुन्छ तर त्यसो केही खर्च हुने बेला पनि आएको छ र तपाईँलाई कृषिजन्य व्यवसायबाट राम्रो आमदानी पाउन सक्नुहुने देखिएको छ मिथुन राशि हुने मित्रहरू आज तपाईँको समय सामान्य छ तपाईँको मन अलिकति केही कातर हुन सक्छ चञ्चल पनि हुन्छ र अब चञ्चल भयो भनेर तपाईँले हतछाए नहुनु एकदम आफूले मन डरो पारेर काम गर्दै लैजाने गरेको काम सफल हुन्छ त्यसबाट उन्नतिको अवसर पनि आउन सक्छ कर्कट राशि हुने मित्रहरूको आज तपाईँको समय लाभदायकको समय छ पढाइ लेखाइतिर त्यति ध्यान जान अलिकति गाह्रो पर्छ छलफल गर्नतर्फ यतापट्टि मानिसहरू जम्मा हुन सक्छन् राम्रो कुराको छलफल पनि हुन सक्दछ त्यस छलफलबाट केही निचोड पनि निस्किन सक्ने सम्भावना छ सिंह राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य रहनेछ नयाँ ठाउँको भ्रमण हुनेछ कुनै सभा समारोहमा सहभागी हुनुपर्नेछ कुनै आफ्ना साथी मित्र मानिसहरूसँग भेटघाट पनि हुने सम्भावना देखिएको छ कन्या राशि हुने मित्रहरूको आज तपाईँको समय सामान्य छ मन चञ्चलता हुन्छ काम गर्न पनि त्यति मन अलि नलाग्ला पढाइ लेखाइहरू आवश्यकी अनुसारको हुन्छ आवश्यकी काममा बडो मन लाग्ने त्यस्तो सम्भावना देखिएको छ तुला राशि हुने मित्रहरू आज तपाईँको समय राम्रो छ तपाईँको मनमा अनावश्यक विचार आउने छ, मन अन्त जान पनि सक्ने सम्भावना देखिएको छ, त्यसकारणले मनलाई खैचेर काम गर्दै लैजानु होला, सफल हुन्छ। वृश्चिक राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले समाजको काममा सहभागी हुनुपर्नेछ, यातायातको साधन प्राप्त हुने सम्भावना छ, अनि केही सुख शान्तिकै समय आएको देखिएको छ। धनुराशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँको आत्मसन्तोष हुने बेला आएको छ, तपाईँलाई कतैबाट केही उपहारको रूपमा केही आउने सम्भावना पनि देखिएको छ, महत्वपूर्ण चिजहरू प्राप्त हुन सक्ने सम्भावना पनि देखिएको छ। मकर राशि हुने मित्रहरूको आज तपाईँको समय ठिकै छ, तपाईँको मन पढाइ लेखाइमा जान सक्छ र नयाँ ठाउँको भ्रमण हुनेछ, नोकरीतर्फ फलदायी पनि हुन सक्ने सम्भावना देखिएको छ। कुम्भ राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँलाई केही नोकरीबाट उपलब्ध राम्रो उपलब्ध हात लाग्ने सम्भावना छ, भोग्य चिज पनि राम्रोसँग मिल्ने देखिएको छ, आफ्ना मित्र मानिसहरूसँग भेटघाटमा पनि केही समय बित्ने देखिएको छ। मीन राशि हुने मित्रहरूको आज तपाईँको समय राम्रो छ, तपाईँले गरेका काममा सफलता मिल्नेछ, नयाँ उद्योग व्यवसाय अध्ययनको अवसर पनि आउने सम्भावना पनि देखिएको छ। राशिफलले तपाईँलाई राम्रो नराम्रो जे भने पनि आफ्नो कार्यबाट विचलित नभई कार्य सम्पन्न गर्नुहोला। श्रोता, हामी कार्यक्रम सुनौलो बिहानीको राशिफल अंशको अन्तमा आइसकेका छौँ। तपाईँलाई आजको राशिफल अंश कस्तो लाग्यो? आफ्नो सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। यसका लागि हाम्रो ठेगाना यस प्रकार रहेको छ, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz चरीपुर चरी ध्यान दोलखा। भोलि बिहान पुनः तपाईँको राशिफल लिएर राशिफल हुने बाचाका साथ आजको राशिफल अंशबाट म पति प्रसाद सापबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।
0: कार्यक्रम सुनौलो बिहानी सुन्दै हुनुहुन्छ। सुनौलो बिहानीमा भर्खरै तपाईँले राशिफल अंश श्रवण गरिसक्नु भएको छ। नेपाल अनेक जातिका भाषा संस्कृति छन्, तीनका आफ्नै परम्परा छन्। सबैमा परम्परा, एकता, सहिष्णुता, परोपकारको भावना, सभ्यता र शिष्टता सम्मान छ। सबै धर्म संस्कृतिको सार आधार एउटै छ, तसर्थ विविधता भित्रको एकता नेपाली संस्कृतिको मूल खम्बा हो। त्यसैले हामीले अर्को राशिफल अंश लामा राशिफल प्रस्तुत गर्दैछौ। लामा राशिफल प्रस्तुत गर्दै हुनुहुन्छ लामा गुरु डुक्पा लामा।
3: Oh, my, it can't yam, see, see.

0: Leute.
1: Lass auf, Herr Fulat, dass ich dir noch was ganz über so Leute, die du passt, der Udei, wo die Spartan und Salo, wo gar so kostet, na, wo passiert, weil sie kein Kutsu, man nie da zu lange passieren.
0: Azadi Gram Sambad 2083 Jet Sargate Sombara Me Atharagari. Buddhist Patron Zarado Dawasi Ni Duigate Badaneman. Buddhist Patron Zarado Duk is Tusa Azamot Ta Purnago Bepar Haru Garna Ramro China Gurrago Bepar Lai Niranta Dinus Ramro Nitsa. Chorgarke Kandin Ramro China Azago Duk Me Chusa. मेचु भनेको मृत्यु जोक नै भनेर बुझिन्छ अनि होसेर गर्नुपर्ने हुन्छ आजको भूमतोङ उतार परेको छ त्यसलाई जोगिनु पर्ने छ आज नाकको तिथि छ नाक 3 बजे सम्म बुझाउन सक्ने यहाँहरूले बुझाउन सक्नुहुन्छ लो वर्ग
1: जीवालो मुसा बाबुको मित्र आज राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ लाग्नु गाईपुरको मित्रलाई राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ काख लोपाकपुरको मित्रलाई राम्रो देखिएको छ कुनै पनि भिन्न भएर छैन यहीले बिरालोवर्गको मित्रलाई राम्रो देखिएको छ सबै कुरा राम्रै हुनेछ ढुक्लो गडुलवर्गको मित्रलाई राम्रो देखिएको छ आयोजन राम्रै हुनेछ धुलो नागवर्गको मित्रलाई राम्रो देखिएको छ कुनै पनि भिन्न भएर छैन आयोजन राम्रै हुनेछ
0: तालो घोडावर्गको मित्रलाई आज राम्रो यहाँले गरेको गर्नु खोज्यो काम कुनै प्रकारको विघ्न बाधा नआउने तपाईँको जोगले बताएको छ टेलो भादरवर्गको मित्रलाई आज राम्रो यहाँले गर्नु खोजेको गरिहाल्नु भयो काम र सफलता प्राप्त हुने देखेको छ झ्यालो चरावर्गको मित्रलाई आज राम्रो तपाईँले पनि गरेको काम गर्नु खोजेको काम र सफल प्राप्त हुने जोगले बताएको छ खिलो कुकुर वर्गको मित्रलाई आज लास्ता भएकोले टाढयात्रा अधिकार वा व्यापार व्यवस्था फैलिएर जाने तपाईँको जोगले बताएको छ फाक्लो भण्डल वर्गको मित्रलाई आज राम्रो यहाँले गरेको गर्नु खोजेको काम सम्पूर्ण कामहरू सफल हुने जोगले बताएको छ तपाईँको लो वर्गले जे जस्तो बताए पनि आफ्नो कार्य विचलित नभए अगाडि बढाउनु होला आजको लो वर्ग जोक तपाईँलाई कस्तो लाग्यो आफ्नो सल्लाह सुझाव पठाउन नभुल्नु होला ठेगाना यस प्रकार रहेको छ रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगा चरीकोट चरियाङ दोलखा यहाँले जुनसुकै काम गर्नु अघि आफ्नो रीतिरिवाज अनुसार धर्म गुरु लामा पण्डितबाट सल्लाह लिई पात्रबाट सहयोग गरी कार्य गर्नुहोला सम्पर्क नम्बर 98 40 92 67 61 सम्पर्क गरी सोध्न सक्नुहुनेछ भोलि यसै समयमा लो वर्ग जोगको साथ उपस्थित हुनेछु आज बिदा चाहन्छु म ढुक्पा लामा पाखरिन टरिदेले फ्याफुल्ला नमस्कार सेवा शुभ दिन
2: राशि फलांश सुनिरहनु भएको छ भर्खरै तपाईँले लामा गुरु डुक्पा लामाबाट राशि फलांश सुनिसक्नु भएको छ नेपाल बहुजाति बहुभाषी बहुसांस्कृतिक अनि बहुधार्मिक मुलुक हो यहाँ सबैलाई थाहा नै छ विविधतामा एकता नेपाली संस्कृतिको मूल विशेषता हो नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पुर्याउँछ नेपाली संस्कृतिमा देखिएको विविधता समस्याको रूप नभई एकताको रूप सौन्दर्यको आधार पनि हो यसैले हामीले कार्यक्रममा पण्डित बद्रीप्रसाद सापकोटाको राशिफल अंश यसै गरी लामा गुरु डुक्पा लामाले प्रस्तुत गर्नुभएको राशिफल अंश सुनाइसकेका छौं कार्यक्रमको महत्वपूर्ण अर्को अंश रेडियो सैलुङबाट दिनभर प्रसारण हुने कार्यक्रमको झलक अबको पालोमा श्रोताबिन आज सोमबार पनि सदाझै बिहान 5 बजे रेडियो शुभारम्भ भइसकेको छ 5:15 देखि 5:30 सम्म स्तुति पुराण कथा श्रवण गरिसक्नुभयो 5:30 देखि 6 बजेसम्म स्थानीय भजनहरू सुन्नुभयो 6 बजेदेखि 6:30 सम्म सीआईएनबाट साझा खबर सुनिसक्नु भएको छ 6:30 देखि 7 बजेसम्म अहिले सुनौलो बिहानी सुन्दै हुनुहुन्छ 7 बजेदेखि 7:30 सम्म सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ 7:30 देखि 8 बजेसम्म राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ 8 बजेदेखि 8:15 सम्म आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा सुन्न सक्नुहुनेछ 8:15 देखि 9 बजेसम्म जनसचेतन आवाज पुनः प्रसारण सुन्न सक्नुहुनेछ 9:00-9:15 सम्म। उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ 9:15-10 बजेसम्म। सैलुङ देउराली सुन्न सक्नुहुनेछ 10:00-10:05 सम्म। थामी भाषाको समाचार सुन्न सक्नुहुनेछ 10:05-11 बजेसम्म। पप गीतहरू सुन्न सक्नुहुनेछ 11:00-12:00 सम्म। हिन्दी गीतहरू 12:00-1:00 सम्म। लोक दोहोरी गीतहरू सुन्न सक्नुहुनेछ 1:00-2:00 सम्म। चलचित्रका गीत 2:00-2:15 सम्म। सैलुङ समाचार सुन्न सक्नुहुनेछ 2:15-3:00 सम्म। आधुनिक गीत सुन्न सक्नुहुनेछ 3:00-3:15 सम्म। उज्यालो 90 नेटवर्क नेपाल खबर सुन्न सक्नुहुनेछ 3:15-4:00 सम्म। लोक दोहोरी गीत सुन्न सक्नुहुनेछ 4:00-4:15 सम्म। रेडियो सैलुङको स्थानीय समाचारहरूको संगालो सैलुङ सेरोफेरो समाचार सुन्न सक्नुहुनेछ 4:15-5:00 सम्म। लोक पप गीत सुन्न सक्नुहुनेछ 5:00-6:00 सम्म। बाल गीत 6:00-6:30 सम्म। सैलुङ समाचार 36:00-8:00 सम्म। गीतहरू सुन्न सक्नुहुनेछ 8:00-8:45 सम्म। गीतहरू सुन्न सक्नुहुनेछ 8:45-9:15 सम्म। बीबीसी नेपाली सेवा सुन्न सक्नुहुनेछ 9:15-10:00 सम्म। आधुनिक गीत सुन्न सक्नुहुनेछ 10:00 रेडियोका सम्पूर्ण प्रसारण बन्द हुनेछ।

तपाईले दिनभर प्रसारण हुने कार्यक्रमको झलक सुनि सक्नुभएको छ। अब भने दोलखा र दोलखा आसपासका मौलिक संस्कृतिहरू तपाईलाई सुनाउँछौ। यहाँका अग्र ज्येष्ठजनहरूको आवाजमा सजिएका निकै सुमधुर र मिठा भजन श्लोकहरू तपाईलाई पस्कदै आएका छौ। मानिस र माटोको अटुट सम्बन्ध वा नाता हुन्छ। यी सम्बन्ध र नातालाई नै देशभक्ति भन्ने गरिन्छ। आफू जन्मिएको देश जस्तो भए पनि सबैलाई राम्रो लाग्छ। आँखाको नानी जस्तै सम्झेर अनि आफ्नो मुटु जस्तै छानेर आफ्नो भूमिलाई, आफ्नो माटोलाई, आफ्नो संस्कृतिलाई सबैले भक्ति भावनाले पूजा गर्ने गर्छन्। आफ्ना मौलिकताहरू पनि हाम्रा संस्कार र संस्कृति हुन्। यस्तै आफ्ना मौलिकता जन्माउँदै, हुर्काउँदै र आजसम्म संरक्षण गर्दै ल्याउनु हुने ज्येष्ठ नागरिकहरूका आवाजमा सजिएको मौलिक परम्परा कर्णप्रिय स्वरका धनी दोलखा रिमिचोर नगरपालिका जिलुका पदम प्रसाद चौलागाई र फस्कुका भक्तबहादुर खड्काको आवाजमा सजिएको यो निकै दमदार दोहोरी स्वर सुनाउँदै

0: सारै मत भयो भनी हजुरले राखी दया मनमा अहिले राज्य ली घमण्डी बलिको हरु भयो सब यहाँ
1: देवी एउटी खडा भइन जब तहाँ देखेर खुसी भए आफ्ना हतियारती भगवतीलाई सबैले दिए दिए चक्र कि विष्णुले शिवजीले आफ्नो त्रिशूल दिए राम्रो हारती शेखले पवनले त्यो शङ्ख पासा दिए
0: यसरी सीताका अनेक अरू तहाँ परलाजी गर्दै थिए ब्रह्माले पनि आई त्यही बखतमा बिन्ती चढाई लिए यो नाचको नपराज ठुलो यस बखत राजा बलिले गर्यो त्यसको कर्म यहाँ मिलेर अहिले साह्रै विपदमा पर्यो
1: आइस लन्न भनेर कम्मर कसी छाङ्ने कुराले गरी निर्वाह किन गर्दछ सब सुजुक सरी तेरो छैन मलाई केही डर भर काके धाक देखाउँछस् मैले

0: मावई पुरो रोजी तिमीले गर तिम्रो मालिक लाई यो भनिदेऊ संसार मेरो पनि माचेरे सहजैरन स्थल बिखे मलाई नराम्रो गरी
1: भात बटुल्न त जाति कौरव कहाँ भाडा पनि माजनु खानु त्यही पुरा र काम गर्नु झुठो पुरा स्याहार्नु खुसी पार्नु त कौरव पछि पछि लागेर हिँड्नु अनि जुत्ता बोक्नु त मारे कैसरी भई मोल्नु ती जुत्ता पनि
0: फुकालेर तारो हो सोलाई मार्न अब केही छैन गाह्रो घरै छोराको अनुहार हेर चोराको कुन गर्छु मैले यही

0: भने फर्नलाई गोठमा गोरु लगी हुलिसियरी भने पखेस पकाले छोर फेरि यही रीतले हुलिसियरी भने ससु तेरै मङ्गरा
1: बाते कौरवको समाधि टुपीमा मैले निमोसिकन के राति सय भाइ नमारिकन त बुझ्दैन मेरो मन बाते कौरवको समाधि टुपीमा मैले निमो ठिकन त्यो राति सय भाइ नमारिकन त बुझ्दैन मेरो मन
0: दास हो यो अघि वंशको घरमा जन्मेर झलखानमा चोर्नु ठग्नु सिवाय केही अर्थ मन छैन तेरो यहाँ धिक्कार हो तैले विमाफ गर्नु कैदीको छोरो भाइ लाज लाग्दैन तलाई त बोल्न अहिले बसेर ठुलो भई
1: रानी द्रौपदीको सभाको बिचमा व्यतीत गरी चिस किन देखिसि अहिले आएको पाँच भाइ तै पाजीको ज्यान लिन
2: तपाईँले भीमेश्वर नगरपालिका चार जिरो निवासी रेष्टजन पदम प्रसाद चौलागाई र सैलुङ गाउँपालिका फस्कु निवासी रेष्टजन भक्तबहादुर खड्काको आवाजमा सजिएको यो निकै लोकप्रिय कर्णप्रिय दोहोरी श्लोक तपाईँले श्रवण गरिसक्नु भएको छ। नेपाली संस्कृतिमा इन्द्रेणी जस्तै अलग अलग रंगको मिश्रण छ। जसरी अलग अलग रंगहरू मिलेर इन्द्रेणी बनेको छ, त्यसरी विविध जात जाति देश र परम्पराका नेपालीहरूको विविधतामा एकताबाटै नेपाली संस्कृतिको निर्माण भएको छ। त्यसैले नेपाली संस्कृतिलाई इन्द्रेणीसँग पनि दाज्ने गरिन्छ। यस्तै नेपाली संस्कृतिको अर्को रंग छर्दै अर्को रंग भर्दै रामायणको श्लोकलाई यसरी अभिव्यक्त गर्नुहुन्छ दुलका सुनखानीका ज्येष्ठजन खड्ग प्रसाद शिवाकोटी।

यिनी संस्कार र संस्कृतिहरूलाई हामीले कार्यक्रममा जोड्दै जोड्दै आइरहेका छौं। रामायणको श्लोक वाचन गर्दै हुनुहुन्थ्यो ज्येष्ठजन खड्गप्रसाद शिवाकोटी। आगामी श्रृंखला पनि हामी लोक परम्पराले सिंगार्नेछौ। आजलाई पनि कार्यक्रमको निर्धारित समय सकिएको छ। रेडियो सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्ण श्रोता अनि प्रविधि संयोजनका साथी सुजनलाई धन्यवाद दिए। कार्यक्रम सुनाउनु बिहानीको आजको अंशबाट कार्यक्रम प्रस्तुत गर्ने टोली हामी सबै बिदा हुन्छौं।

0: होइन दाई, यो कौशीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
1: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
0: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
0: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
2: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
0: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
2: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
0: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
2: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
0: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
2: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 049-590-065 र मोबाइल नम्बर 98-49-38-50-22। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट सादो बाटो, दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एकले गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
5: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लिर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 98-44-46-69-08 98-44-46-69-08।
5: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
6: ए बुढी, मलाई धानुकोमा लैजाऊ भन्या।
7: अब के गर्छ हामी?

0: हामी त म होइन अब इन्द्र डिजिटल बीज बजारमा लैजानु पर्छ क्या तिमीलाई
1: के हुन्छ नि
0: त्यहाँ के हुँदैन नपत्याए सुन त यहाँ
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धित सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दौलखा सम्पर्कको लागि 9841577069
1: कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: यो रेडियो सैलुङको समय सूचक हो
8: यति बेला बिहानको 7 बजेको छ।

नमस्कार, बिहान 7 बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँको समाचार रेडियो सैलुङ समुदायका एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। सरकारले ल्याएका 8 वटा अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित। नेपाल कम्युनिष्ट पार्टीभित्र नयाँ शक्ति सन्तुलन, केन्द्रित आन्तरिक राजनैतिक गठबन्धन शुरू। र चालू आर्थिक वर्षको वैशाखसम्म 10,000 भन्दा बढ़ीलाई सेवा प्रदान गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई 2 लाखको भनाई।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो स्थानीय रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता स्थानीय रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: सामुदायिक पहुँच का लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
2: समाचार विस्तारमा सरकारले ल्याएका आठवटा अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित बनेका छन्। कांग्रेस र नेकपाले चार चार अध्यादेशमा असहमति जनाएका छन् भने नेकपाले आठवटै अध्यादेश निष्क्रिय बनाउने पक्षमा रहेको छ। जनता समाजवादी पार्टी जसपा मौन छ भने राष्ट्रिय जनमोर्चाले एक अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झण्डै दुई तिहाई मतसहित सरकार सञ्चालन गरिरहेको रासोपाको राष्ट्रिय सभामा उपस्थिति शुरूमा एमाले र कांग्रेस बीच सबै अध्यादेश निष्क्रिय गराउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र सेवा प्रभासँग जोड़िएका अध्यादेश रोक्दा जनतामा गलत सन्देश जारी भन्दै प्रश्न उठेपछि दलहरू विभाजित भएका हुन्। त्यसपछि दलहरूले आफ्नो ढंगले अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिएका छन्। सरकारले 28 बैशाखमा सहकारी पहिलो संशोधन अध्यादेश सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश स्वास्थ्य विज्ञान प्रतिष्ठा सम्बन्धी केही नेपाललाई संशोधन गर्ने अध्यादेश सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था सहितको अध्यादेश विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र संवैधानिक परिषदका काम कर्तव्य अधिकार कार्यविधि पहिलो संशोधन अध्यादेश दुवै सदनमा पेश गरेको छ। संसद सचिवालयका अनुसार 10 सांसद रहेको एमाले आठवटै अध्यादेश अस्वीकार गर्ने सूचना दिएको छ। 24 सीट भएको कांग्रेसले संवैधानिक परिषद केही नेपाल ऐन संशोधन विश्वविद्यालय सम्बन्धी र सार्वजनिक खरिद ऐन संशोधन सम्बन्धी अध्यादेश अस्वीकृत गर्ने सूचना दिएको छ। त्यस्तै 17 सांसद रहेको नेकपाले संवैधानिक परिषद केही नेपाल ऐन संशोधन विश्वविद्यालय सम्बन्धी र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश निष्क्रिय गराउन सूचना दिएको छ। एक सीट रहेको जनमोर्चाले संवैधानिक परिषद अध्यादेश अस्वीकृत गर्न खोजेको छ। 7 जेठमा अध्यादेशलाई छलफलको प्रक्रियामा लैजाने राष्ट्रिय सभाको सम्भावित कार्यसूची रहेको छ। नेकपा एमाले भित्र नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनैतिक गठबन्धन शुरू भएको छ। एक वर्ष अघिसम्म पार्टी सदस्यतै नवीकरण नगरी राजनैतिक रूपमा किनारा लगाउने रणनीतिमा पुग्नुभएका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार भने नेकपा एमालेको औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनिनुभयो। यो देशलाई एमालेभित्र विकसित भइरहेको नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनैतिक संकेतको रूपमा हेरिएको छ। 33 मदन आश्रय स्मृति दिवसको अवसरमा एमाले बल्खेस्थित मदन नगरमा आयोजना गरेको विशेष सभामा भण्डारी प्रमुख अतिथि हुनुभयो। कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओली निकट मानिने अधिकांश शीर्ष नेताहरूको उपस्थिति रहेको थियो उपाध्यक्षहरू रामबहादुर थापा विष्णु पौडेल गोकर्ण विष्ट महासचिव शंकर पोखरेल उपमहासचिव योगेश भट्टराई लगायतका पदाधिकारी एउटै मञ्चमा देखिनु आफैमा राजनैतिक सन्देश बोकेको दृश्य थियो। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़ेको छ। नेपाल ल्याश कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार अब ठूलो अण्डा प्रति केट अर्थात 30 वटाको 515 रूपियाँ र मध्यम 485 रूपियाँ कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रति गोटा 25 रूपियाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा प्रति केट 485 रूपियाँ र मध्यम अण्डा 435 रूपियाँ थियो। दुई दिने विदाले पर्यटक बढ़दा खपत हुनुको बढ़नुको साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ़नकै मूल्य बढ़ेको संघको भनाइरहेको छ। संघका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरा पालकको पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव र कुखुरामा विभिन्न रोग लागेर मरेका छन् जसले अण्डा उत्पादन घटेको छ। अण्डाको लागत मूल्य प्रति गोटा 19 रूपियाँ 12 पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेको बताउनुभयो। सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा सरकारको भूमिका फितालो हुँदा यसको सिमानबाट लाग्दै रूखका कारण वर्षमै 39,000 नागरिकको ज्यान जाने गरेको छ। यति मात्र होइन, सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रूखको उपचारमा राज्यको मात्र वार्षिक 55 अरब खर्च हुने गरेको छ, जुन यसको राजस्वबाट हुने आमदानी भन्दा दोब्बर हो। स्वास्थ्य मन्त्रालयले संकलन गरेको आँकड़ा अनुसार सुर्तीजन्य पदार्थ सेवनबाट लाग्ने रूखका कारण मृत्यु हुनेको संख्या वर्षे नै बढ़िरहेको छ। यसै सन्दर्भमा हामीले दोलखाको सदरमुकाम चरिकोटमा भेटिनु भएका केही व्यक्तिहरूलाई सुर्तीजन्य पदार्थ सेवनले हुने मृत्युदर न्यूनीकरण गर्न के गर्नु पर्ला भनेर सोधेका छौं।
3: सीता केसी, धुम्रपानबाट हुने मृत्यु दर घटाउनको लागि चाहिँ नेपाल सरकारले अथवा गाउँपालिकाले, नगरपालिकाले, स्थानीय सरकारहरूले चाहिँ धुम्रपान खान हुँदैन भनेर एवेरनेस क्याम्पेन, औषधि उपचार, धुम्रपान न्यूनीकरण गर्नको लागि ठाउँ ठाउँमा सचेतन कार्यक्रमहरू र होर्डिङ बोर्डहरू होइन त्यो त छँदैछ, तर त्यतिले मात्रै पुगेन। अझ थप चाहिँ घर घरमा जाने, सम्झाउने, धुम्रपानबाट हुने हानि, स्वास्थ्यलाई हुने हानि अथवा परिवार जन्म हुने हानिको कुराहरू बारे सचेतना कार्यक्रम गर्नु पर्यो। त्यो न्यूनीकरण गर्नको लागि नेपाल सरकारले मात्रै होइन, स्वयं व्यक्तिले पनि आफ्नो स्वास्थ्यको लागि चाहिँ यो हानिकारक हो, यसले गर्दा मेरो भविष्य मात्र होइन, मेरो परिवारको भविष्य, मेरो सन्तानको भविष्य होइन, र मेरो आफ्ना आफन्तको भविष्य पनि अन्धकार हुन्छ, यो खानु हुँदैन भनेर स्वयं आफूले पनि जान्नु पर्यो र आफ्नो स्वास्थ्य चेक जाँच गरिरहनु पर्यो। नेपाल सरकारले रोक लगाएको छ, तर रोक लगाउँदा लगाउँदै व्यापारीहरूले चाहिँ बजारमा छापछापी खुलेआम चाहिँ बेचबिखान गरिराखेको छ।
4: धुम्रपान लगायतको कुराहरूले मानव शरीरलाई अत्यन्त क्षति पुर्याउने कुरा हो, किनकि यसले चाहिँ सूक्ष्म रूपमा विषारीको रूपमा चाहिँ हामीले चाहिँ प्रयोग गरिरहेका छौँ, सुर्तीजन्य पदार्थहरू चाहिँ हामीले प्रयोग नगर्दा नै उपयुक्त हुन्छ।
5: नाम तारा नेपाली, यसमा चाहिँ अब पालिका वा वडाले चाहिँ जनसचेतक कार्यक्रम गर्नुपर्छ, अभिभावकले चाहिँ आफ्नो बाल बालिकालाई चाहिँ निगरानीमै राख्नुपर्छ।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: मुनि, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
8: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35-649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एन्ड रोनिसा इन्टरप्राइजेस, चरिकोट दोलखा, सम्पर्क नम्बर 98511-65046।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
2: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। चालू आर्थिक वर्षको वैशाखमा सन्तसम्म 10,878 जनालाई सेवा प्रदान गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाले जनाएको छ। ओपीडी सेवा मार्फत 3,585 जना, योग सेवाबाट 3,220 जना, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत 145 जनालाई सेवा प्रदान गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय दोलखाका निवृत्त कार्यालय प्रमुख विमल श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म करिब 65% बजेट तथा कार्यक्रम कार्यान्वयन सम्पन्न भएको छ। जिल्लामा नियमित उपचार सेवासँगै चिकित्सालयले दुर्गम बस्तीमा पुगेर स्वास्थ्य शिविर, योग तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। मदन भण्डारी र जीवराज आश्रितको 33 स्मृति दिवस दोलखामा पनि हिजो मनाइएको छ। नेकपा एमाले दोलखाले हिजो मदन भण्डारी र जीवराज आश्रितको 33 स्मृति दिवसको अवसरमा दोलखाको सदरमुकाम चरिकोटमा श्रद्धांजलि सभा कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवं दोलखा इन्चार्ज पार्वत गुरूङ, एमाले दोलखाका अध्यक्ष नारबहादुर श्रेष्ठ लगायत नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मदन भण्डारी र जीवराजको फोटोमा माल्यार्पण ज्ञापन गरिएको थियो। तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख देवराज आचरितको 2050 साल जेठ 3 गते चितवनको दासडुंगामा भएको जीव दुर्घटनामा निधन भएको थियो। हरेक वर्ष जेठ 3 गते एमाले विभिन्न कार्यक्रम गरी मदन आश्रित स्मृति दिवस मनाउँदै आएको छ। दोलखाका एकजना सहित विभिन्न स्थानबाट लगौसत 626 जना पक्राउ पर्न भएको छ। नेपाल प्रहरी केन्द्रीय समाचार कक्षका अनुसार पछिल्लो 24 घण्टामा दोलखाका एकजना सहित विभिन्न जिल्लाबाट 26 जनालाई पक्राउ गरिएको हो। लगौसत खैरो हिरोइन जस्तो देखिने पदार्थ 12 मिलिग्राम सहित दोलखा घर भएका 47 वर्षीय पेम्बा तमाङ सहित 26 जना पक्राउ पर्न भएको प्रहरीले जनाएको छ। सिन्धुलीको फिकल गाउँपालिका वडा नम्बर 2 निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिएको छ। एक कार्यक्रमको आयोजना गरी उक्त वडालाई निशुल्क तथा अनिवार्य शिक्षा लागू भएको वडा घोषणा गरिएको हो। 4 वर्षदेखि 13 वर्षसम्मका सबै बालबालिका विद्यालय गएको, 13 वर्षसम्मका सबै बालबालिकाले आधारभूत तह उत्तीर्ण गरेको तथा माध्यमिक तहको शिक्षा निशुल्क रहेको सुनिश्चित गरी निशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन भएको वडा घोषणा गरिएको हो। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 7 हार्ट एट्याक र मर्मत सिप विकास सम्बन्धी तालिम शुरू भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना, रामेछाप नगरपालिकाको समन्वय र हायु समाज रामेछापको सहजीकरणमा तालिम सञ्चालन भएको हो। बोटे माझी हायु मुहसर र बनकरिया समुदायको लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो। अब आजको मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यसका प्रभावका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। त्यस्तै कर्णाली प्रदेशको हिमाली भूभाग र मधेस प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ। बाँकी हिमाली पहाड़ी र तराईका भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यो खबर सँगै बिहान 7 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सरकारले ल्याएका 8 अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरूको विभाजित। नेपाल कम्युनिष्ट पार्टीभित्र नयाँ शक्ति सन्तुलन केन्द्रित आन्तरिक राजनीतिक गठबन्धन शुरू। र चालु आर्थिक वर्षको वैशाखमा सन्तसम्म 10,000 भन्दा बढ़ीलाई सेवा प्रदान गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई 2 लाखको भनाई। अवस्था सैलुङ समाचार अहिलेलाई यति नै। अहिले बिहान 8 बजे आजको पत्र पत्रिका दोलखा र दोलखा आस्था सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
1: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
0: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
1: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494142542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
1: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
2: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
1: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
2: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
2: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
2: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
1: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर, पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: होइन दाई, यो कौसीमा यता उति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
1: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
0: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी साउर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
0: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
2: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
0: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
2: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
0: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
2: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
0: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
2: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495905065 र मोबाइल नम्बर 9849385022। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट 7 बाटो, दोलखा।
3: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
4: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह, व्रतबन्ध, सप्ताह, रुद्री, सत्यनारायण पूजा, लाखबत्ती, चौरासी पूजा, नुहारन, शिलान्यास, गृह वास्तु, गृह पूजा, स्वस्ति शान्ति, एकाहा, व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध, पितृकार्य, मृत्यु संस्कार, दाह संस्कार, काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
3: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
4: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता, हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
5: सम्पर्क फोन नम्बर 9851054160, 9844655570 र 0494215584। खतिवडा गुरुको पूजा सामग्री भण्डार, भीमेश्वर नगरपालिका, वडा नम्बर 3, बीच बजार, चरीकोट, 7 बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।

0: गौलाको जाँच, कलेजोको जाँच, भुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
1: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
0: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
1: इन्द्रेणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: नमस्ते डाक्टर सर.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
5: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ.
4: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
5: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
4: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ.
5: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य.
4: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा. रमाइलो घर रिसोर्ट जहाँ

0: सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853278006 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
1: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त। केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु अब?
2: हाउ, नानीको आज जन्मदिन पो हो। हाउ, केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ, पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने। हौ, 15 मिनटमा केक बन्छ, ल्याउने।
3: हाम्रा सेवा तथा सुविधाहरू: केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ, मोबाइल नम्बर 9851189787। सरिष्मा श्रेष्ठ, मोबाइल नम्बर 9860558988। पलाञ्चोक बेकारी, साध्यो बाटे चौकी पछाडि, भीमेश्वर कोल स्टोर सँगै।
5: यो रेडियो सैलुङको समय सूचक हो।
6: यति बेला बिहानको 8 बजेको छ।

नमस्कार, दैनिक प्रभातकालीन समाचार मूलक कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासमा स्वागत छ। साथमा छु म तारा देवी बस्नेत। तपाईँ यो कार्यक्रम रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। यस कार्यक्रममा हामीले राजधानी काठमाडौँबाट प्रकाशित हुने आजका राष्ट्रिय दैनिक अखबारले छापेका विविध समाचार, इन्टरनेट अनलाइनहरूले अपडेट गरेका समाचार सहित दोलखा र आसपासका समाचार पनि समेट्ने गरेका छौं। आज मिति 2083 साल जेठ महिनाको 4 गते सोमबार आज प्रकाशित पत्र पत्रिकाले अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित, अदालतको आदेशपछि पनि रोकिएन डोजर, अण्डाको उत्पादन घट्यो, मूल्य बढ़्यो, विश्व स्वास्थ्य संकटकाल घोषणा, प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध 7 उजुरी लगायतका समाचारलाई विशेष प्राथमिकताका साथ छापेका छन् भने पत्र पत्रिकाहरूले अन्य समाचारलाई पनि प्राथमिकताका साथ छापेका छन्। अध्यादेशबारे राष्ट्रिय सभामा दलहरू विभाजित। सरकारले ल्याएका 8 अध्यादेशका सम्बन्धमा माथिल्लो सदन राष्ट्रिय सभामा दलहरू विभाजित भएका छन्। कांग्रेस र नेकपाले 4 अध्यादेशमा असहमति जनाएको छ भने नेकपा एमाले 8 अध्यादेश निष्क्रिय बनाउने पक्षमा छ। जनता समाजवादी पार्टी जसपामा हुन्छ। राष्ट्रिय जनमोर्चाले 1 अध्यादेशमा असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभामा झण्डै 2/3 मतसहितको सरकार सञ्चालन गरिरहेको राष्ट्रिय सभामा उपस्थिति रहेको छैन। शुरूमा एमाले र कांग्रेस बीच सबै अध्यादेश निष्क्रिय गराउने मोटामोटी समझदारी बने पनि कांग्रेसभित्र सेवा प्रवाहसँग जोड़िएका अध्यादेश रोक्दा जनतामा गलत सन्देश जाने भन्दै प्रश्न उठेपछि दलहरू विभाजित भएका हुन्। त्यसपछि दलहरूले आफ्नो ढंगले अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना दिन थालेका छन्। संसद सचिवालयका अनुसार 10 सांसद रहेको एमाले 8 अध्यादेश अस्वीकृत गर्न सूचना दिएको छ। 24 सीट भएको कांग्रेसले संवैधानिक परिषद, केही नेपाल ऐन संशोधन, विश्वविद्यालय सम्बन्धी र सार्वजनिक खरिद ऐन सम्बन्धी संशोधनलाई अध्यादेश अस्वीकृत गर्न सूचना दिएको छ। त्यस्तै 17 सांसद रहेको नेकपाले संवैधानिक परिषद, केही नेपाल ऐन संशोधन, विश्वविद्यालय सम्बन्धी र सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी अध्यादेश निष्क्रिय गराउन सूचना दिएको छ। 1 सीट भएको जनमोर्चाले संवैधानिक परिषद अध्यादेश अस्वीकृत गर्न खोजेको छ। 7 जेठमा अध्यादेशलाई छलफलको प्रक्रियामा लैजाने राष्ट्रिय सभाको सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधि सभा नियमावलीको 95 अध्यादेश सदनमा पेश भएपछि सांसदले अस्वीकार गरियोस् भन्ने सूचना कारणसहित दर्ता गर्न पाउने उल्लेख गरिएको छ। राष्ट्रिय सभामा पूर्ण रूपमा निर्णायक रहेका पुराना दलले आफ्नो ढंगले अस्वीकृतिको सूचना राखे पनि संसदमा साझा धारणा बनाउने प्रयास जारी रहेको छ। यो खबर आज नयाँ पत्रिकाले लेखेको छ। प्रस्तावित प्रधान न्यायाधीश विरूद्ध 7 उजुरी। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज शर्मा विरूद्ध संसदीय सुनवाई समितिमा 7 उजुरी परेका छन्। संघीय संसद सचिवालयका प्रवक्ता महासचिव सहसचिव एकराम गिरीले शनिबार साँझसम्म 7 उजुरी परेको रातो पार्टीलाई जानकारी दिनुभयो। वैशाख 26 गते संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। समितिले शर्मालाई सो पदमा नियुक्ति गर्न उपयुक्त छैन भने कसैलाई लागेमा उजुरी दिन सार्वजनिक आह्वान गर्दै त्यसका लागि स्पष्ट आधार र सबूत प्रमाणसहित उजुरी दिन 10 दिनको समय दिएको थियो। उजुरी दिनेले आफ्नो नाम, थर, वर्तन र फोन नम्बर स्पष्ट खुलाउनु पर्ने बताइएको थियो। उजुरी दिने समय सोमबार कार्यालयसम्म छ। संवैधानिक परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले प्रस्तावित व्यक्तिको योग्यता, आचरण र क्षमताको परीक्षण गरेपछि मात्रै नियुक्तिको प्रक्रिया अघि बढ़ने संवैधानिक व्यवस्था रहेको छ। यो खबर आज रातो पार्टीले लेखेको छ। विश्व स्वास्थ्य संकटकाल घोषणा। विश्व स्वास्थ्य संगठनले इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संकटकाल घोषणा गरेको छ। केही अफ्रिकी देशमा इबोला रोग फैलिएसँगै विश्व स्वास्थ्य संगठनले संकटकाल घोषणा गरेको हो। डेमोक्रेटिक रिपब्लिकन
रिपब्लिक अफ कंगोमा फैलिएको इबोला रोगका कारण 80 भन्दा बढी मानिसको मृत्यु भएको छ। हालसम्म 88 जनाको मृत्यु भइसकेको छ। 336 जना संक्रमणको शंका गरिएको स्वास्थ्य अधिकारीहरूले बताउनु भएको छ। रोग तीव्र रूपमा फैलिँदै गएको भन्दै चिन्ता व्यक्त गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयको अनुसार यो इबोलाका लागि हाल कुनै खोप उपलब्ध छैन। यस रोगको मृत्यु दर करिब 50% पुग्न सक्ने बताइएको छ। स्वास्थ्य सहायता संस्थाहरूले ठूलो मात्रामा सहयोग र उपचार टोली पठाउने तयारी गरेका छन्। यो प्रकोप कंगोको इटुरी क्षेत्रमा शुरू भएको हो, जुन युगाण्डा र दक्षिण सुडानसँग सीमाना जोड़िएको छ। प्रारम्भिक बिरामी एक स्वास्थ्य कर्मी भएको बताइएको छ। स्थानीय मानिसहरूले उपचार केन्द्र र आइसोलेशनमाको अभावका कारण बिरामीहरूको घरमै मृत्यु भइरहेको बताएका छन्, जसले रोग अझै फैलने खतरा बढ़ेको छ। विश्व स्वास्थ्य संगठनले यो अवस्था अझै फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहानमा ले संक्रमित व्यक्तिहरूको वास्तविक संख्या र प्रकोप फैलिएको भूगोलबारे व्यापक अनिश्चितता रहेको बताउनु भएको छ। यो खबर आज गोर्खापत्रले लेखेको छ। अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो। गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढ़ेको छ। नेपाल ल्याड्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको हो। संघका अनुसार अब ठूलो अण्डा प्रति किरेट अर्थात 30 वटाको 515 रूपियाँ र मध्यम अण्डा 485 रूपियाँ फार्ममै कायम गरिएको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा 25 रूपियाँ कायम गरिएको छ। यसअघि ठूलो अण्डा प्रति किरेट 485 रूपियाँ र मध्यम अण्डा 435 रूपियाँ रहेको थियो। दुई दिने बेदाले पर्यटक बढ़दा खपत बढ़नुको साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ़न गई मूल्य बढ़ेको संघको भनाइरहेको छ। संघका अध्यक्ष पोखरेलका अनुसार किसान कुखुरा पालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव, कुखुरामा विभिन्न रोग फैलिएर मर्ने जसका कारणले अण्डा उत्पादन घटेको छ, मूल्य बढ़ेको हो। अण्डाको लागत मूल्य प्रतिगोटा 19.12 रूपियाँ पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसान अझै लागत मूल्य पाउन नसकेको बताउनु भएको छ। यो खबर आज उज्यालो अनलाइनले लेखेको छ। अदालतको आदेशपछि पनि रोकिएन डोजर। बाँकेको कुहुलपुर नगरपालिका वडा नम्बर 11 रहेको क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख 16 गते 10 दिने सूचना जारी गरेको थियो। त्यो म्याच सकिन एक दिन बाँकी छँदा सर्वोच्च अदालतले चरणबद्ध प्रक्रिया र व्यवस्थापन नगरी सुकुमवासी र अव्यवस्थित बसोबासीलाई जबरजस्ती विस्थापित नगर्न आदेश दिएको थियो। वैशाख 2 साता काठमाडौँ नदी किनारको बस्ती दमादम हटाउन थालेपछि परेको रिटमा सुनवाई गर्दै न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालसले 25 वैशाखमा यस्तो आदेश जारी गरेको। भोलिपल्ट कुहुलपुर नगरपालिकाले अर्को सूचना निकाल्यो। प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा हस्ताक्षर सूचनामा वैशाख 25 गते सर्वोच्च अदालतबाट जारी भएको सुकुमवासी बस्ती सम्बन्धी अन्तरिम आदेश नगर विकास समितिको अतिक्रमित जमीनको हकमा लागू नहुने उल्लेख गरिएको छ। आफ्नो पूर्ववत सूचना अनुसारै नगरपालिकाले 370 घर परिवारलाई त्यहाँबाट हटायो। त्यसमध्ये 110 परिवारलाई होल्डिङ सेन्टरमा राखिएको कुहुलपुर नगरपालिकाको उपमेयर संगीता सुवेदीले बताउनुभयो। नगर विकास कोषको जग्गामा बसेको बस्ती हटाउन सर्वोच्चको आदेशले बाधा नपर्ने सुवेदीको भनाइ छ। उहाँ भन्नुहुन्छ, अदालतले ऐलानी जग्गाको बस्ती खाली नगर्नु भनेको हो, नगर विकास कोषको जग्गामा बसेको बस्ती नहटाउनु भनेको होइन। बाँकेसँगै जोडिएको बर्दिया जिल्लाका विभिन्न पालिकाहरूमा पनि बस्ती हटाउने क्रम जारी रहेको सरकारवालाहरूले बताउनु भएको छ। यो खबर आज अनलाइन खबरले लेखेको छ। अब दोलखा र आसपासका गतिविधिहरू। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म 10,878 जनालाई सेवा प्रदान गरिएको हाइब्रिड तथा वैकल्पिक चिकित्सालय दोलखाले जनाएको छ। ओपीडी सेवा मार्फत 3,585 जना, योग सेवा मार्फत 3,220 जना, मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत 10,145 जनालाई सेवा प्रदान गरिएको हाइब्रिड तथा वैकल्पिक चिकित्सालय दोलखाका निमित्त कार्यालय प्रमुख निर्मल श्रेष्ठले जानकारी दिनुभयो।
मदन भण्डारी र जीवराज आश्रितको 33 औं स्मृति दिवस दोलखामा पनि हिजो मनाइएको छ। नेकपा एमाले दोलखाले हिजो मदन भण्डारी र जीवराज आश्रितको 33 औं स्मृति दिवसको अवसरमा दोलखाको सदरमुकाम सरीकोटमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा नेकपा एमालेको केन्द्रीय सदस्य एवं दोलखा इन्चार्ज पार्वत गुरूङ, नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा मदन भण्डारी र जीवराजको फोटोमा माल्यार्पण गरिएको थियो। सिन्धुली कफीकाल गाउँपालिका वडा नम्बर 2 लाई निशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिएको छ। एक कार्यक्रमको आयोजना गरी उक्त वडालाई निशुल्क तथा अनिवार्य शिक्षा लागू भएको वडा घोषणा गरिएको हो। 4 वर्षदेखि 13 वर्षसम्मका सबै बालबालिका विद्यालय गएको, 13 वर्षसम्मको सबै बालबालिकाले आधारभूत तह उत्तीर्ण गरेको तथा माध्यमिक तहसम्मको शिक्षा निशुल्क रहेको सुनिश्चित गरी निशुल्क तथा अनिवार्य शिक्षा वडा कार्यान्वयन भएको घोषणा गरिएको हो। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 7मा हार्ट डिटेक्टर मर्मत सम्बन्धी सेवी विकास तालिम शुरू भएको छ। उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना रामेछाप नगरपालिकाको समन्वय र आयु समाज रामेछापको सहजीकरणमा तालिम सञ्चालन गरिएको हो। बोटे, माझी, हायु, मु, हसर र बनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम सञ्चालन गरिएको हो। यो खबरसँगै हामी कार्यक्रम आजको पत्र पत्रिका दोलखा र दोलखा आसपासको अन्तमा आइपुगेका छौं। हाम्रो अर्को समाचार बुलेटिन बिहान 10 बजे थामी भाषामा सुन्न सक्नुहुनेछ। यो कार्यक्रमबाट म तारा देवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज
1: नमस्कार रेडियो कार्यक्रम टुकी चौतारीमा तपाईलाई स्वागत छ कार्यक्रमको साथमा छु म तारा देवी बस्नेत ग्रामीण विकास टुकी संघ दोलखाको साझेदारीमा रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जले उत्पादन गरी प्रसारण गर्ने रेडियो कार्यक्रम हो फोरुट नर्वेको सहयोगमा ग्रामीण विकास टुकी संघ दोलखा र सिविन नेपालबाट जिल्लाको बिगु गाउँपालिका वडा नम्बर 4 देखि वडा नम्बर 8 सम्म र कालिङचो गाउँपालिका वडा नम्बर 1 देखि वडा नम्बर 4 सम्म संचालित महिला तथा बालबालिका सशक्तिकरण एवं जीवन स्तर उत्थान परियोजना ओसेलिपले गरेको सफल अभ्यासलाई आम श्रोतामाझ पुर्याउने उद्देश्यले यो कार्यक्रम तयार पारिएको हो रेडियो कार्यक्रम टुकी चौतारी रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जबाट आइतबार साँझ 36 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुनेछ भने यो कार्यक्रम पुनः प्रसारण सोमबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म तपाईँले रेडियो सैलुङको वेबसाइटमा लगइन गरेर र रेडियो सैलुङको फेसबुक पेज रेडियो सैलुङ मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ कार्यक्रममा आज हामी ग्रामीण विकास टुकी संघ दुलखा र सेवेन नेपालको साझेदारीमा जिल्लाको कालिङसो गाउँपालिका वडा नम्बर 1 देखि वडा नम्बर 4 सम्म र बिगु गाउँपालिकाको वडा नम्बर 4 देखि 8 सम्म सञ्चालन भइरहेको महिला तथा बालबालिका सशक्तिकरण एवं जीवनस्तर उत्थान परियोजना ओसेलिपले गरेका कामको प्रभावकारिताको बारेमा चर्चा गर्नेछौ परियोजनाले आर्थिक वर्ष 2065-66 हालसम्म जिल्लाको बिगु र कालिङचो गाउँपालिकाको 9 वडाहरूमा लैंगिक तथा सामाजिक आर्थिक सशक्तिकरण महिला स्वास्थ्य सशक्तिकरण शिक्षा तथा बाल अधिकार मद्यपान लागू औषध विकास मानसिक स्वास्थ्य तथा परामर्शसँग सम्बन्धित रहेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ कार्यक्रमको पहिलो भागमा परियोजनाले गरेको कामको बारेमा स्थानीय टपेन्द्र बहादुर कार्कीले लेख्नु भएको सुन्दर कविता प्रस्तुत गर्नेछौं
2: टपेन्द्र बहादुर कार्की कालिचो गाउँपालिका वार्ड नम्बर 4 गुमु टोलमा पर्छ मेरो घर चाहिँ टुकी सिबिन स्रोत केन्द्र गाउँ गाउँमा सुरु यस संस्थाका परिचालक सरहरू राम्रा हुनुहुन्छ गुरु यस टुकी सिबिन संस्थाले धेरै राम्रो काम गरेको छ त्यसैले टुकी सिबिन संस्थाकै सबले भर परेको छ टुकी सिबिन संस्था नङ र मासुको सम्बन्ध जस्तो छ यसको लागत स्वरूप भूगोल अनुसार कस्तो छ टुकी सिबिन संस्थाले गाउँ गाउँमा सेवा गरेको छ त्यसैले अझै पनि केही राम्रो गर्छ कि भनी सबै भर परेको छ टुकी सिबिन स्रोत केन्द्र खोपाचाउको सहयोग अन्तर्गत पर्दछ नाम खोपाचाउ भए तापनि यसले वडैभरि काम गर्दछ टुकी सिबिन सबले राम्रो मानेका छन् अझै पनि मान्छन् त्यसैले जुनसुकै कार्यक्रम आए तापनि टुकी सिबिन नै छान्छन् टुकी सिबिन संस्थाले वडामा समन्वय गरी काम गर्दैछ वडाले पनि टुकी सिबिनले राम्रो योजना ल्याइदियोस् भनी भर पर्दछ टुकी सिबिन संस्थालाई नराम्रो भन्ने कोही पनि छैन यस्तो राम्रो त अरू कुनै पनि भन्छन् होइन यसले घर घरमा खेती गर्न सिकाएको छ कुन ठाउँमा कुन बिउ लाग्छ भनी झिकाएको छ जुन ठाउँमा कार्यक्रम हुन्छ त्यहाँ टुकी पुगेकै छ कृषक स्वास्थ्य विद्यालय वडा सबमा टुकी राम्रो छ त्यसैले भन्छन् टुकी सिबिन संस्था हाम्रो छ टुकी सिबिनले अझै राम्रो गर्दै हुन्थ्यो सबको चाहना छ त्यसकारण टुकी सिबिन संस्थालाई शुभकामना छ टुकी सिबिनको बारेमा राम्रो राम्रो चाहिए फेरि लेखौला बाली विज्ञान घर खेती सबले घर घरमा देखौला टुकी सिबिनले ठाउँ ठाउँमा गरेको नयाँ आधुनिक चमत्कार त्यसैले टुकी सिबिनलाई सबले गर्छन् बारम्बार नमस्कार कुन माटोमा कुन खेती कुन माटोमा कस्तो त्यसैले टुकी सिबिनलाई मानेका छन् भगवान जस्तो कोही दिएको छ खोर्सानी खेती कोही दिएको छ टनेल बोट बिरुवा जंगल भएर फैलिएको छ बनेल माटो दिवस कोदो दिवस तरकारी खेती जतासुकै टुकी यस संस्थाले सेवा नगरे सबै जनता दुखी तरकारी खेती राम्रो गर्छन् दुई चार घर छन् कोइराला सार्की नमिले पनि दुई चार शब्द कविता लेख्ने म टपेन्द्र कार्की यस संस्था गाउँ गाउँमा बस्दा जसले पनि टुकी खोज्छन् नामै टुकी संस्था, अँध्यारोबाट टुकी बाली उज्यालोमा बस्दा जय जय टुकी संस्था, अझै राम्रो होस्, जनताको भविष्यमा उन्नति रहोस्, हस्त जय टुकी, सबै सुखी, धन्यवाद।
1: ओसेलिप परियोजनाले कृषि तथा जीविकोपार्जनका क्षेत्रमा निकै प्रभावकारी काम गरिरहेको कृषकहरूको भनाइरहेको छ। परियोजनाले पहिलो पटक माटो परीक्षणबाट माटोको पीएच तटस्थ भएको भन्दै सम्मान गरेसँगै आफूलाई कृषि कर्मको लागि थप हौसला बढ़ेको कृषक देवी बहादुर कार्कीले बताउनुभयो। कार्यक्रममा हामी कृषक देवी बहादुर कार्कीसँग गरिएको कुराकानी प्रस्तुत गर्नेछौ।
2: मेरो नाम देवीबहादुर कार्की, कालिन्चोक गाउँपालिका चार, खेती गरेको छु।
1: हजुरले के के खेती गरिरहनु भएको छ?
2: खोर्सानी जस्तो काउली, प्याज, लसुन, सागहरू। मेरो खेतीको माटो राम्रो रहेछ।
1: धेरै मान्छेहरू माटो जाँच गर्नुहुन्छ? माटो जाँच गरे पनि धेरै मान्छेहरूको माटोमा चाहिँ अहिले खाद्य तत्त्वहरू, माटो आफैको गुणस्तर पनि घट्दै गइरहेछ। तर यहाँले माटो परीक्षण गर्नुभयो र अहिलेसम्म माटो चाहिँ पुरानै अवस्थामा रहेछ भन्ने थाहा पाउनुभयो होइन? माटो जाँच चाहिँ पहिलोचोटि गर्नुभयो के हो?
2: मेरो पहिलोचोटि गरे, पहिलोचोटि नै हो मेरो। खेती अब धेरै ठुलो खेती त मेरो वरिपरिको जग्गा, घरबारीको जग्गा चाहिँ अलिक कमी छ, त्यसै भित्रको जग्गामा चाहिँ म खेती के अरे फलफुल खेती सबै गर्छु।
1: पारम्परिक मलहरू बाहेक रासायनिक मलहरू विषादीहरू कतिको हाल्नु?
2: वस्तु भाउको मल अथवा आफैले झारपातको मल, हरेक मल म आफै बनाउँदैछु।
1: माटो परीक्षण चाहिँ हजुरले ओसेली परियोजनाको सहयोगमा गर्नुभयो?
2: हो हो, सहयोग छोरा हप्ते तालिम गर्यौं। माटो जाँचमा निकाल्नु भयो उहाँहरूले। माटो निकाल्दाखेरि मैले निकाले माटो, मैले लास्टमा गुहारेर मैले त्यहाँ दिएपछि पाकेटमा अब नाम लेखेँ, लगे। मलाई त अब त्यो थाहा भएन, अब नाम माटोको कुन राम्रो नराम्रो के आउला त मैले भनेर लेख्नु भएन। अनि उहाँ पठाइसकेपछि अनि त्यहाँ माटोको उहाँबाट छेडखाड आयो, आइसकेपछि उहाँबाट तालिममा सुनाइदिनु भयो त्यहाँ र अरूको देखाउनु भएन। त्यही भएर बुवाको माटो बहुतै एकदम नम्बरमा आयो भनिदिनु भयो।
1: हजुरहरूलाई सम्मान पनि त गर्यो?
2: सम्मान भयो, मलाई पुरा सम्मान भयो। हाकिमहरूले पुरै मलाई घेराबन्दी गरेर पुरा त्यो भिडियोमा हालेर, भिडियो राखेर टिभीमा उगारेर फोटाहरू लाइनमै खिचेर।
1: एउटा कृषक जो जन्मेदेखि नै कृषि कर्ममा रमाइरहेको छ, त्यो कृषकको अहिले माटो बिग्रिँदै गइरहेको कुरा आइरहेको बेला एउटा माटो राम्रो छ भनेर संस्थाले सम्मान गर्दाखेरि कस्तो लाग्यो?
2: सम्मान गर्दा म खुसीमा भए, अझ गर्न पाए हुन्थ्यो, राम्रो हुन्थ्यो, बढो हुन्छ, गरौँला भन्ने मेरो आशा।
1: हो,
2: त्यतिखेर हुन्थ्यो होला जस्तो लाग्यो। अब अलिक तागत बल घट्दै गयो, गर्नु मन छ तर अझै पनि गर्नु त ऊ गरिँदैन, गर्छु, गर्नु गर्नु पर्यो।
1: तपाईँहरू सानो हुँदा सबै खेती कर्ममा, कृषि कर्ममा हुन्थ्यो नि त? तर अहिले धेरै मान्छेहरू विदेश जाने, रोजगारीका लागि काठमाडौँ जाने एउटा कुरा छ, अर्को चाहिँ वन्य जन्तुहरूले पनि त्यतिकै दुःख दिएको छ। कृषि गर्नलाई के समस्या छ अहिले?
2: समस्या भनेको पानीको समस्या र मलाई मान्छे पाउन पनि गाह्रो छ, पाइँदैन मान्छे। फेरि अब मान्छे अहिलेको मान्छेले फेरि त्यति कृषि गर्न त्यति दिएर गर्दैन।
1: पहिलोचोटि माटो जाँच्नुभयो, त्यो माटो राम्रो भयो भनेर सम्मान पाउनुभयो। अब तपाईँलाई माटो पनि जाँच्नु पर्ने रहेछ भन्ने कुरा आयो र माटो जाँच्दाखेरि राम्रो भएदेखि चाहिँ खेती गर्नको लागि अझै राम्रो हुने र नराम्रो भएको आयो भने सुधार्नु पर्ने रहेछ भन्ने ज्ञान आयो।
2: अरूलाई भन्छु यस्तो मल लगाऊ, कृषि मल बढाऊ, वैज्ञानिक मललाई अलिकति कम घटाउँदै जाऊ, जाँच गरौ, हाम्रो कहाँनिर के रहेछ त्यो हेरौँ भनेर म भन्दैछु। अरूलाई जानकारी दिनु पर्यो, गर्नु पर्यो नि त। मैले मात्रै गरेर खेती होइन, सबैले गर्ने खेती हो, त्यही भन्दैछु म गाउँतिर।
1: माटो परीक्षण धेरैले गर्दैन, अरूलाई माटो परीक्षण गर्नुपर्छ भन्नुहुन्छ?
2: मैले त्यो गर्दाखेरि मेरो माटो यस्तो आयो, मलाई यति सम्मान भयो, तिमीहरूले पनि यसै गरी गर भनेर म सम्झाउदिरहेको छु, भनिरहेको छ।
1: ओसेली परियोजनाले गरेका कामलाई कसरी हेर्नु भएको छ? के काम गरिरहेछ थाहा छ?
2: तालिम पनि सिकाएको छ, यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर सबै तालिम हामीले सिकाए अनुसार त्यो गर्नु पाए हुन्थ्यो भन्ने हामी पनि खोजी छौँ गर्नको लागि। किरो यस्तो लाग्छ, यसलाई यसो दबाई भन्ने कुरो सबै कुरो जानियो नि त त्यहाँ।
1: टुकी सिमेन्ट अन्तर्गत ओसेली परियोजनाले चाहिँ के गर्दै हुन्थ्यो भन्ने छ?
2: राम्रो राम्रो जातको फलफुल, राम्रो राम्रो जातको बिरुवा दिएर पुरा गरिदिएको भए हामी खुसी हुन्थ्यौँ, योभन्दा अलिकति बढाएर लाउँथ्यौँ अरू पनि भन्ने हामी खुसी छौँ।
1: अहिलेसम्म जति हजुरसँग ओसेली परियोजना जोडेर काम गर्यो ओसेली परियोजनाले, त्यो काममा सुधार्नु पर्ने कुरा केही छ?
2: त्यो वैज्ञानिक मल चाहिँ हाम्रो एउटै लाउनु नपर्ने, मल आफैले बनाउने, आफैले गर्ने मलमै राम्रो माटो पर्ने रहेछ, त्यो मल बनाउन सकिन्छ भने त्यो हिसाबमै सिक्न पाए हुने रहेछ जस्तो लाग्यो। घरकै मलमा चाहिँ हामीलाई उत्तम, हामीलाई सधैँभरिलाई पुग्ने काम रहेछ त्यो मलले चाहिँ। माटो नै राम्रो बनाउँछ, खेती पनि राम्रो हुन्छ, किरोहरू पनि नलाग्ने रहेछ, खाना राम्रो नै हुने रहेछ, त्यो किरा मार्न ओर्न चाहिँ के गरेर मार्ने भन्ने कुरो चाहिँ हामीलाई त्यो चाहिएको छ खेतीभित्र माटाभित्रको त्यो किरा त्यो दुश्मनलाई चाहिँ मार्ने चिजै भइदियो भए हामी घुरघुर त्यसलाई नै दबाई गर्छौँ भन्ने छ।
1: हजुरले भन्नुभयो नि प्राङ्गणिक मलमा चाहिँ जोड दिनुपर्छ भन्नुभयो, तर गाई वस्तु पाल्ने प्रचलन अलिक लोप हुँदै गयो होला है गाउँमा।
2: गाउँमा मान्छेले त्यति गर्न नसक्ने, घाँस काट्न नसक्ने, एउटा भैँसी पाल्यो भनेदेखि त मल त राम्रोसँगले गर्यो भने त प्रशस्त मल हुन्छ नि खेती लाउनलाई त, अनि त्यस्तो मल बनाउनु पाएदेखि हुने रहेछ भन्ने कुरो मलाई पनि पहिला जानेर चाहिँ मैले गरेको त्यसरी।
1: परियोजनाले दुवै पालिकामा महिला समूह र महिला स्वास्थ्य स्वयंसेविका मार्फत महिलाहरूको सशक्तिकरणका क्षेत्रमा काम गरिरहेको पाइएको छ। परियोजनाका कारण जिल्लाको उत्तरी भेगका महिलाको सशक्तिकरणमा टेवा पुगेको स्थानीय महिलाहरूको भनाइरहेको छ। कार्यक्रममा अब हामी महिला स्वास्थ्य स्वयंसेविका पवित्र थापासँग गरिएका कुराकानी प्रस्तुत गर्नेछौ।
3: मेरो नाम पवित्र थापा, महिला स्वास्थ्य स्वयंसेविका। 70 सालदेखि चाहिँ मैले तालिम लिएको
1: हो। के गर्नुपर्छ अहिले तपाईँहरूले?
3: हामीले मासिक मिटिङ गर्छौँ, एकचोटि महिनामा रिपोर्ट बुझाउँछौ। गाउँघरमा गर्भवतीहरूलाई, सुत्केरीहरूलाई गर्भ जाँच गराउ, चेक गर्नुपर्छ, बच्चालाई खोप लाऊ भन्छौ। तीहरूले ए फलाना स्वयंसेविकामा त यस्तो भयो, अर्को समूहलाई राम्रो भयो, मेरो समूहलाई राम्रो भन भनेर मेरो समूहले गरे नि त मलाई।
1: पहिला चाहिँ यहाँले भने जस्तै पहिला तपाईँको समूहको क्षमता विकास अलिकति कमजोर थियो, हरेक कुरा थियो, तर यो टुकी सिमिनले काम गर्न लागेपछि त्यो चाहिँ राम्रो भयो।
3: धेरै आफूलाई मनोबल बढ्यो, होइन अब आफूले हो यस्तो हुने रहेछ, गर्न पर्ने रहेछ, आफूले नगरेर पछि पढिँदो रहेछ, आफू पनि त हिम्मत कसेर अघि बढ्न पर्ने,
1: अब चाहिँ महिलाहरूले गर्न सक्छन् है भन्ने खालको एउटा आत्मबल बढाउने काम चाहिँ टुकी सिमिनले गर्यो।
3: टुकी शिविरले धेरै गरे, अझै पनि धेरै गर्नुहुन्छ होला भन्ने मलाई धेरै खुसी छ,
1: अझै पनि
3: आश छ।
1: महिला समूहमा गरेका काम कतिको प्रभावकारी भयो,
3: कस्तो राम्रो भइरहेछ, सबैले बुझ्नु भयो, हाम्रो आमा समूहले पनि बुझ्नु भयो, अहिले हाम्रो आमा समूह नै धेरै सक्रिय हुनु भइरहेछ।
1: तपाईँले भन्नुभयो नि टुकी शिविर नआउँदाखेरि र टुकी शिविरले काम नगर्दाखेरि भन्दा अहिले राम्रो भयो भन्नुभयो, होइन
3: राम्रो भयो अहिले त कति
1: टुकी सिमिनले चाहिँ सुत्केरी आमाहरूलाई पनि भेटघाट
3: गर्नुभयो,
1: तपाईँ पनि त्यो कार्यक्रममा सहभागी हुनु भएको छ?
3: म भइरहेछु,
1: सुत्केरी भेटघाट गर्न जान्छ, गर्भवती महिलाहरूको परिवारलाई पनि सँगै राखेर गर्भवती महिलाहरूको ख्याल गर्नुपर्छ है भनेर पनि तालिमहरू दिन्छ। त्यसले गर्दाखेरि यो दुर्गम ठाउँमा सुत्केरी आमाहरूको स्वास्थ्यमा कतिको प्रभाव पर्छ?
3: राम्रो भएको छ, कस्तो राम्रो भएको छ, ए पहिला यो गर्भ जाँच के हो थाहा थिएन, बच्चा हस्पिटलमा जन्मियो भने के हो थाहा थिएन, अहिले त हेर्नु न 24 घण्टा कट्नु भएन, 1 घण्टा भित्रमा विगती दुध खुवाउनु पर्छ भन्ने सबै अब हामीलाई पनि सिकाए होइन, हामीले पनि अलिअलि सिक्यौँ, अलिअलि बुझ्यौँ। अनि उहाँ अब टुकी शिविरले पनि है सुत्केरीलाई लो गर्भवतीलाई खाजा भन्नुभयो, यसरी जाँच गर्नुभयो, त्यति खाजा यस्तो केही व्यवस्था टुकी शिविरले गरेपछि अनि त्यो गर्भवतीहरू पनि हो हामीलाई जान पो पर्ने रहेछ यसो पो भन्नु हुँदो रहेछ भनेर उहाँहरूको सहयोग गर्दो रहेछ भनेर गर्भवती खुसी हुनुभयो, उसको परिवार घर परिवारले पनि सचेत भए, कोही श्रीमान सासू होइन कोही एउटा साथी लिएर जानुहुन्छ, उहाँलाईसम्म खाजा टुकी शिविरले उहाँलाईसम्म खाजा दिनु भइरहेछ।
1: महिला स्वास्थ्य स्वयंसेविका चाहिँ स्वास्थ्य क्षेत्रको सुधारको सम्भावक हो, तपाईँहरूले नै गर्दा स्वास्थ्य क्षेत्र सुधार भएको त्यो विभिन्न अध्ययनहरूले नै देखाइरहेछ। अहिले यस्ता संस्थाहरूले थप स्वास्थ्यसँग कार्यक्रम गर्दाखेरि तपाईँहरूलाई चाहिँ कतिको सजिलो भयो? तपाईँ त घरमा गइदिनु पर्ने, सुत्केरीको अवस्था के छ भनेर बुझिदिनु पर्ने, तर आफै सचेत भएर बुझ्न आउन थालेपछि तपाईँहरूलाई अलिकति घरमा जानुपर्ने यस्तो पनि त कम भयो होला?
3: कम भयो, हामीलाई कम भयो, जान त जान्छौँ हामी, अब
1: उहाँहरू नै
3: आउन थाल्नुभयो, उहाँहरूले सोध्नुहुन्छ, पहिलाको जस्तो छैन, अहिले त धेरै सजिलो छ, धेरै हलुका छ हामीलाई पनि।
1: मदिरा सम्बन्धी पनि काम गरेका छ, त्यसले गर्दाखेरि यहाँका महिलाहरू विशेष गरी मदिराका कारण हिंसा हुन्छ भन्छन्, महिलाहरूलाई अलिकति हिंसा कम भएको के छ यो मदिराको कुरा गर्नु?
3: अहिले मदिराको अहिले त अब धेरै अब यो टुकी शिविरले पनि पुरुषहरूलाई बोलाएर पनि तालिम दिनुभयो, त्यही टुकी शिविरले गर्दाखेरि धेरै मदिरा निषेध घोषणा भइरहेको छ, पहिलाको जस्तो छैन।
1: त्यो मदिराको क्षेत्रमा काम नगर्दाखेरि कस्तो थियो मदिरा? सबैले खाने, महिलाहरूलाई हिंसा गर्ने,
3: महिलाहरूलाई हिंसा गर्ने, फलानी हो जानी मिटिङमा जाने बाठी भयो कि हेर पोथी बासे कि भनेर भन्ने नि त्यसो भन्ने
1: मदिरा नियन्त्रण गरेपछि केही हदसम्म त्यस्ता घटनाहरूको जोखिम कम भयो
3: कम भयो
1: तिमीले कृषि क्षेत्रमा नि काम गरेको छ
3: कृषिमा गर्नुभएछ सरले केशव सरहरूले अब अरू यस्तो बिउ पलबिउहरू गर्दै हुनुहुन्छ अझै पनि गर्नुहुन्छ भने गर्नुहुन्छ भने आशा पनि छ गर्नु पनि हुन्छ
1: यहाँले जस्तो धेरै पटक भन्नुभयो नि संस्थाले गरेको काम राम्रो छ तर अझै पनि गर्नुपर्छ अझै राम्रो गर्छ भन्ने अपेक्षा छ भन्नुभयो के गर्दै हुन्थ्यो भन्ने के चाहिँ अपेक्षा छ हजुरको
3: सिँचाइको कम छ अब यसो सिँचाइ गरेर यसो टनेला सनेला यसो भएदेखि होइन गरिदिनु भएदेखि हुन्थ्यो खुसी

0: बेच्दै पनि निरन्तर भएर चाहिँ अब कोही बाई चान्स काहीँबाट खाएर त्यो ठाउँमा पुग्ला अभावको कुरा हो. खुल्लेआम सार्वजनिक ठाउँमा छैन. टुकी सिरिन स्रोत केन्द्रले टाँसेको बोर्ड छ, त्यो बोर्डमा बसेर लेखपढ गर्न जान्ने मान्छेले गर्नुहुन्न. कोही लेखपढ गर्न नजान्ने मान्छेहरूले खानुभयो भने त्यो अपवादको कुरा हो, नत्र खुल्लेआम छैन.
1: मदिरा बनाएर नि कति मान्छेहरूले जीविकोपार्जन गर्थ्यो होला नि त पहिला, तर अहिले त त्यो गर्न पाइँदैन भनिसकेपछि मदिरा बनाउने जो हुनुहुन्थ्यो उहाँहरूलाई के गरिरहनु भएको छ जीविकोपार्जनको लागि?
0: त्यो जीविकोपार्जनको लागि हामी टुकी सिरिन स्रोत केन्द्रले अचार तालिम दिनुभयो. अचार तालिमबाट उहाँहरू जीवन स्तर अलिक सुधार गरिरहनु भएको छ.
1: टुकी सिरिनले गरेको काम कस्तो लाग्छ हजुरलाई?
0: हामीलाई त एकदम राम्रो लाग्छ. हामी त अहिलेदेखि होइन, अब जुन बेलादेखि टुकी सिरिनले हामीलाई त्यहाँनेरि काम गर्यो त्यहाँदेखि नै हामीलाई एकदम राम्रो लाग्छ. अब मासिक बैठकदेखि आमदानीदेखि लिएर अब चेतनामूलक कार्यक्रमहरू हरेक कुरामा हाम्रो एकदम राम्रो छ.
1: आगामी दिनमा यस्तो गर्दै हुन्थ्यो भन्ने केही अपेक्षा छ?
0: आगामी दिनमा चाहिँ रोजगार नभएका कृषक महिलाहरूलाई पनि अझै पनि एक दुईवटा कृषि तालिम दिएर अझै सक्षम बनाइदिनु भएको भए अझै राम्रो हुन्थ्यो भन्ने लाग्छ.
2: परियोजनाले सहयोग गरेपछि व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको कालिचुक गाउँपालिका नम्बर 4 बन्सारेका अगुवा कृषक सोम लक्ष्मी थामीले हाल राम्रो आमदानी गरिरहनु भएको छ. थामी भन्नुहुन्छ, परियोजनाको सहयोग पश्चात मैले घरमा नै बसेर राम्रो आमदानी गरिरहेको छु. कार्यक्रममा अब हामी सोम लक्ष्मी थामीसँग गरिएका कुराकानी प्रस्तुत गर्नेछौ.
3: सोमलक्ष्मी थामी हो, भन्सारे.
1: तरकारी खेती के के गरिरहनु भएको छ?
3: म अहिले गोलबेडा लाउँछु, साग, सिमी, काँक्रो, करेला म जम्मै लगाएकै छु.
1: कति वर्ष भयो तरकारी खेती गर्न थाल्नु भएको?
3: भयो 6-7 वर्ष भयो.
1: व्यावसायिक रूपमै?
3: व्यावसायिक रूपमै छ मेरो.
1: यहाँले भन्नुभयो 2-3 दिनमा चाहिँ म तरकारी बेच्न सिङ्गटी लान्छु भन्नुभयो.
3: लान्छु.
1: यो जति पनि तपाईँले खेती गरिरहनु भएको छ त्यो बिक्रीबाट वार्षिक अथवा मासिक कति कमाई हुन्छ?
3: 80-90 त महिनाकै बनाउँछु.
1: एक महिनामा?
3: एक महिनामा. गोलबेडामा फाइदा आउँछ? गोलबेडामा अहिले नयाँ टडेल पनि परिरहेछ.
1: ए हजुर. जस्तो 80-90 हजार कमाउँदाखेरि फाइदा कति हुन्छ भन्न मिल्छ?
3: फाइदा 80-90 हजार कमाउँदाखेरि 50 चाहिँ फाइदा बस्छ, अरू चाहिँ खर्चमै जान्छ.
1: 30 हजार खर्च जान्छ, 30 हजार फाइदा हुन्छ. सबैभन्दा धेरै उत्पादन गोलीभेडा हो?
3: बढी चाहिँ गोलीभेडा हो.
1: बेच्नको लागि समस्या छ कि छैन?
3: छैन, सिङ्गटी बजारमा लान्छौँ हामी.
1: व्यावसायिक रूपमा 4-5 वर्षदेखि खेती गरेर महिनामा यही ठाउँमा बसेर 80-90 हजार कमाइरहनु भएको छ होइन? यो गर्नुपर्छ भनेर तपाईँलाई हौसला कसले दियो?
3: हामीलाई ओसेली परियोजना
1: त्योभन्दा अगाडि गर्नु हुन्थेन? ओसेली परियोजना आउनु भन्दा अगाडि
3: कोदो मकै
1: निर्वाहमुखी खेती,
3: त्यही निर्वाह खेती गरेर खान्थ्यो.
1: व्यावसायिक रूपमा गर्नु भएको थियो?
3: व्यवसाय रूपमा थिएन.
1: तपाईँको लागि त ओसेली परियोजना त एउटा ठुलो मार्गदर्शक भयो नि होइन?
3: अहिले ठुलो नै. अब अहिले
1: ओसेलीले के सहयोग गरेको थियो?
3: जडीबुटी दबाईहरू बनाउनु सिकाएको, यति यति दूरीमा रोप्नु भनेरसम्म सिकाएको.
1: र आर्थिक सहयोग गरे कि गरेन?
3: डडम फिरफिरे त्यो गोलभेडाको फेसफेरमा हाल्ने भनेर पाइप पनि दिएको.
1: गोलीभेडा चाहिँ एकदमै सस्तोमा कतिसम्म बेच्नु भएको छ अनि एकदमै महँगोमा कतिसम्म बेच्नु भएको छ?
3: मैले सस्तोमा भनेको त्यही 50 बेचे, पोहोर 250 बेचे.
1: 250 नै बेच्नु
3: भयो? बेचे पोहोर त.
1: तपाईँ मात्रै खेती गरिरहनु भएको छ कि परिवारका अरू पनि गर्नुहुन्छ?
3: परिवार श्रीमानले नि गर्नुहुन्छ. श्रीमान आफू मिलेर अनि छिमेकीहरू नि गर्दै
1: काम पनि लाउनुहुन्छ?
3: काम पनि लाउँछु, ज्यालामा लाउँछु.
1: कतिजना जतिलाई रोजगारी दिनुहुन्छ महिना वर्षमा?
3: गोडमेल गर्नु मात्रै भ्याउँदिन.
1: धेरै महिलाहरू पनि पछिल्लो समय रोजगार गर्नको लागि कुवेततिर जाने चलन छ, महिनाको 50-60 हजारको लागि पनि. तर तपाईँले आफैले भन्नुभयो म त 80 हजार दुःख त गर्नुपर्छ तर यहीँ बसेर कमाउँछु भन्नुभयो. गरे भने त हुने रहेछ नि है?
3: अब गऱ्यो भने त जति भए नि हुन्छ.
1: तपाईँले पहिला नगर्दा त तपाईँलाई पनि दुःख थियो होला नि?
3: अब कस्तो दुःख थियो,
1: तरकारी नै किन्नु पर्थ्यो होला.
3: तरकारी किन्नु पर्थ्यो, अहिले तरकारी आफै बेच्छु, के खाऊ तरकारी भन्ने छैन.
1: उसैले परियोजना नआएको भए यस्तो परिवर्तन हुन्थ्यो मेरो जीवनमा भन्ने लाग्छ कि लाग्दैन?
3: म उसैले आइकन पो हामीलाई कस्तो परिवर्तन भइरहेछ. पहिले त हामीलाई यो थाहै थिएन. अहिले तिनजनालाई चढेको पैसा.
1: अनि पालिकाले के सहयोग गरेको छ कि छैन?
3: ओडाले अहिलेको वर्ष चाहिँ 25 हजार हालेको छ अरे. उसैले 1 लाख, ओडाबाट 25.
1: पहिलोचोटि पाउँदै हुनुहुन्छ?
3: यो पहिलोचोटि भनेको.
1: जे भए पनि तपाईँलाई राम्रो कृषक भनेर उसैले र ओडाले पैसा दिनु भनेको त तपाईँले केही गरिरहनु भएको छ भनेर हौसला महिलाहरू आत्मनिर्भर भएपछि आफै पैसा कमाउन थालेपछि कतिको सहज हुँदो रहेछ?
3: सहज हुँदो रहेछ. पैसाको आफ्नै पासमा जहाँ हिँडे पनि फुत्तै जानु पर्यो भने पैसा ल्याउन श्रीमान भन्नु परेन. आफ्नै पाकिटमा तरकारी बेचेर ठक्कै राख्यो, त्यही पैसा झिक्यो, सुत्तै हिँड्यो. कति फाइदा, कति फाइदा.
1: यो सबै हुनुमा, यो बोल्न सक्नुमा, यो

0: कमाउन सक्नुमा ओसेलिप नै हजुरको लागि चाहिँ
1: ठुलो भयो है, ठुलो हामीलाई त राजा छ।
0: ओसेलिपले गरेका कामहरू कस्तो लाग्छ?
1: मलाई चाहिँ एकदम राम्रो लागिरहेछ अहिलेसम्म, हामीलाई सिकाएकै उहाँहरूले हो।
0: के गरिदियोस् आगामी दिनमा भन्ने छ?
1: अझै पनि हामीलाई अलिअलि टँडेले थप्दै हुन्छ भन्ने छ नि।
0: अझै गोलभेडा खेती बढाउने
1: बढाउने हो समूहमा, अब आफूले मात्रै गरेर भएन, समूहमा सबैले सिकाउनु।
0: तपाईँले एक्लै गरे हो कि समूहमा गरे हो?
1: अहिले चाहिँ एक्लै गरेको हो, अब चाहिँ समूह समूहमै जान्छ।
0: तपाईँले त यो कृषि कर्म गरिरहनु भएको छ, तपाईँका छोरा छोरीहरूले यो कर्म गर्न चाहन्छन् होला त?
1: छोरा छोरीलाई के गर्छन् अब उनीहरूको, अब गर्नु चाहिँ आइसकेपछि घर घरमा आएकोखेरि म गरिहाल्छन्। तरकारीहरू गोड मेल गर्नुपर्छ, टिप्नु पर्छ गर्छन् छोरीहरूले। अब चाहिँ
0: बजारमा बेच्नको लागि कुनै समस्या छैन?
1: बेच्नुको समस्या छैन छैन, पुग्दैन बरु। यहाँ बनाएको तरकारी सिङ्गाटी बन्चरे पुग्दैन, टाढोको तरकारी ना आउन हामी यहीँबाटै पुर्याउँ भनेर चाहिँ म चाहिँ त्यो भन्न चाहँदैछु। पैसा नि यहीँ बस्यो सबले, यहीँ तरकारी लाऊ भनेर हामी समूहमा अहिले कुरो जाँदैछ।
0: भैँसीहरू नि पाल्नु भएको छ कि?
1: पालिरह बाख्रा भैँसी दुई थरीको मल मिसेर हाल्यो नि चस्स लाग्छ।
0: संघ संस्थाहरूले यति धेरै ठुलो काम गरिरहेछन् है मान्छेको जीवन परिवर्तनमा ल्याउन।
1: अब संघ संस्था आइकन हामीलाई त धेरै परिवर्तन गर्थे।
0: पालिकाले के गरिदियोस् भन्ने छ दिदी, अपेक्षा केही छ?
1: समूहमा दस बाह्रवटा टडेल थप्दिनै गइदिएको भए चाहिँ हुन्थ्यो भन्ने चाहिँ, पालिका र ओसिएलबी परियोजना मिलेर दुई थरी मिलेर ट्याक्क मिलेर गरिदिएको भए हुन्थ्यो। एउटा केही न केही हरा बरा तरकारी बनाउन भनेर लागि परेको छु।
0: ओसिएलबीलाई के भन्नु छ?
1: उहाँहरूलाई त ठुलो ठुलो धन्यवाद छ, सिकाउने गुरु हो यो, पहिले थाहा थिएन हामीलाई।
2: परियोजनाले महिला तथा बाल बालिकाहरूको स्वास्थ्य तथा शिक्षाको स्तरमा सुधार गर्ने, स्रोतहरूको परिचालन तथा व्यवस्थापनका निम्ति स्थानीय स्तरमा क्षमता अभिवृद्धि गर्ने, खाद्य सुरक्षामा अभिवृद्धि गर्ने, मद्यपान र धूम्रपानको प्रयोगमा न्यूनीकरण गरी व्यक्तिगत र सामुदायिक विकासमा सहयोग गर्ने, बाल अधिकार र महिला अधिकारको प्रवर्धन, वकालत गर्ने, मानसिक स्वास्थ्य तथा परामर्श सेवा प्रदान गर्ने गरेको छ। कार्यक्रममा भिगु गाउँपालिकाका प्रवक्ता लोकबहादुर नेपाली परियोजनाले गरेको कामको बारेमा राख्नु भएको धारणा प्रस्तुत गर्नेछौ।
3: लोकबार नेपाली बिउ गाउँपालिका वार्ड नम्बर आठ।
0: गाउँपालिकामा संघ संस्थाहरूले कसरी काम गरिरहेछन् हजुरहरूकोमा?
3: ओसिलिप परियोजना विगत लामो समयदेखि बिउ गाउँपालिकामा आफ्नो कार्यक्षेत्र बनाएर विविध खालको गतिविधिहरू सञ्चालन गर्दै आएको छ। 2065 सालमा कुकी सिबिनसँग सहकार्य गरेर दोलखामा ओसिलिप परियोजना भन्नेले बिउ गाउँपालिकाको मेरै वडामा चाहिँ आफ्नो केन्द्रीय कार्यालय राखेर काम अगाडि बढाएको छ। यसले विशेष गरी दुर्गम भेगमा रहेको महिलाहरूको अधिकारको क्षेत्र इम्पावर गर्ने काम र बालबालिका स्कूलहरूमा चाहिँ प्रत्यक्ष भौतिक पूर्वाधारदेखि लिएर शैक्षिकदेखि लिएर हरेक गतिविधिहरू सञ्चालन गर्दै आएको छ, जसको प्रतिफल अहिले उत्तर भेगमा विद्यालयहरूको भौतिक संरचनाहरू पनि केही ठाउँमा निर्माण गरेको छ। त्यहाँको शैक्षिक वातावरणलाई, त्यहाँको किशोरी मैत्री किशोरी समूहहरूको गठन गरेको छ बिगु गाउँपालिकामा भने अन्य ग्रामीण क्षेत्रको जनजीविकामा प्रत्यक्ष लाभ दिने खालको बिउ बिजन वितरण गर्ने र खेती प्रणालीलाई आधुनिकीकरण गर्न लागि प्राविधिक सहयोग पनि पुर्याउँदै आएको छ।
0: लामो समयदेखि काम गर्यो, त्यहाँ धेरै काम पनि गरिरहेछ होइन, पालिकाहरूसँग कतिको समन्वय गरेको पाउनुहुन्छ? पालिका वडासँग
3: विधिवत ढंगबाट गाउँपालिकासँग समन्वय गरेर गैर सरकारी संघ संस्था मध्ये यो ओसिलिप परियोजनाले बिउ गाउँपालिकासँग उसको कार्यक्रम सञ्चालन गर्नु पूर्व नै उसले चाहिँ गाउँपालिकासँग अख्तियारी लिएर काम अगाडि बढाइरहेको छ।
0: आगामी दिनमा के गर्दै हुन्थ्यो भन्ने छ?
3: परियोजनाले विगतदेखि थुप्रै कामहरू गरे, तर त्यसले विगतमा गरेको कामहरूको अहिले ठ्याक्कै हेर्दाखेरि दिगोपनमा अलिकति जोड दिएको भएदेखि राम्रो हुन्थ्यो। त्यहाँ समूह निर्माण गर्नेदेखि लिएर हरेक गतिविधि गरे, तर त्यो समूह निर्माण गरेर त्यो समूहले उत्पादन गर्ने चिजहरू चाहिँ के त भन्ने कुरोमा अलिकति उहाँहरूको प्रस्तावमा त्यो नपुगेको हो कि, त्यसलाई चाहिँ अलिकति कार्यक्रम सञ्चालन गर्दा पछि पनि त्यहीँको जनताहरूले चाहिँ आफूले उत्पादन गरेको चिज बजारीकरण गर्न सक्ने क्षमतासम्म पुर्याइदिएर त्यसलाई कसरी जाने भन्ने एउटा प्लानिङ गरेर चाहिँ अगाडि बढेको भएदेखि यो ओसिलिप परियोजना राम्रो।
2: दोलखामा लामो समयदेखि ग्रामीण विकास टुकी संघले टुकी अवधारणा मार्फत कार्यक्रमहरू गरिरहेको छ। कार्यक्रममा अब हामी ग्रामीण विकास टुकी संघ दोलखाका कार्यकारी निर्देशक पुरूषार्थ श्रेष्ठसँग गरिएको कुराकानी तपाईंलाई सुनाउनेछौं।
4: हामीले संस्थागत विकासका क्रियाकलापहरू त्यसपछि आएर चाहिँ परियोजनागत रूपमा चाहिँ सामुदायिक विकासका क्रियाकलापहरू चाहिँ सञ्चालन भइरहेका छन्। टुकियोको एउटा अवधारणा छ, यस अनुसार चाहिँ हाम्रो टुकियोको आफ्नो संरचना छ, अहिले जिल्ला स्तरदेखि लिएर चाहिँ पालिका स्तरसम्मको चाहिँ आफ्नो संरचनाहरू छ र यो संरचनालाई पनि हामीले क्रियाशील बनाउँदै जानुपर्ने हुन्छ। टुकियोहरूको लागि उनीहरूको क्षमता वृद्धिका क्रियाकलापहरू भयो, त्यो विधान अनुसारको चाहिँ क्रियाकलाप साधारण सभा भयो, पालिका स्तरीय सभाहरू भयो, सदस्यहरूको क्षमता वृद्धिका क्रियाकलापहरू, यी क्रियाकलापहरू भइरहेका छन्। विभिन्न साझेदारहरूसँगको चाहिँ सहकार्य समन्वय होइन, यी कुराहरू चाहिँ अब संस्थागत विकासका पाटोहरूभित्र हामीले हेरेका छौँ र टुकी अभियानलाई अझ मजबुतका साथ चाहिँ निरन्तर अझ पछिसम्म पनि यसको आवश्यकता छ, अपरिहार्यता छ भन्ने कुरालाई बुझेर चाहिँ सदस्यहरू अगाडि प्रस्तुत हुनुपर्छ, नेतृत्व अगाडि बढ्नुपर्छ। संस्थाको आफ्नो सीमित हिसाबले पनि परोक्ष रूपमा पनि भइरहेका छ, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय सरकारसँग पनि समन्वय सहकार्य गर्दै चाहिँ काम गर्दै आएका छौँ।
0: व्यावसायिक खेती गर्नुपर्छ है भनेर गाउँ गाउँमा टुकीहरू बनाउनु भयो, त्यो टुकीहरू कतिको सक्रिय हुनुहुन्छ रोलाखामा?
4: सक्रिय जिल्ला भरिका 529 जना टुकी छन् हाम्रो होइन संस्थामा, 529 जनाकै टुकीहरूलाई समयानुकूल चाहिँ अब यसरी क्षिप्र दक्षता वृद्धि गर्दै जाने कुराहरूमा चाहिँ हाम्रो अति नै सीमित स्रोत साधनको कारणले गर्दाखेरि संस्थाले पनि त्यसरी चाहिँ चाहे जस्तो गर्न सकेका छैन, जति छ त्यो सीमित मात्रामा भइरहेका छ। विविध क्षमताका टुकीहरू हुनुहुन्छ उहाँहरू, कोही टुकीहरू स्वास्थ्य कर्मी पनि हुनुहुन्छ, कोही टुकीहरू कृषि प्राविधिक तहमा पनि हुनुहुन्छ, कतिपय टुकीहरू मध्यम स्तरका चाहिँ उसमा पनि हुनुहुन्छ, कतिपय टुकीहरू जनप्रतिनिधि पनि हुनुहुन्छ, अब विविध क्षेत्रमा हुनुहुन्छ। कृषि क्षेत्र भनेको चाहिँ अब टुकीको एउटा मूलमर्म नै हो, यसलाई केन्द्रबिन्दुमा राखेर नै कृषिको समग्र चक्र भन्छौँ। अब कृषिको समग्र चक्र भनेको के हो भन्दाखेरि चाहिँ उत्पादनदेखि उपभोगसम्मको जुन सिलसिला चल्छ त्यो सबै समग्र चक्र चाहिँ कृषिको चक्र हो। हामी यही कृषिको समग्र चक्रलाई पूरा गर्दै जाने प्रयास अनुरूप चाहिँ हाम्रो कृषिका क्रियाकलापहरू चलिरहेका छन् र सबै टुकी सदस्यहरूले पनि आफ्नो ठाउँबाट जति क्षमता छ सिप छ त्यो अनुसार चाहिँ लागिरहनु भएको छ।
0: यहाँहरूले तत्कालीन स्थानीय निकाय हुँदाखेरि गाउँ विकास समिति हुँदा पनि काम गर्नुभयो, अहिले स्थानीय तह भइसकेपछि चाहिँ पालिका वडामा पनि काम गरिरहनु भएको छ, कृषिलाई हेर्ने दृष्टिकोण चाहिँ कतिको परिवर्तन आएको पाउनुहुन्छ?
4: राज्य व्यवस्था संरचना चाहिँ परिवर्तन भइसकेपछिको स्थितिमा हामीले अहिलेसम्म गाउँपालिका र स्थानीय तहहरूबाट राम्रो सहयोग पाइरहेका छौँ। उहाँहरूको चाहिँ राम्रो सदस्यता पनि छ, समन्वय पनि छ, सहकार्य पनि छ होइन, यी सबै कुराहरू चाहिँ अब नभइदिएकोदेखि सम्भवतः यसरी चाहिँ सुचारू रूपले चाहिँ हाम्रो कार्यक्रम अगाडि बढ्न सक्दैन थियो। अर्को पाटोबाट हेर्दाखेरि कहिलेकाहीँ हामीले राम्रोसँग चाहिँ पालिकाहरूलाई चाहिँ पदाधिकारी जीवहरूलाई होइन अब जनप्रतिनिधि जीवहरूलाई राम्रोसँग कुरा बुझाउन नसकेका पनि हुन सक्छौ। स्थानीय तहको हिसाबले चाहिँ उहाँहरूको अब आफ्नै राज्य अन्तर्गतको चाहिँ जिम्मेवारी अनुसार हुन्छन्, त्यसले गर्दाखेरि गैरसरकारी संस्थाको क्रियाकलापहरू प्रतिको उसमा चाहिँ उहाँहरूको स्पष्ट दृष्टिकोण हुनुपर्छ भन्ने कुरा कहिलेकाहीँ हामीले लाग्छ होइन, यो अलिकति स्वाभाविक हिसाबले सरकार र गैरसरकारी क्षेत्रमा पर्ने एउटा फरकको कुराहरू हो।
0: गाउँपालिकाहरूले विशेष गरी कृषिमा काम चाहिँ गर्नु भएको छ होइन, तर पनि प्रभावकारी रूपमा काम गर्नु भएको छैन भनिरहनु भएको छ। हजुरहरू जस्तो गैर सरकारी संस्थाहरूले त सहयोग गर्ने हो स्थानीय तहलाई होइन, सहयोग गर्दाखेरि कतिको सहज भइरहेको छ?
4: पालिकाहरूको उसमा चाहिँ असहज भइरहेको छैन होइन, असहज भइरहेको बिल्कुलै छैन, सहजता नै छ। तर कुरा के हो भन्दाखेरि चाहिँ कृषि क्षेत्रलाई नै एउटा चाहिँ विकासको मेरुदण्डको रूपमा हेर्नुपर्ने अहिलेको नेपालको हाम्रो समाजको चाहिँ कन्टेक्स्ट छ, सन्दर्भ छ। अब एउटा प्रविधिको विकासको कुराहरू भयो होइन, नीतिगत रूपमा हरेको रूपमा चाहिँ प्राथमिकता दिएको देखिन्छ, तर प्र्याक्टिकली चाहिँ जाने हो भनेदेखि अब अलिकति कृषि क्षेत्रलाई स्पष्ट योजनाको साथ चाहिँ कतिको अघाडि बढिरहेछ भन्ने कुरा चाहिँ प्रश्न हो। गाउँघरमा के अरे बुढापाकाहरूदेखि बाहेक युवा पुस्ताहरू सबै चाहिँ अब बाहिर पलायनको अवस्थामा छ अथवा रोजगारको सिलसिलामा बाहिर देशहरू चाहिँ जाने क्रम एकदमै बढेको सिलसिलामा खोइ अब कोही पनि छैनन्, गाउँ खाली हुन लागिसक्यो, बडो दुःख लाग्छ कि कृषि क्षेत्र हामी प्राथमिकतामा बन्छौँ, अर्कोतर्फ चाहिँ युवा पुस्ताको कृषिप्रति चाहिँ वितृष्णा जागेको हो कि होइन भन्ने कुरा देखिएको छ। दुई तिनवटा एक्जाम्पल हामीसँग छ, यो चालु वर्षमै कम्तीमा पनि पर्यटन क्षेत्रमा 4 जना चाहिँ मध्यम स्तरको चाहिँ अथवा सिटिबिटीको भ्यालुबाट हेर्ने हो, सिटिबिटीकोबाट हेर्ने हो भने डिप्लोमा भन्छ त्यहाँ, त्यो तहको चाहिँ मध्यम स्तरको जनशक्ति हो त्यो प्राविधिक होइन, त्यो मध्यम स्तर प्राविधिक सृजना गर्नको लागि हामीले 4 जनालाई चाहिँ छात्रवृत्ति दिने भनेर चाहिँ बजेट तर्जमा गऱ्यौँ, आह्वान गऱ्यौँ, त्यो आह्वान हामीले 2-3 पटक गर्दाखेरि पनि कोही युवा पुस्ताहरूबाट चाहिँ अब एप्लिकेसनै भएन होइन, निवेदनै परेन भनेपछि एउटा कुरा अलिकति त्यहाँ चसक्क भयो, हामीले कृषिलाई जोड दिएर जानुपर्छ भनेर लागिपर्ने तर युवा पुस्ताहरूको चाहिँ एउटा एप्लिकेसन पनि पढाउन नसक्नु भनेको चाहिँ कृषि क्षेत्र युवा पुस्ताको रोजाई हो कि होइन त भन्ने कुराहरूमा चाहिँ यो प्रश्न रह्यो।
0: केही गाउँमा पुग्दाखेरि ज्येष्ठ नागरिक 60-70 वर्ष कटेका ज्येष्ठ नागरिक 2 जना मात्रै हुनुहुन्छ, उहाँहरूले जति सकिरहनु भएको छ खेती गरिरहनु भएको छ, फेरि पनि निर्वाहमुखी खेतीतिरै केन्द्रित गरिरहेछ। व्यावसायिक रूपमै खेती गर्नको लागि विशेष गरी पालिकाहरूले के गर्नु पर्ला छ?
4: अब गर्नुपर्ने कुरा चाहिँ ध्यान दिनुपर्ने कुरा यही हो, हामीले पालिकासँग कुरा गरे आफ्नो कार्यक्रम पनि भयो, हामीले बरु सँगै सँगै प्लान बनाऊ होइन, किनभनेदेखि परियोजनाको पनि सीमित बजेट हुन्छ कृषिको, उतापट्टि आएर चाहिँ पालिकाको पनि बजेट त निश्चित बजेट त छँदैछ। कुन मोडालिटीबाट जाने, व्यवसायिक कृषिमा जानै पर्ने हुन्छ, फेरि राम्रो कृषि उत्पादन भएर यहाँ चाहिँ महिलाहरू होइन दिदीबहिनीहरूले चाहिँ राम्रो उत्पादन गरिरहनु भएको छ, उहाँहरूले आफ्नो विदेशमा बसेको श्रीमानलाई बोलाउन सक्नु भएको छ, त्यो पनि पाटोलाई बुझ्दै व्यवसाय कृषितर्फ जाने कुराहरूमा चाहिँ अहिले प्रविधिको विकास भएको छ, प्रविधिबाट चाहिँ अब बाह्रै महिना चाहिँ अब तरकारी उत्पादन गर्न सकिने परिस्थिति छ। त्यस्तो भएको हुनाले चाहिँ अब पालिकाहरूबाट चाहिँ सुन्दैछौँ हामी, बजेट छ, अनुदान पनि प्राप्त गर्छन्, तर प्रश्न फेरि पनि के रह्यो, उहाँलाई पनि कहिले काहीँ डिक्क लाग्यो जस्तो लाग्छ, खै त अब अहिले के भइराखेको छ। त्यसो भए व्यवसायिक उत्पादनको लागि नै दिया छ, तालिमको लागि कुरा दिया छ, अनुदान दिया छ, प्रदेश सरकारदेखि स्थानीय तहबाट समेत पनि आह्वानहरू हुन्छ स्किमको लागि, अनुदान दिइन्छ पनि, तर त्यसको चाहिँ अलिकति लङ लास्टिङ उसमा चाहिँ जाँदाखेरि मैले देखेको कुरा के हो भन्दाखेरि उत्पादकहरूको मानसिकता के देखिन्छ भन्दाखेरि मैले जे उत्पादन गर्छु त्यो बजारमा बिक्नुपर्छ, त्यो भनेकै मूल्यमा बिक्री हुनुपर्छ भन्ने धारणा छ। उत्पादनदेखि बजारसम्मको श्रृङ्खला जुन छ त्यो श्रृङ्खला बुझ्न नसक्दाखेरिको अवस्थामा चाहिँ यो परिस्थिति आएको हो। त्यस कारण अहिले हामी के गर्नु पर्यो भन्दाखेरि उत्पादनको लागि अब प्रविधि दिँदा हुन्छ, मूल कुरा अहिले के भने बजार बारे बुझ्न नसक, बजार भनेको के हो, मूल्य भनेको के हो, यसको श्रृङ्खला कसरी विकास हुँदै जान्छ, उत्पादन बढ्दा कस्तो हुन्छ, उत्पादन कम हुँदा कस्तो हुन्छ, बजारमा के माग छ, माग अनुसार हामीले कसरी तरकारी कृषि उत्पादन बढाउनु पर्छ घटाउनु पर्छ होइन, यस्तो यस्तो कुराहरूमा चाहिँ उत्पादन मूल्य बजार होइन बजारीकरणको कुरामा चाहिँ अब अर्को कुरा अबको कुरा भनेको सरकारले नै गर्नुपर्ने र कृषि क्षेत्रमा लागि पनि गैर सरकारहरूले पनि र विभिन्न परिचालन पनि गर्नुपर्ने कुरा नै के हो भन्दाखेरि अब उत्पादनमा धेरै जोड अब के अरे दिने पहिलाको प्राथमिकता थियो भने अबको कुरा भनेको बजारीकरणमा हो। किनभने त्यहाँ चाहिँ उत्पादक कृषक दाजुभाइ दिदीबहिनीहरूले चाहिँ त्यहाँ के अरे बजारीकरण बारेमा राम्रोसँग उहाँलाई आइडिया भएको छैन, त्यो आइडिया पनि एउटा कुरा हो भनेदेखि अर्को कुरा पूर्वाधार पनि गैर सरकारी संस्थाहरूले परियोजना नमुनाको रूपमा चाहिँ देखाइदिनको लागि प्रयत्न गरेर सञ्चालन गर्ने हो। चाहिने पूर्वाधारहरू र त्यसपछि नीतिगत व्यवस्थाहरू कमसेकम राज्यले चाहिँ सरकारले उत्पादकहरूसँग उचित मूल्यमा उत्पादक समूह बनाएर बजारको समूह बनाएर उद्योग वाणिज्य संघसँग समन्वय सहकार्य गरेर चाहिँ अब पूर्व के अरे संकलन केन्द्रदेखि लिएर चाहिँ बजारका चाहिँ सबै चाहिँ अब कुराहरू पनि प्रबन्ध पनि गर्नु पर्यो। मूल कुरा यसको लागि आफ्नो नीति कार्यविधि सबै स्पष्ट हुनु पर्यो, त्यसपछि गैर सरकारी संस्थासँग पनि बसेर सबैसँग सहकार्य समन्वय गरेर चाहिँ र त्यसको लागि हामी सबै मिल्नुपर्छ। त्यसमा स्थानीय सरकारलाई मात्रै भनेर पनि हुँदैन र हामीले पनि सकेको सहयोग चाहिँ के हुन्छ भन्दाखेरि हाम्रो कार्यक्रमहरूमा जस्तो अब कार्यविधि चाहिँ बनाउने कुराहरूमा सहयोग गर्न सकिन्छ भनेदेखि सकिन्छ, उतापट्टि आएर चाहिँ किसानहरूलाई पनि समूह होइन संकलन केन्द्रहरू बनाउने कुरामा सञ्चालन गर्ने कुराहरूमा चाहिँ सहकारीहरू हालसालै पनि हाम्रो सहकारीले पनि क्षमता वृद्धि गर्ने कुरामा प्रोजेक्टले जति सके त्यो गरिराखेका छ। किसानहरूलाई बजारीकरणको बारेमा बुझाउने प्रयत्न चाहिँ अब गरिरहेको छ।
0: अहिले पनि स्थानीय तहको चासोमा चाहिँ यो माटो परीक्षणको कुरा चाहिँ कम परिरहेछ, जबकि हामी माटो परीक्षण बिना खेती गर्दा कम उत्पादन पनि भइरहेको हुन्छ। के छ सर, माटो परीक्षण चाहिँ स्थानीय तहहरूले कतिको गरेको पाउनुहुन्छ, के छ?
4: कसैले परियोजना चाहिँ गरिरहेछ र स्थानीय तहको पनि माटो परीक्षणको कार्यक्रमहरू रहेछ। र स्वस्थ माटो नभइकन के अरे उत्पादन पनि राम्रो हुँदैन भन्ने कुरा बुझ्नु पर्यो। अनि हामीले परियोजनाकै सहयोगले मात्रै पनि वर्षेनी जस्तो 300-500 स्याम्पलहरू चाहिँ निशुल्क परीक्षण हुन्छ। यहाँ फेरि हामीलाई उपचारको लागि हामीले दिनुपर्ने जस्तो चुन सहयोग दिनु पर्यो पीएचको ब्यालेन्सको लागि भन्यो भनेदेखि अब त्यो हामीसँग चाहिँ पुग्दैन, स्रोतले पुग्दैन अनि हामी स्थानीय तहसँग पनि अनुरोध गरिराखेका हुन्छौँ, यसको अलिकति तालमेल मिलिरहेका छैन र माटो परीक्षण गर्नुपर्छ थाहा छ, यो राम्रोसँग अगाडि बढ्न सकेको छैन र हामी चाहिँ अलिकति सचेतनापूर्वक चाहिँ के अरे किसानहरू बीचमा र पालिकाहरूसँग पनि बराबर हामीले चाहिँ भेटेकै पछि चाहिँ हामीले यो आग्रह गरिरहेछौँ। अब उहाँहरूको पनि यसको कार्यक्रम चाहिँ छ, अब यसको अलि राम्रोसँग चाहिँ जाने कुरामा चाहिँ पालिकाहरूले लागि पर्नुपर्छ, हामी पनि लागि पर्नुपर्छ र यो लागि पर्यो भने राम्रै हुन्छ भन्ने कुरालाई छ। अहिले यसको लागि चाहिँ व्यवस्थापकीय कुराहरूमा यसको पनि अलिकति संवेदनशील पूर्वक चाहिँ अलिक सिरियसली भएर नै अब सबै क्षेत्र चाहिँ लाग्नु पर्ने नै देखिया छ। अहिले
0: विशेष गरी ओसिली परियोजना अन्तर्गत चाहिँ दुलाखाका दुईवटा गाउँपालिकाका वडाहरूमा काम गरिरहनु भएको छ, त्यसको बारेमा चाहिँ के गरिरहनु?
4: सिविन नेपाल र ग्रामीण विकास टुकिसन दुवै संस्था मिलेर सञ्चालन भइरहेको चाहिँ परियोजना भयो। यो परियोजना कसरी बुझ्नु पर्यो भन्दाखेरि द्वन्द्वकालीन अवस्थाबाट जब शान्ति प्रक्रिया सुरु भयो, शान्ति प्रक्रिया सुरु भइसकेपछि यो एउटा चाहिँ शान्तिको लाभांशको रूपमा चाहिँ आएको परियोजना हो। 65 सालमा विभिन्न विशेष क्षेत्रमा यसको काम छ। अहिले यो चरणमा आएर हामी 5 चाहिँ थेममा काम गरिराखेका छौँ होइन, अब जस्तो महिला स्वास्थ्य र चाहिँ महिला सशक्तिकरणका कुराहरू भयो, त्यसपछि आएर चाहिँ खाद्य सुरक्षा र जीविकोपार्जनको कुराहरू भयो, त्यस पछाडि चाहिँ मानसिक स्वास्थ्यको कुराहरू भयो अनि त्यसपछि शिक्षाको कुराहरू भयो बाल अधिकारको कुराहरू भयो अहिले सञ्चालन भइरहेको कुराहरूमा चाहिँ मानसिक स्वास्थ्य चाहिँ विशेष क्षेत्र थप विशेष क्षेत्र हो यो मानसिक स्वास्थ्य कोषमा चाहिँ हामी समुदाय स्तरमा पनि लगिराखेका छौँ बालबालिकाको चाहिँ यस क्षेत्रमा पनि लगाइराखेका छ र यसरी दुईटै क्षेत्र उसमा चाहिँ यो मानसिक स्वास्थ्य क्रियाकलापहरू चरीकोटमा चाहिँ हाम्रो पशुपति चौलाकी स्मृति हस्पिटल छ त्यहाँ पनि हप्तामा त्यहाँ चाहिँ अब तीन दिन उतापट्टि सिङ्गटीको उसमा दुई दिन त्यहाँबाट मानसिक स्वास्थ्य सम्बन्धी विज्ञानी बस्नुहुन्छ उहाँले त्यो सहयोग दिइराख्नु भएको छ अर्को कुरा सामाजिक सचेतीकरणको हिसाबले पनि यो कुरा चाहिँ अगाडि बढिरहेको छ होइन त्यो अगाडि नै बढिरहेको छ यो चरणभरि हाम्रो काम के हुन्छ भन्दाखेरि चाहिँ अब उत्पादनको कुरामा जोड गर्न आवश्यक छैन होइन कम जोड दिए हुन्छ सबैले प्रविधि प्राप्त गरिसकेपछि उत्पादन लगाइरहेछन् प्रमुख चुनौती कुरा नै के हो भन्दाखेरि अब बजारीकरण र अहिले हामीले चाहिँ बजारीकरणमा चाहिँ बढी जोड दिइराखेका छौँ र आउने समयमा पनि हामीले त्यसरी नै जान्छौँ सम्पूर्ण कुरा यही चाहिँ परिजनले गर्दाखेरि सबै कुरा भएको हो भन्ने कुरामा हाम्रो दावा होइन सहयोग पुगेको छ यति कुरा हो नभएदेखि त स्थानीय स्वास्थ्य संस्थाहरू छन् अब सरकारी स्तरबाट पनि त्यत्तिकै क्रियाकलापहरू छन् हामी सँगसँगै छौँ होइन त्यसरी चाहिँ अहिले क्रियाकलापहरू मैले संक्षिप्त हिसाबले भन्ने प्रयत्न गरेँ स्थानीय तहको कुरा गर्दाखेरि योजना तर्जुमा सुरुवात हुन लागेको अवस्था छ टुकीहरूलाई पनि के भनेका छौँ भन्दाखेरि होइन स्थानीय तहको चाहिँ योजना तर्जुमा क्रम सुरु हुन्छ वडा स्तरको चाहिँ योजना तर्जुमा टोली बस्तीदेखि लिएर वडा स्तरको चाहिँ योजना तर्जुमाका क्रियाकलापमा टुकीहरू संलग्न हुनुपर्छ भनेर चाहिँ उहाँले पनि भनेका छौँ स्रोत साधनको सबै कुराहरूमा चाहिँ अब बढ्दै जाने प्रयत्नमा चाहिँ हामी पनि लागि परेका छौँ
2: ग्रामीण विकास टुकी संघ र सिमेन्ट नेपालको साझेदारीमा सञ्चालित उसेली परियोजनाले शिक्षा र बाल अधिकार मदिरा न्यूनीकरण स्वास्थ्य र महिला अधिकार मानसिक स्वास्थ्य परामर्श सेवा र कृषि तथा जनजीविकाको क्षेत्रमा काम गरिरहेको छ परियोजनाले जिल्लाको दुवै पालिकामा गरिरहेको गतिविधिहरू निकै प्रभावकारी भएको स्थानीयहरूको भनाइरहेको छ कार्यक्रमको अन्तमा हामीले टुकी संघ दुलाखाले गरेको कामको प्रभावकारिताका बारेमा केही नागरिकहरूले राख्नु भएको धारणा प्रस्तुत गर्नेछौ
5: म दिलबहादुर शिवाकोटी कालिम्चा गाउँपालिका वार्ड नम्बर 3 पुटुङ त्यति बेला त मलाई अलि अन्यलमै थियो अब जागिर त होइन यो टुकीमा लाग्यो अब अलिकति आर्थिक पनि कमजोरी अब सबै कुराले खाना लाउन नपुग्ने नै थियो म अब कस्तो हुन्छु उपरान्त कसो होला भन्ने थियो कर्मसँग म टुकीमा चाहिँ तालिम लिए पश्चात चाहिँ त्योभन्दा उपरान्त त मलाई त्यति थाहै थिएन पछि यो टुकीमा रहेर टुकी सदस्य टुकी बने पश्चात यो कस्तो मेरो भाग्यले मैले पाएछु भनेर खेतीबाटै हो अरूभन्दा पनि तरकारी खेत यिनीहरूबाट चाहिँ मैले धेरै नै यसमा लाभ लिएको छु
6: मेरो निर्वाहादुर खत्री मेरो गौरीशंकर 3 अनि म चाहिँ 34 साल पुगेँ आबद्ध हुँदा र नहुँदाको धेरै अन्तर छ धेरै अन्तर पाइरहेको छ अहिले त धेरै संस्था नै आए
7: मेरो नाम सावित्री श्रेष्ठ

0: एकचोटि बोलाउनु भयो।
1: सुत्केरी भेटघाट कार्यक्रममा चाहिँ उहाँहरू घरमै आउनुभयो?
0: आउनुभयो। घर परिवारको अब कि श्रीमान कि सासुआमा सँगै राखेर अब हजार दिनको महिलाहरूलाई एकदम ख्याल गर्नुपर्छ, पहिलाको जस्तो जमाना छैन भनेर हो त्यस्तै सिकाउनु भयो।
1: अब कतिजना घर परिवारको मान्छेहरूले पनि त बुझिरहेको हुनुहुन्न होइन,
0: पहिला त्यस्तै ख्याल नगरेर कति गर्भवती अब कतिजना आमाहरूको ज्यान गयो बच्चा गुमाए होइन, तर अहिले चाहिँ धेरै सहज अब राम्रै भयो।
2: नाम ममिता थापा। पहिला चाहिँ यो टोलमा चाहिँ के थियो भने म्याम पुरै जाँड रक्सी र जुवा तासको चाहिँ पुरै उनी थियो कि, अनि यो टुकी सिमेन्टले जे सहयोग गरेर यो कार्यक्रम ल्याएर गाउँमा टोल टोलमा अब कसको घरमा बढी खान्छ कसको घरमा भट्टी पसल छ त्यहाँ बसेर त्यहाँ छलफल गरेर मिटिङ गरेर यसो यो चिज खानु हुँदैन, यो चिजले यस्तो गर्छ, यसले यति हानि गर्छ, यो रोग निम्त्याउँछ भनेर सम्झाउँदाखेरि चाहिँ अहिले धेरैले छोड्नु भयो। कोही कोहीले अलिअलि अलिअलि खाँदै हुन्छ, अब छोड्दै हुनुहुन्छ, एकैचोटि छोड्न सक्नुहुँदो रहेछ। कृषिमा गरेका छ, स्वास्थ्यमा भइगयो, बाल क्लब गरेका छ। यो टुकी सिमेन्टले चाहिँ धेरै धेरै नै कृषिमा आएर यो ठाउँमा धेरै राम्रो छ।
3: यो जानकारी सँगसँगै हामी रेडियो कार्यक्रम टुकी चौतारीको अन्त्यमा आइपुगेका छौं। तपाईंलाई आजको कार्यक्रम कस्तो लाग्यो? आफ्नो मनमा लागेका सल्लाह सुझाव प्रतिक्रिया तथा आफ्नो अनुभव हामीसँग साट्न नभुल्नुहोला। त्यसको लागि हाम्रो ठेगाना हो रेडियो कार्यक्रम टुकी चौतारी, रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज, चरीकोट चरीघ्यान दोलखा। तपाईँले हाम्रो कार्यालयको टेलिफोन नम्बर 0479-421811 फोन गरेर पनि सल्लाह सुझाव दिन सक्नुहुनेछ। हवस् त, अहिलेसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईंलाई धन्यवाद। आजको कार्यक्रमबाट म तारादेवी बस्नेत बिदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
1: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
0: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
2: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
0: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर, भीमेश्वर नगरपालिकाको पुरानो भवन, चरीकोट सादो बाटो चोकमा।
3: ध्यान दिनुहोस्, ध्यान दिनुहोस्। समृद्ध, सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
4: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
3: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
4: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
5: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदियोगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्डुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
7: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
8: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
7: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
8: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको, घरको लागि, अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक दस्ना राख्ने बाकस पनि पाइन्छ, र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
7: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
8: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
9: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
10: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि,
9: न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
10: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साब्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
11: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
10: दाँतमा हिरा राख्ने,
11: सुनको खोल राख्ने
10: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्र डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
11: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
8: हार्दिक श्रद्धांजलि। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा, साथै ज्वाईहरू पूर्णबहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
3: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
10: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
12: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
12: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
10: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
12: हार्ड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
12: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल, दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020। धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
8: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
13: होइन, के एकले गुनगुन गरिरहेको?
8: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
13: अनि के भयो त, लगेर पाले भइगयो नि?
8: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
13: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू, यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
13: सम्पर्कको लागि 9844-46-69-08 9844-46-69-08।
3: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
8: राँगाको मासु पाइने पसल भएको घर सँगै।
3: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
13: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
3: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
14: होइन, के गर्ने होला भने, यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो?
15: पारे पनि किन दुखेको पक्छौ? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन, व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
14: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी, टेबल साथै तामा, पितल, चरी, सिलाबर स्टिलका भाँडा भाडा व्यवसाय गरौ कि झै लागे छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त ढिक्कै लाग्छ हो मलाई त।
15: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरीकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी, टेबल, एसपीएलका सबै प्लास्टिकका बाटा, बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
14: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र बनि?
15: हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर, जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
6: हाम्रा सेवा तथा सुविधाहरू, तामा, पितल, जरेस,
9: स्टील, फलाम, प्लास्टिक, फाइबर का झोला, कालो ड्रम, कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन्छ।
8: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको शोरूम खोलिएको हुँदा फ्रिज, वासिङ मेसिन, टीभी, पानी तताउने सोलारको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
9: फलाम र माटोबाट बनेका भाँडा, ग्यासको डिलर पनि रहेको छ। साथै कुकर, राइस कुकर, चुलो, मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
8: प्रोप्राइटर चरीकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
4: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
8: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, क्यूआर कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
4: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो, प्रमाण पत्र, सम्मान पत्र तयार गरिन्छ।
8: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
4: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
8: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
4: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
8: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
4: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
8: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
4: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
8: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
11: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
8: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
16: होइन दाई, यो कौसीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
1: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
16: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रतबन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
16: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
2: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
16: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
2: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
16: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
2: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
16: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता।
2: अग्रिम बुकिङका लागि प्रोप्राइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495900065 र मोबाइल नम्बर 9849385022। होटल दरबार पार्टी प्यालेस एन्ड रोजी घर चरीकोट सादो बाटो दोलखा।
17: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: नमस्ते डाक्टर साहब.
1: नमस्ते. बस्नुहोस् न. भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि. बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: कस्तो दाँत दुखेको, गिरा पनि सुन्या छ. ए बुढी, मलाई धामीकोमा लैजा भन्या.
5: अब के को धामीकोमा? नि धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: त्यहाँ चाहिँ के हुन्छ नि?
5: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ.
6: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
7: बाँगो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, 20 बजार चरीकोट दौलखा. सम्पर्कको लागि 98 41 57 70 69.
4: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है.
8: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ. साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ.
9: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ. थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92.
10: यसको शाखा सैलुङ गाउँपालिकाको मागा देउरालीमा पनि सञ्चालन भइरहेको छ.
11: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर.
9: हाम्रा सेवा तथा सुविधाहरू:
12: थाइराइड जाँच, भिटामिन बी 12, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी. हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ.
9: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ.
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 55 780 र 98 41 57 70 69. 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ.
9: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि.

सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

माया महलमा मात्र होइन, माया झुपडीमा पनि हुन्छ, माया धनमा होइन, माया मनमा हुन्छ। माया कसैको रूप र शरीरसँग मात्र होइन, माया कसैसँग बिताएका मीठा पल र यादहरूसँग पनि हुन्छ, चाहे ऊ साथमा होस् या नहोस्।

0: छत्तीसवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-55-70 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
5: के हुनु नि अभि? मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
8: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिगयो नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 80 10 7।
11: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
12: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
13: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
11: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844648862 9844648862।
2: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
11: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
14: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
13: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलानचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
9: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
15: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860589988, पलानचोक बेकारी साजो बाटे चौकी पछाडि भीमेश्वर कोल स्टोर सँगै।
16: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
11: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
16: आरामदायी डिलक्स रूम ग्रुप बसाईका लागि विशेष सुविधा
11: सेमिनार मिटिङ सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल
16: ठूलो गार्डन खुला स्पेस बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ
11: विवाह व्रतबन्ध पास्नी बर्थडे सेलिब्रेसन हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य
16: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा रमाइलो घर रिसोर्ट जहाँ सम्झनाहरू बन्छन् रमाइला आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542 रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा
17: होइन ए बुढी भात त निकै स्वादिलो छ त कुन चामल पकायौ
18: त्यही आर्जु चामल त हो नि सस्तो र स्वादिलो पनि
16: सुन्नुभयो हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल जति स्वादिलो छ त्यति नै सस्तो पनि छ तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 9702035649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस चरीकोट दोलखा सम्पर्क नम्बर 9851165046
19: अविनाश तिमी किन निराश छौ त
20: हेर न मेरो व्यवसायको कर तिर्नुपर्ने थियो अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो चरीकोटबाट कर कार्यालय हट्यो भन्छन् के गर्ने होला
19: हे त्यति कुरामा पनि चिन्ता लिने हो त त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि चिन्ता लिनै पर्दैन
21: हजुर हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता अडिट कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ कहीँ कतै भौता दिनु पर्दैन साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ थप जानकारीका लागि राजकुमार ढुङ्गेल सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए सम्पर्क मोबाइल नम्बर 9844030282

0: बीमा को लाभ दिए आफ्नो कमाई को लाभ लिने मौका आज बनौ सानिमा रिलायंस लाइफ इंसुरेंस को बीमा अभिकर्ता सानिमा रिलायंस लाइफ इंसुरेंस खुले जियौ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्ता हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ।
1: ओहो हो त रहेछ त गाँठे। होइन यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो कसैले थाहा छ त? ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पार्टीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पार्टीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्यीय कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सा दोलखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसई को मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थयात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोला।

0: सामदायिक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग पसल व्यवसाय विद्यालय कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
4: नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 9840 57 93 24 र 9845 76 54 84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
7: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
3: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
8: अरे, यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
3: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
8: ल दिदी, पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मर्मत गरिन्छ।
3: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
8: प्रोप्राइटर भीम बहादुर थामी सम्पर्क नम्बर 9864000825 र 9814842142। भीमेश्वर स्टील फर्निचर सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा चरीकोट दोलाखा।
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: Thank you, everybody. Thank you very, very much.
1: लो तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त
2: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि न दाँत मिलेको छ न सफा छ दाँत किराले खाएर यस्तो भइरहेछ अनि के गरी हाँस्नु त
1: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि किन चिन्ता लिन्छौ क्या तिमी लहिन जाउ त्यतै हाम्रा सेवा तथा सुविधाहरू
3: शल्यक्रियाद्वारा दाँत निकाल्ने
1: दाँत सफा गर्ने
3: नमिलेको दाँत मिलाउने
1: झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने
3: नयाँ दाँत राख्ने
1: बाल दन्त उपचार
3: किराले खाएको दाँतको जरेदेखिको उपचार
1: दाँत कलरको सिमेन्ट भर्ने
3: दाँतको एक्सरे गर्ने
1: पहिलो दाँतलाई चम्काउने
3: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने
1: दाँतमा हिरा राख्ने
3: सुनको खोल राख्ने
1: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिने पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली साडो बाटो चोकमा वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा
3: थप जानकारीका लागि विराज डेन्टल प्राली चरीकोट दोलखा सम्पर्क नम्बर 9844301 72 र 9851120607

0: हार्दिक श्रद्धांजलि। यस पौडेल बन्धुकुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
1: धुलीखेल अस्पताल दोलखा, अस्पताल दोलखाको सूचना।
2: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
3: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
4: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
3: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
4: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन, के एक्ले गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
4: हजुर, हाम्रा सेवाहरू
5: यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
4: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
5: राँगाको मासु पाइने पसल भएको घरसँगै।
4: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
7: हामी सबको रक्षा गर्ने शिव ज्ञान दाता।
6: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
5: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165 9851066165।
7: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो
8: हो पनि किन दुखेको पक्छौ हा? तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको यस्तो सुनिन्छ होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
7: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैं लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
8: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान ग्यास साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएल का सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
7: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
8: हो त? त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
2: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल चरेस स्टेल फलाम प्लास्टिक फाइबर का झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटा का भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
5: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
2: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0494214542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
2: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
1: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ
2: सेल्फ छाप नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ
1: भिजिटिङ कार्ड विवाह कार्ड व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने
2: अड्डा अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने
1: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
2: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
1: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
2: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
2: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
9: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं।

0: सांदक वनमा नाच्ने छन् मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: होइन दाई, यो कौसीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
3: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
2: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगर छँदैछ नि।
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रत बन्ध, जन्मदिन, बेबी सावर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेसन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
2: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
4: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
2: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
4: डीजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
2: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
4: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
2: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
4: अग्रिम बुकिङका लागि प्रोपाइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0495900065 र मोबाइल नम्बर 9849383052। होटल दरबार पार्टी प्यालेस एन्ड रोदीघर, चरीकोट सादो बाटो, दोलखा।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजन कमलबाट जोगाऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: कस्तो दाँत दुखेको, गिया पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
10: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बीच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
4: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने, फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
11: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बीज बजार चरीकोट दौलखा। सम्पर्कको लागि 98 41 57 70 69।
9: अलि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
12: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ। साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
13: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 98 44 39 92 92।
14: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
15: हाम्रा सेवा तथा सुविधाहरू:
16: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
13: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
16: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 98 61 055 780 र 98 41 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
13: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।
17: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: कतिवटा गुरु को पूजा सामग्री भंडार दोलखावासी को विश्वास र भरोसा जोड़िएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा नुहारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजा पाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृ कार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98 5 10 54 160 98 44 46 55 70 र 0 49 4 21 5 84 खतिवड़ा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट सातो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ
5: के हुनु नि अभि? मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68 बलराम कर्मचार्य 98 44 13 83 14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: जागिर खाने मौका त आएको थियो नि, तर
8: तर सर केही सोचेर बस्ने होइन, मारि जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटी भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
11: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844688062 9844688062।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि साँचो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ, नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ, कलाचोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851189987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860558988, पलाञ्चोक बेकारी साध्यो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851387806 र 9841480642।
3: रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका ओडा नम्बर 6 चोथाङ दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस्। 97020 35 649 दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा एन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511 65 046।
8: अविनाश, तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
8: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440059929 र उमेश रोकाई, सम्पर्क मोबाइल नम्बर 98440302282।

0: बीमा को लाभ दिए आपको कमाई को लाभ लेने मौका आज बनोस सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: उकाली मा पनि हजुर मोटर जादो रहेछ गिन्तान हत्तेरिका फस्यो यार फेरि
2: फसिहालिन्छ नि गुरुबा टायर पुरै तालु जस्तो छ
1: ओहो हो त रहेछ त गाँठे होइन यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ ए साथी हो कसैले थाहा छ त ए सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि
1: ल त साथी हो म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो
4: हजुर सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ पाटी खोला चरीकोट दोलखा
3: हाम्रा सेवा तथा सुविधाहरू
1: हजुर यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू ओल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ प्रोपाइटर दावा तामाङ सम्पर्क मोबाइल नम्बर 9844-0000-844 9848-73107 र 9855-0019 सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ पाटीखोला चरीकोट दोलखा

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म, गौरीशंकर गाउँपालिका छ, लुवाङ 7 दोलखा।

0: अनुरोधक दीप जनपन कार्यालय दोलखा।
1: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
2: हजुर बुबा नमस्कार।
3: नमस्कार नानी। नमस्कार।
2: के छ खबर, सन्चै हुनुहुन्छ?
3: सन्चै छु नानी।
2: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
3: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
2: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
3: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
2: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
1: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: छोरल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरूरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215005 र 0494215023। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी, नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा। जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
0: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तमिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाखा।

0: मजुरा सांदर्क बनमा नाचने छन मजुरा।
1: वनमा जाँदा सलाई लाइटर जस्ता आगजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाउ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
0: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: होइन दाई, एका बिहानै यो आगनीको दिनमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट सादो बाटोमा अकुपेसनल थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-5793-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
1: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्ना काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
2: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
1: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
2: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टील फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टीलका दराज पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टील दराज पनि मरमत गरिन्छ।
1: हजुर, आजै भीमेश्वर स्टील फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टील दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टील दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
2: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9814241402। भीमेश्वर स्टील फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
3: लो, तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
4: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
3: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साड्डो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदैछ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
5: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहिलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साड्डो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
6: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
2: हार्दिक श्रद्धांजलि। एस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्ण बहादुर जिरेल, अल्बी कार्की, ना नाति नातिनाहरू अरुराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौं। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
7: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
8: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
9: हाम्रा सेवाहरू
7: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
9: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
8: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
9: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा त्यागिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने
7: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ।
9: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
7: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
2: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
10: होइन, के एकले गुनगुन गरिरहेको?
2: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिजातको चल्ला पालौ भनेर सोचेको।
10: अनि के भयो त, लगेर पाले भइगयो नि?
2: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
10: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
7: हजुर, हाम्रा सेवाहरू
2: यहाँ बोइलर, गिरराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
10: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
7: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
2: राँगाको मासु पाइने पसल भएको घरसँगै।
7: पवित्र, धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौं।
11: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता।
12: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। 2 जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको 3 शक्ति भएको गाईखुरा महादेव मन्दिरमा
10: वेद रुद्री चण्डी होम नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। समय आउँछ पर्खँदैन बगेको खोला फर्कँदैन स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
7: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति मेलुङ गाउँपालिका दुई ग्याङसुका ठोकर दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 98510661065 98510661065।
13: होइन के गर्ने होला भने यसो व्यापार व्यवसाय गरौँ भने अलिकति खर्चको पनि जो गरेको थिएँ चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भने हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
14: पारे पनि किन दुखेको पक्ष तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने
13: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झै लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
14: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न। दोलखामा 20 वर्ष पुरानो एक मात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुफात मूल्यमा उपलब्ध गराउँछ नि।
13: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
14: भनी हो त त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला।
15: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टिल फलाम प्लास्टिक फाइबरका झोलाहरू कालो ड्रम कडा डेक्ची तथा माटाका भाँडाहरू कम्पनीकै मूल्यमा पाइन्छ।
7: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टिभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्। पैसा जोगाउनुहोस् यस गीताश्री स्टोरबाट, पुराना भाँडा ल्याउनुहोस् नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
15: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्लाइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
7: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 98510685595 र 0494125542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 98510685590। सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
1: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स स्टिकर क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने
7: लोक सेवा तथा शिक्षक सेवा आयोग लाइसेन्स राष्ट्रिय परिचय पत्र पासपोर्ट मतदाता परिचय पत्र क्यूआर कोड पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
16: सेल्फ छाप, नाइलन छाप बनाइनुको साथै मायाको चिनो प्रमाण पत्र सम्मान पत्र तयार गरिन्छ।
17: भिजिटिङ कार्ड, विवाह कार्ड, व्रतबन्धका कार्ड बनाइनुका साथै आईडी कार्ड र फ्रेम सम्बन्धी सम्पूर्ण काम गरिने।
16: अड्डा, अदालत तथा सरकारी कार्यालयको सम्पूर्ण लेखापढीको काम गरिने।
17: सबै प्रकारका प्रिन्ट तथा फोटोकपीको टोनर रिफिल गर्नुका साथै ट्रफी, मेडल, टोकन अफ लभ, खादा, दोसल्ला, तोरण तयार गरिने।
16: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
17: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
16: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
17: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
16: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
17: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
18: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007066।
17: एस गोविन्द फोटो स्टुडियो, कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ।
19: होइन दाई, यो कौशीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ? अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि।
20: के हुनु नि नानी, बहिनीको बिहे पनि नजिकै आइसक्यो, सबै कुराको तयारी पनि भइसक्यो, तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि।
19: ए दाई, त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त। हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एन्ड रोदीगढ छँदैछ नि।
21: हजुर, हाम्रा सेवा तथा सुविधाहरू विवाह, व्रतबन्ध, जन्मदिन, बेबी साउर, सभा, गोष्ठी, छेवार, पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल,
19: फोटो र भिडियो सुहाउने खालको सजावट, स्टेज, माला, गुलाब, लाइटिङ, पर्दा आदिको व्यवस्था,
21: नेपाली, इन्डियन, चाइनिज खानाको परिकार,
19: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था,
21: डिजे सेट, माइक्रोफोन, स्पिकर, प्रोजेक्टर आदिको व्यवस्था,
19: पाहुनाको सुरक्षाका लागि गार्ड, इमर्जेन्सी निकास, फायर सेफ्टीको व्यवस्था,
21: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था,
19: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठूला 200 देखि 500 जनासम्म अटाउने क्षमता,
21: अग्रिम बुकिङका लागि प्रोप्राइटर शंकर बस्नेत, सम्पर्क नम्बर 0949590065 र मोबाइल नम्बर 9849385022। होटल दरबार पार्टी प्यालेस एण्ड रोदीघर, चरीकोट सादो बाटो, दोलखा।
22: नमस्ते डाक्टर सर।
23: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
22: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
23: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
22: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
23: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
22: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
23: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
22: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
23: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
24: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
25: नेपाल सरकार,
0: विज्ञापन बोर्ड।
3: ए बुढी मलाई धामीकोमा लैजा भन्या।
4: अब के गर्छ धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई।
3: त्यहाँ चाहिँ के हुन्छ नि?
4: त्यहाँ के हुँदैन नपत्या सुन त यहाँ।
21: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
5: बाङ्गो नमिलेको दाँत मिलाउनुका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक, बिच बजार चरीकोट दौलखा। सम्पर्कको लागि 9841577069।
3: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
6: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
17: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844392992।
25: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
17: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू:
26: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टी टिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू: थाइराइड जाँच, मुटुको इसिजी, भिडियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाखेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
17: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
26: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
17: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बीच बजार, भेटेरिनरी अस्पताल अगाडि।

0: लोग मैंने की क्या हो वो एक कहा
1: हजूर
0: मैं सिखाई से ना
2: बाइक वाली तिम्रो नाम के हो
3: आकाश मा हेरा
4: है ना बाइक वाली ले पटन लागे को होगी क्या हो
5: कल्ले बने हो
4: भन्नु पर्छ र विक्रम भन्ने बित्तिकै लाजले भुत्तुक्कै हुन्छ
5: देखोस् न
6: बादल तपाईँ भन्नुपछि हुरुक्कै छ त
5: होइन होला
6: थाहा छ तपाईँलाई भेटेपछि रोमान्टिक हुन थाले थियो

0: चाहे जेसु के होस हमरो मित्रता है कसले तोड़न सकते ना एक दुई तीन
1: छ पारो छिन
0: चार पांच छ
1: हमरो दोस्ती छ
0: छ छ छ
1: हमरो दोस्ती छ
0: छ छ छ
2: हमरो दोस्ती छ
3: बागबहादुर तलाई चिडियाखानामा लगेर थुन्नु नपरोस्
1: मलाई कसैले माया गर्दैन
4: बाबू यो गीत तिमीलाई कसले सिकाए
5: मायाले

मल्ने लगाएको माया त केही दिनको छाया मात्र एक दिन मनमै हराउँछ तर मेरी माया मेरो दिलमा बसेकी छ मसँगै बाँचेकी छ।

0: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपड़ा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि

0: यी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अरे यही थियो त, कहाँ सरे आजकल?
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छौ?
2: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
3: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि, तर
5: सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माथि भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
8: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 MHz।
9: होइन हौ दाइ, तपाईँ यो हिरोइन वर्षा राउत भन्ने बित्तिकै के साह्रो एको रहौ?
10: जब म तेरो भाउजू वर्षा राउतलाई सम्झिन्छु नि, म आफूलाई राज कपूर उसलाई नर्गिस, आफूलाई देव आनन्द उसलाई आशा परे, आफूलाई राजेश खन्ना उसलाई ममताज देख्न थाल्छु।

0: छोरीको चिनाटीपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
1: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
2: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकुट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-48-8862 9844-48-8862।
3: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातो बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
2: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपाने, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
0: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
1: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ ल्याउने।
2: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
4: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-987, सरिष्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-988, पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
5: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
2: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
5: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
2: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
5: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
2: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
5: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851-13-27-806 र 9841-80-56-42।
3: रमाइलो घर रिसोर्ट भीमेश्वर नगरपालिका वडा नम्बर 6 चोथाङ दोलखा।
6: हैन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
7: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
3: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020-35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट दोलखा। सम्पर्क नम्बर 98511-65046।
8: अविनाश, तिमी किन निराश छौ त?
9: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
8: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 98440-59929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 98440-30282।
11: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

के सुकसुकाउँदै बसेकी थिइन्। मैले यताउता नजर घुमाए तर सामलाई कतै देखिन। भाउजूले मेरो आँखा खुलेको देखेपछि झनै रुन थालिन्। मैले मुस्किलले मसिनो आवाज निकालेर सोधे, सानु? उनले मेरो हात पक्रेर भक्कानिएर रुँदै भनिन्, सानु रहिन न अब, म कोठामा पुग्दा दुवैजना बेहोस हुनुहुन्थ्यो, तपाईँ त बाँच्नुभयो तर म माथि कुनै बजर खसे झैं भयो। चिच्याएर रुन खोजे तर आवाज निस्किएन, मात्र आँखाबाट आँसुका धारा बगिरहे।

0: प्रत्येक साताको शुक्रबार राति 8 बजे र पुनः प्रसारण आइतबार अपरान्ह 4 बजेको समाचार पछि कार्यक्रम गीति कथा। सुन्न नभुल्नुहोला रात्रिकालीन साहित्यिक प्रस्तुति कार्यक्रम गीति कथा।
1: हार्दिक श्रद्धांजलि। यस पौडेल बन्धु कुल समाज झगडेका उपाध्यक्ष एम बहादुर खत्री पौडेलको यही मिति 2083 साल वैशाख 27 गतेको दिन 54 वर्षको उमेरमा भएको निधनले समाज तथा परिवारमा अपूरणीय क्षति पुगेको छ। यस दुखद घड़ीमा शोक सन्तप्त श्रीमती सुभद्रा केसी, छोरा केदार केसी, बुहारी संगीता ठकुरी केसी, छोरीहरू कविता, नितु, दीपा साथै ज्वाईहरू पूर्णबहादुर जिरेल, अल्बी कार्की, नाति नातिनाहरू अरूराज केसी, विपिन कार्की, आयुष बस्नेत, कृषल जिरेल एवं सम्पूर्ण पौडेल खत्री परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ। भगवानसँग स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै परिवारजनलाई यो पीड़ा सहन सक्ने शक्ति प्राप्त होस् भन्ने प्रार्थना गर्दछौ। अध्यक्ष ढाल बहादुर खत्री लगायत सम्पूर्ण पौडेल बन्धु कुल समाज परिवार।
2: ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
3: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको छ।
2: आउनुहोस्, आफ्नो व्यावसायिक क्रियाकलापको सही, पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
3: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौ।
4: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
5: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
6: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढी छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
5: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुपेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुस् न।
6: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
5: थप जानकारीको लागि सम्पर्क नम्बर 98 40 57 93 24 र 98 45 76 54

0: হচ্ছে ব্রাজিল অকুপ্রেসর থেরাপি সেন্টার ভীমেশ্বর নগরপালিকা পুরানো ভবন চরিকোর সাদো বাটো চোকমা
1: হার্দিক নিমন্ত্রণা दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर तीन स्थित भुरुङ्गामा सदियुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याङ डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840886692। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
2: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर दुजा दुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
3: अरे यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन।
2: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
3: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ। त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
2: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्। यहाँ घरैसी स्टिल दराज, अफिसका लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
3: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 9864000825 र 9914841402। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा।
4: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
5: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि, न दाँत मिलेको छ न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त?
4: लौ न, यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त? चरीकोट साडो बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै।
6: हाम्रा सेवा तथा सुविधाहरू: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरैदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने, पहेँलो दाँतलाई चम्काउने, दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने, दाँतमा हिरा राख्ने, सुनको खोल राख्ने र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
7: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9551120607।

कति नै उसको मात्रै छोरीभाइ त कस्तो सान्द्य हो आखिर एउटा जय खोजेर जोखानी दिनु पर्ने भएपछि त यसले के त हेरेर मैला दिए भइहाल्यो नि त

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स संचालनमा आएको हुँदा सेवा लिनुहुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर

0: 0949412020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0949412020 धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
1: हैन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
2: हैन, के एकले गुनगुन गरिराको?
1: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
2: अनि के भो त, लगेर पाले भइगयो नि?
1: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
2: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकुट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर सल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
2: सम्पर्कको लागि 9844649608 9844649608।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकुट पुरानो बजार भालु खोला,
1: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: सम्पूर्ण सेवा सुविधा अब एकै ठाउँमा।
3: हाम्रा सेवा तथा सुविधाहरू दोलखा जिल्लामै गुणस्तरीय फ्लेक्स, स्टिकर, क्यानभास र अर्जेन्ट फोटो प्रिन्ट गरिने।
0: लोक सेवा तथा शिक्षक सेवा आयोग, लाइसेन्स, राष्ट्रिय परिचय पत्र, पासपोर्ट, मतदाता परिचय पत्र, QR कोड, पुलिस रिपोर्ट लगायतका सम्पूर्ण सेवाका फर्म भर्ने काम तथा प्रिन्ट गरिन्छ।
3: सेल्फ छाप, नाइलन छाप।

0: खेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने।
1: जर्सी, कप, मार्बल, पाता, स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने।
0: विवाह, व्रतबन्ध, पार्टी, गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने।
1: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ।
0: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्।
1: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा।
0: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766।
1: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौं।

0: Liponia.
1: Extreme energy drink.
2: यो रेडियो सैलुङको समय सूचक हो।
3: अहिले अपराह्नको चार बजेको छ।

अपराह्न 4 बजेको दोलखा र दोलखा आसपासका स्थानीय खबरहरूको संगलो सैलुङ सेरोफेरोमा म तारा देवी बस्नेतको नमस्कार। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। दोलखामा गत वैशाख महिनामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु, 13 जना घाइते। स्थानीय सरकार र प्रदेश सरकारले ल्याउने नीति कार्यक्रम तथा बजेट सम्बन्धी चरीकोटमा छलफल कार्यक्रम सम्पन्न लगायतका स्थानीय प्रसंग सहित नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बनाउने रहेको नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको भनाई जस्ता प्रसंग हामी राष्ट्रिय समाचारमा प्रस्तुत गर्नेछौ। शुरूमा राष्ट्रिय समाचार। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेतृत्व अबको नीति गुट भत्काएर पार्टी बनाउने रहेको बताउनु भएको छ। काभ्रेको धोलीखेलमा सोमबारदेखि शुरू भएको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेला सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। विशेष महाधिवेशनमा सहभागीलाई

0: जिम्मेवार दियो भने विभाजनलाई बल पुग्छ। शर्माले भन्नुभयो तर विशेषमा सहभागी नभएकालाई पनि समेटेर क्रमशः जिम्मेवारी दिइँदैछ, थप समेटिनेछ। यो गुट भत्काउने पार्टी बनाउने बाटो हो। उहाँले पार्टीका क्रियाशील सदस्यहरूलाई सदस्यता अध्यावधि गर्न पनि आग्रह गर्नुभएको छ। गगन थापालाई विश्वास नगर्नु ठिक छ, तर आफ्नो वडाको पार्टी सभापतिलाई विश्वास गर्नुहोस्। उपसभापति शर्माले भन्नुभयो क्रियाशील सदस्यता अध्यावधि गर्ने गगन थापाको लागि होइन, वडा वडामा त्यही वडाका पार्टी सभापतिले गर्ने हो, उहाँले भन्नुभयो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिश विरूद्ध दायर दरपिट निवेदन दर्ता गरेर पेशी तोक्ने आदेश दिनुभएको छ। सोमबार शर्माको सिफारिशमाथि वैधानिकताको प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सेलवालले विभिन्न भिन्नै रूपमा रिट गएको वैशाख 25 गते प्रशासनिक तर्फबाट दर्ता अस्वीकार गर्दै दरपिट आदेश भएको थियो। रिट निवेदक दिनेश त्रिपाठीको अनुसार कामो प्रधान न्यायाधीश मल्ललाई ध्यानाकर्षण गराएपछि दरपिट विरूद्धको निवेदन आज दर्ता गरेर भोलि पेशी राख्न आदेश भएको छ। कामो प्रधान न्यायाधीश मल्लले लिखित आदेशमा भन्नुभएको छ, कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्याय प्राप्तिको बाटोको अवरोध र अदालतको जनआस्थामाथिको अविश्वास बढ़ाउने व्यवहार एवं प्रयास हुने देखिन्छ। न्यायाधीशहरू समक्ष मुख्य रजिस्ट्रारको ध्यानकर्षण गराउँदै प्रधान न्यायाधीशमा सिफारिश न्यायाधीश डाक्टर मनोज कुमार शर्माले नै निर्देशन दिएकाले नगरेको भन्ने कुरा जानकारी गराएको पनि उहाँले आदेशमा उल्लेख गर्नुभएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हरका साम्पाङले जेएनजी आन्दोलनमा सिंहदरबारभित्र जलेका भवन बनाउन दिन माग गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो जिम्मेवारी पाए आफूले श्रमदानबाटै जलेका भवनको पुनर्निर्माण गरिदिने बताउनु भएको छ। प्री बजेटमाथि छलफलमा सहभागी हुनुभएका उहाँले आफ्नो निर्वाचन क्षेत्र र अन्य क्षेत्रका विकास निर्माणसँग सम्बन्धित बजेट दिन समेत माग गर्नुभएको छ। सर्वोच्च अदालतमा देखिएको विकसित घटनाक्रमको विषयमा धारणा सार्वजनिक गर्न नेपाल बार एसोसिएशनले पदाधिकारीहरूको आकस्मिक बैठक राखेको छ। संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज कुमार शर्मालाई सिफारिश गरेको भन्दै दायर भएर रिट निवेदन सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको र लामो समय होल्डमा राखेको विषयलाई लिएर बारको आकस्मिक बैठक बस्न लागेको बारका महासचिव केदार कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार कायम मुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधानले जारी गरेको आदेश र त्यसको परिपालना प्रतिनिधि सभामा केही सांसदहरूले व्यक्त गरेको धारणा लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो। ईरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झारिया भइसकेको गलत सूचना सार्वजनिक भएको विषयमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ। उहाँको रिहाई भइसकेको स्पष्ट पार्दै परराष्ट्र मन्त्रालयले यसअघि सार्वजनिक भएको गलत सूचना र त्यसबाट सिर्जना भएको अन्यल प्रति क्षमा मागेको हो। मन्त्रालयले आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै जहाल इरानको बन्द अभावमा पूर्वपक्षको लागि थुनामै रहेको र उहाँको मुद्दा त्यहाँको स्थानीय अदालतमा विचाराधीन रहेको बताएको छ। परराष्ट्र मन्त्रालयका अनुसार अमेरिका इजरायल र इरान बीच गत फेब्रुअरी 28 द्वन्द शुरू हुनु अगावै जनवरीको शुरूमा जहाजसहित अन्य 6 विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले क्यूसीएम टापुबाट नियन्त्रणमा लिएको थियो। यसअघि गत अप्रेल 15 इरानका लागि नेपाली अनररी कन्सल सहाराम शान्तियाले कतार स्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झारिहा भएको र उहाँको रिहाई पत्र जारी भइसकेको भनी औपचारिक सूचना पठाएको थियो। अब स्थानीय प्रसंगहरू। दोलखामा गत वैशाख महिनामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने 6 घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत वैशाख महिनाको मासिक रिपोर्ट अनुसार जिल्लामा 6 सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने 13 जना घाइते हुनु भएको उल्लेख गरिएको छ। दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गतिका कारण चलाइएको कारण पाइएको प्रहरीले सार्वजनिक गरेको मार्कसिट रिपोर्टमा उल्लेख गरिएको छ। 6 वटा दुर्घटना मध्ये 4 वटा तीव्र गतिका कारण र 2 वटा यान्त्रिक गडबडीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। पार्टी र जनप्रतिनिधि बीच अन्तर सम्वाद कार्यक्रम तथा आर्थिक वर्ष 2083-84 लागि स्थानीय सरकार र प्रदेश सरकारले ल्याउने नीति कार्यक्रम बजेट तथा बजेट सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएको छ। नेकपा एमाले जिल्ला कमिटी दुलखाको आयोजनामा भएको कार्यक्रममा पार्टीका नेता कार्यकर्ता जनप्रतिनिधि तथा सरकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटलाई थप प्रभावकारी व्यवहारिक र जनमुखी बनाउने विषयमा व्यापक छलफल गरिएको हो। वर्तमान जनप्रतिनिधिहरूको कार्यकालको हिसाबले यो 5 तथा अन्तिम बजेट भएकाले अधूरा योजनाहरू समयमै सम्पन्न गर्ने जनअपेक्षा अनुसार विकास योजनालाई प्राथमिकता दिने तथा दीर्घकालीन प्रभाव पार्ने योजनालाई कार्यान्वयन गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनुभयो। युवा लक्षित रोजगारी सिर्जना, स्वरोजगार प्रवर्धन, उत्पादन र उद्यमशीलताको विकास, कृषि आधुनिकरण, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकास मार्फत दिगो विकास हासिल गर्ने साझा बुझाइ समेत कायम गरिएको छ। दोलखामा गत वैशाख महिनामा 2 वटा घरेलु हिंसाका घटनाको उजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत वैशाख महिनामा 2 वटा घरेलु हिंसाका घटनाको उजुरी प्राप्त भएको प्रहरीले सार्वजनिक गरेको मार्षिक रिपोर्टमा उल्लेख गरिएको छ। उक्त उजुरीको बारेमा छलफल गरी मेलपत्र गराइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लाको व्यवस्था नगरपालिका र गौरीशंकर गाउँपालिकाबाट उजुरी परेको समेत प्रहरीको भनाइरहेको छ। रामेछापमा आर्थिक वर्ष सकिन अब 2 महिना मात्रै बाँकी रहँदा रामेछापका प्रमुख विकास कार्यालयहरूको बजेट कार्यान्वयनको अवस्था अपेक्षाकृत कमजोर देखिएको छ। अधिकांश कार्यालयले विनियोजित बजेटको 1/3 भन्दा कम मात्र खर्च गर्न सकेका छन् भने धेरै योजना अझै निर्माण प्रक्रियामै अल्झिएका छन्। यसले समयमै योजना सम्पन्न हुनेमा प्रश्न उठ्नुको साथै ठूलो रकम फेज हुने जोखिम बढ़ेको सरकारवालाहरूको भनाइरहेको छ। सिन्धुलीको कमलामाई नगरपालिका छ धुरा बजारमा अत्याधुनिक सुविधा सम्पन्न जिम सेन्टर बज्र मसल फ्याक्ट्री सञ्चालनमा आएको छ। जिल्लाकै आधुनिक तथा सुविधा सम्पन्न फिटनेस सेन्टरको रूपमा स्थापना गरिएको उक्त जिम विशेष समारोहका बीच उद्घाटन गरिएको छ। हवस् त अपरान्ह 4 बजेको सैलुङ सेरफेरो सकियो। हाम्रो अर्को समाचार बुलेटिन साँझ 6 बजे सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: जागिर खाने मौका त आको थियो नि तर
3: तर सर केही सोचेर बस्ने होइन। मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
2: आफै नै अब खाना त हुन्थ्यो नि तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
3: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
4: हो त नि। दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
5: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
4: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 830 107।
6: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
5: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
7: अरे यही थियो त, कहाँ सरेछ आजकल?
8: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
7: के हुनु नि अभि, मा प्लान्चोक बेकरी एतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या हो?
8: हो नि रमा, चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
7: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
7: प्रोपाइटर भोला कुमार श्रेष्ठ 9843 21 43 68, बलराम कर्मचार्य 9844 13 83 14। मा प्लान्चोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
3: कस्तो दा दुखेको, गिरा पनि सुन्या छ। ए बुढी, मलाई धामीकोमा लैजा भन्या।
9: अब के को धामीकोमा नि? धामीकोमा होइन, अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई?
3: त्यहाँ चाहिँ के हुन्छ नि?
9: त्यहाँ के हुँदैन, नपत्याए सुन त यहाँ।
10: हाम्रा सेवा तथा सुविधाहरू, लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने, दाँतको जरा भर्ने, दुखेको दाँतलाई उपचार गरिने, खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने, मेसिनबाटै दाँत भर्ने, दाँत सफा गरिने, खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी, मेसिनबाटै दाँत भर्ने, सुनको क्याप लगाउने, चाँदीको दाँत भरिने, क्याप लगाउने,
11: बाँगो नमिलेको दाँत मिलाउनका साथै टल्काउने, निकाल्ने, श्वास गनाउने, गिजाबाट रगत आउने, मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बिच बजार चरीकोट दोलखा। सम्पर्कको लागि 9841 57 70 69।
3: अलिकति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है।
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ, साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ।
6: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ। थप जानकारीको लागि सम्पर्क 9844 39 92 92।
5: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हाम्रा सेवा तथा सुविधाहरू,
12: थाइराइड जाँच, भिटामिन बी टुवेल्भ, भिटामिन डी, एन्टिटिपियो, मुटुको जाँच, मृगौलाको जाँच, कलेजोको जाँच, घुँडामा लगाउने सुई 3 महिने, सुगर जाँच, एचबीएसी। हाम्रा अन्य सेवा तथा सुविधाहरू, थाइराइड जाँच, मुटुको इसिजी, भिजियो एक्सरे, सुगर प्रेसर, दम रोग, निमोनिया तथा सास बढ्ने, खोकी लाग्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा आउने, महिनावरीमा तल्लो पेट दुख्ने, ग्यास्ट्रिकको उपचार, पाठेघर, स्तन, आन्द्रा, प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा, साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ।
6: परिवारका सम्पूर्ण सदस्यहरू र होल बडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ।
12: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861 055 780 र 9841 57 70 69। 24 घण्टा फार्मेसीको समेत सुविधा रहेको छ।
6: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर, चरीकोट बिच बजार, भेटेरिनरी अस्पताल अगाडि।
13: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला, तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
14: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनु भएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
15: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ?

यति बेला साँझको छ बजेको छ।

नमस्कार, साँझ छ बजेको सैलुङ समाचारमा हार्दिक स्वागत छ। साथमा छु म तारादेवी बस्नेत। तपाई यो समाचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज र हाम्रो वेबसाइट मार्फत पनि संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। सर्वोच्च अदालतमा सबै रिट निवेदन दर्ता गर्न कामो प्रधान न्यायाधीश सपना प्रधान मल्लको आदेशपछि मुख्य रजिस्ट्रार र रजिस्ट्रारहरू सम्पर्कविहीन। आदेश पालना नभएको अवस्थामा फुल कोर्टको बैठक बोलाउन कामो प्रधान न्यायाधीश लाई नेपाल बार एसोसिएशनको सुझाव। नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा जारी। जिम्मेवारी बाँडफाँड लगायतको विषयमा छलफल। नेपाली कांग्रेस देशको मुख्य शक्ति भएको सभापति गगन थापाको दावी। र इरानले सम्झौताको लागि राम्रो प्रस्ताव नल्याए कड़ा प्रहार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले अदालत प्रशासनले रिट निवेदनहरू दर्ता नगरी न्यायको बाटो अवरोध गरेको ठहरसहित आजै दिउँसो एक बजेभित्र सबै निवेदन दर्ता गर्न दिएको आदेश कार्यान्वयन भएको छैन। आदेशमा सँगै सबै रिट निवेदन र दरपेट आदेश उपका निवेदन अनिवार्य रूपमा दर्ता गरी भोलि पेशी चढ़ाउन भनिएको थियो। वरिष्ठ अधिवक्ता डाक्टर दिनेश त्रिपाठी, अधिवक्ता डाक्टर प्रेमराज सिलवाल र अधिवक्ता गीता थापाले दिएको निवेदन तथा दरपेट विरूद्धको सुनवाईमा उहाँले कानून बमोजिम दर्तामा आएका रिट निवेदन दर्ता गर्न भन्नुभएको हो। कामो प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिनुभएको समय सकिएको भए पनि मुख्य रजिस्ट्रार र रजिस्ट्रारहरू सम्पर्क बाहिर रहेका छन्। चौथो वरियतामा डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दर्ता गर्न सर्वोच्च प्रशासनले अस्वीकार गरेपछि कानून व्यवसायले गुनासो गरेका थिए। कामो प्रधान न्यायाधीश मल्लाले कानूनले तोकेको विधि र प्रक्रिया बमोजिम अदालतमा दर्ता हुन आएको निवेदनलाई रोक्नु न्यायप्रतिको बाटो अवरोध र अदालतको जनआस्थामाथिको अविश्वास बढ़ाउने व्यवहार एवं प्रयास भएको ठहराउनु भएको छ। रासोपाका सांसद दुवै यज्ञमणि न्यौपाने र समीक्षा बासकोटाले कामो प्रधान न्यायाधीश सपना प्रधान मल्लको भूमिकामा

0: थे प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय माग्दै मल्लले संवैधानिक परिषदको प्रधान न्यायाधीशमा सिफारिस विरूद्ध टर्पेट निवेदन दर्ता गरेर पेशी तोक्न आदेश दिएपछि उनीहरूले आपत्ति जनाएका हुन्। चौथो वरियताका डाक्टर मनोज कुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिस विरूद्धको रिट दर्ता गर्ने सर्वोच्च प्रशासनले अस्वीकार गरेको थियो। त्यसबारे अधिवक्ता समेत रहनुभएका नेउपानेले भन्नुभयो, सर्वोच्च अदालतका काम प्रधान न्यायाधीश सपना प्रधान मल्लको आदेश भन्ने एउटा आदेश अहिले मीडियामा सरपष्ट आएको छ। यो आदेश इजालस संयुक्त हो कि एकल हो कि वा वृहत इजालस हो कि या पूर्ण इजालस हो कि या संविधानको कुन धाराको गाइड गरेको इजालस हो यहाँ देखिन, उहाँले भन्नुभयो। लडाई अझै बाँकी छ भन्नुभएको छ। यो कोसँग लडाई बाँकी छ? उहाँ त न्यायमूर्ति हो। यस्तै राष्ट्रपाका सांसद द्वे यज्ञमणि नेउपाने र समीक्षा बासकोटाको अभिव्यक्तिप्रति एमाले आपत्ति जनाएको छ। एमालेका सांसद ऐन महरले संसदमा विचाराधीन मुद्दाको विषयमा संसदमा बहस गरेको भन्दै आपत्ति जनाउनु भएको हो। नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक शुरू भएको छ। ओली निवास गुण्डुमा बैठक बसिरहेको हो। एघारौं महाधिवेशनपछि नेताहरूको कार्य विभाजन नभएकाले आजको मुख्य एजेण्डा यसैमा केन्द्रित हुने नेताहरूले बताउनु भएको छ। एक पदाधिकारीका अनुसार केन्द्रीय सदस्यलाई पालिका स्तरको जिम्मेवारी दिएर पठाउने तयारी छ। हरेक केन्द्रीय सदस्यलाई पालिकाको इन्चार्ज बनाएर आगामी स्थानीय तहको निर्वाचनमा पालिकालाई बलियो बनाउन निर्देशन गरिएको हो। यसै गरी केन्द्रीय विभाग तथा निकायमा जिम्मेवारी बाँडफाँडको तयारी छ। आजको बैठकले फागुनमा भएको निर्वाचनको समीक्षाको लागि केन्द्रीय कमिटिको बैठकको मिति समेत तोक्ने तयारी गरेको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेस देशको मुख्य राजनीतिक शक्ति भएको बताउनु भएको छ। काभ्रेको धुली खेलमा आजदेखि शुरू भएको प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलामालाई सम्बोधन गर्नुहुँदै उहाँले कांग्रेस सबैभन्दा जिम्मेवार शक्ति भएको बताउनु भएको हो। कांग्रेस देशको मुख्य राजनीतिक शक्ति हो, हामी सबैभन्दा जिम्मेवार शक्ति हौं, उहाँले भन्नुभयो। हामीले त्यसरी सोच्नुपर्छ। सभापति थापाले राम्रोसँग प्रतिक्रिया दिएर भाग्ने सुविधा नभएको उहाँले बताउनु भएको छ।
1: छोरल्प अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरल्प अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
2: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
0: नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेतृत्वको अबको नीति गुट भत्काएर पार्टी बढाउने रहेको बताउनु भएको छ। काभ्रेको धुली खेलमा आजदेखि शुरू भएको प्रदेश र स्थानीय तह केन्द्रित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो। विशेष महाधिवेशनमा सहभागीलाई मात्र जिम्मेवारी दियो भने विभाजनलाई बल पुग्छ। शर्माले भन्नुभयो, तर विशेषमा सहभागी नभएकालाई पनि समेटेर क्रमशः जिम्मेवारी दिँदैछ, थप समेटिनेछ। यो गुट भत्काउने पार्टी बनाउने बाटो हो। उहाँले पार्टीका क्रियाशील सदस्यहरूलाई सदस्यता अध्यावधि गर्न आग्रह पनि गर्नुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारको मूल प्राथमिकता सुशासन, आर्थिक पुनर्संरचना, पूर्वाधार व्यवस्था रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित नेपाल बिजनेस समिटलाई समिटलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपाली जनताले दिएको अभूतपूर्व जनादेशलाई स्वीकार गर्दै वर्तमान सरकारले सुशासन आर्थिक पुनर्संरचना पूर्वाधार विस्तारलाई मूल प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो। अर्थमन्त्री वाग्लेले विगत 10-15 वर्षको कुशासनका कारण नेपाली समाजले ठूलो मूल्य चुकाउनु परेको भन्नुहुँदै अब त्यसबाट मुक्त गराइने बताउनु भएको हो। प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिको लागि अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्न सरकारसँग माग गर्नु भएको छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिनुहुँदै उहाँले राज्यले विलासी वस्तु र तयारी सामान भन्दा कच्चा पदार्थ आयातमा सहुलियत दिनुपर्नेमा जोड़ दिनु भएको हो। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधि सभा नियमावलीले संसदको मर्यादा अनुशासन र सर्वोच्चतालाई सुदृढ बनाउनु पर्ने बताउनु भएको छ। प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिको प्रतिवेदनमाथि छलफलका क्रममा बोल्नुहुँदै सांसदलाई जनताको आवाज बोल्ने प्रभावकारी थलोको रूपमा स्थापित गर्न आवश्यक रहेको बताउनु भएको हो। उहाँले नियमावली निर्माणको क्रममा दुई पक्षमा विशेष ध्यान दिनुपर्ने बताउनु भएको छ। अब एकैछिन व्यापारिक विश्राम।
3: जागिर खाने मौका त आएको थियो नि
4: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
3: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनु पर्छ भनेर भनिदियो त सकिगयो नि।
4: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि होइन त?
5: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
6: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कुटर पनि लगि ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आजै सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
5: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा, सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 8 20 10 7।
7: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ। मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट, दोलखा।
8: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल, चरीकोट सादो बाटो, नगरपालिका कम्प्लेक्स भएको घरमा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टासिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारबको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 98 40 88 86 92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलखा।
4: मुसाले पनि कति दुःख दिएको, अस्ति बनाएको नयाँ नयाँ सिरक डस्न काटेर धुजा धुजा पारेछ, कागज पत्र पनि उस्तै पारेछ।
5: अरे त्यति सानो कुरामा कति बरबराएको दिदी, आधी चरीकोटमा गएर स्टिल दराज बाकस लिएर आउनु छैन?
4: हो र बाबु, चरीकोटमा कहाँनिर पाउँछ नि?
5: ल दिदी पनि त्यही भालु खोला त्रिपुरा स्कूलबाट सिधा माथि जानुहोस् न, त्यहाँ भीमेश्वर स्टिल फर्निचर छ, त्यहाँ सबै डिजाइनको घरको लागि अफिसको लागि चाहिने स्टिलका दराज पाउनुको साथै सिरक डस्न राख्ने बाकस पनि पाइन्छ र पुरानो स्टिल दराज पनि मरमत गरिन्छ।
4: हजुर, आजै भीमेश्वर स्टिल फर्निचरलाई सम्झनुहोस्, यहाँ घरैसी स्टिल दराज, अफिसको लागि चाहिने सबै डिजाइनको स्टिल दराजहरू पाउनुको साथै सिरक डस्ना राख्ने बाकस पनि सुपथ मूल्यमा पाइन्छ।
5: प्रोप्राइटर भीम बहादुर थामी, सम्पर्क नम्बर 98 64 00 825 र 98 14 82 41 02। भीमेश्वर स्टिल फर्निचर, सिम्पनी जाने बाटो वन कार्यालयको छेउमा, चरीकोट दोलखा। हार्दिक निमन्त्रणा।
6: लास्तो फ्याफुल लटासीले नमस्कार, सेवा जोरले जुजुलो पस्याउँदै बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ, यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधव महिनामा न्यूनी व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यूनी व्रत बस्न आउनु सक्नुहुनेछ।
5: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने, स्थान भीमेश्वर नगरपालिका छ चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा संघ दोलाखा गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9842962।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: विश्रामपछि पुनः स्वागत छ सैलुङ समाचारमा। अब दोलखा र आसपासका स्थानीय गतिविधिहरू। दोलखामा गत वैशाख महिनामा सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने छजना घाइते हुनु भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको गत वैशाख महिनाको मासिक रिपोर्ट अनुसार जिल्लामा छवटा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने 13 जना घाइते हुनु भएको उल्लेख गरिएको छ। दुर्घटनाको कारण विश्लेषण गर्दा तीव्र गतिमा चलाएको कारण पाएको प्रहरीले सार्वजनिक गरेको मासिक रिपोर्टमा उल्लेख गरिएको छ। छवटा दुर्घटना मध्ये 4 तीव्र गतिका कारण र 2 एन्ट्रिकट बढ़ीका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। नेकपा एमाले दोलखाले पार्टी र जनप्रतिनिधिबीच अन्तर सम्वाद कार्यक्रम तथा आर्थिक वर्ष 2083-84 लागि स्थानीय सरकार र प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रम बजेट सम्बन्धी छलफल आयोजना गरेको छ। एमाले जिल्ला कमिटी दोलखाको आयोजनामा भएको कार्यक्रममा पार्टीका नेता कार्यकर्ता जनप्रतिनिधि तथा सरकारवाला व्यक्तिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटलाई थप प्रभावकारी व्यावहारिक र जनमुखी बनाउने विषयमा व्यापक छलफल गरिएको थियो। वर्तमान जनप्रतिनिधिहरूको कार्यकालको हिसाबले यो पाँचौं तथा अन्तिम बजेट भएकाले अधूरा योजनाहरू समयमै सम्पन्न गर्ने, जनअपेक्षा अनुसार विकास योजनालाई प्राथमिकता दिने तथा दीर्घकालीन प्रभाव पार्ने योजनालाई कार्यान्वयन गर्ने विषयमा साझा प्रतिबद्धता व्यक्त गरिएको अध्यक्ष नरबहादुर श्रेष्ठले बताउनु भयो। युवा लक्षित रोजगारी सृजना, स्वरोजगार प्रवर्धन, उत्पादन र उद्यमशीलताको विकास, कृषि आधुनिकरण, शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार विकास मार्फत दिगो विकास हासिल गर्ने साझा बुझाइ समेत कायम गरिएको माले दोलखाले जनाएको छ। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल दोलखाले गत माघ महिनामा सरकारलाई बुझाएको 27 हुँदे माग पूरा गर्न जिल्ला प्रशासन कार्यालय दोलखालाई अनुरोध गरेको छ। महाअभियान नेपालले गत माघ महिनाको 2 बुझाएको 27 बुँदे माग पूरा गर्न अनुरोध गरेको हो। राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले बैंक, लघु वित्त सहकारी र वित्तीय संस्थाहरूले कर्जा प्रवाह गर्दा सुरक्षित स्वरूप ऋणीहरूबाट भविष्यको मिति राखेर चेकहरू लिन नपाउने र यसरी दिएको चेकहरू खारेज गर्ने व्यवस्था गर्नुपर्ने, बैंक, लघु वित्त सहकारी र वित्तीय संस्थाहरूले कर्ज प्रवाह गर्दा सुरक्षित स्वरूप ऋणीहरूबाट भविष्यको मिति राखेर चेकहरू लिन नपाउने र यसै गरी लिएका चेकहरू खारेज गर्ने व्यवस्था गरिनुपर्ने, आधारमा ऋणी साना बचतकर्ताको हकमा 1,00,000 आगामी असार मसान्तबाट क्रमशः फिर्ता गर्न नेपाल सरकारले सरकारसँग माग गरिएको थियो। राष्ट्रिय सहकारी प्राधिकरणलाई ऋण दिई चक्रवर्ती कोषले स्थापना गरिनुपर्ने, किरात बौद्ध सहितको हिन्दू अधिराज्य प्रदेश खारेज र राजसंस्था कायम राखिने, नागरिक बचाउ महाअभियान नेपालको मागको सन्दर्भमा संवैधानिक कानून तथा संस्थागत सुधारका विषयको पहिचान, अध्ययन र विश्लेषण गरी अग्रगामी परिवर्तनको लागि सुझावसहित प्रतिवेदन पेश गर्न स्वतन्त्र विज्ञ सम्झौताको दुवै पक्ष तथा सरकारवालाहरूको सहभागिता रहने गरी एक उच्च स्तरीय संविधान संशोधन सुझाव आयोग गठन गर्नुपर्ने लगायतका माग सरकारसँग गरेको थियो। दोलखामा गत वैशाख महिनामा 2 घरेलु हिंसाको घटनाको उजुरी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लामा गत वैशाख महिनामा 2 घरेलु हिंसाको घटनाको उजुरी प्राप्त भएको प्रहरीले सार्वजनिक गरेको मासिक रिपोर्टमा उल्लेख गरिएको छ। उक्त उजुरीको बारेमा छलफल गरी मेला पत्र गराइएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। जिल्लाको व्यवसाय नगरपालिका र गौरीशंकर गाउँपालिकाबाट उजुरी परेको प्रहरीको भनाइरहेको छ। रामेछापमा आर्थिक वर्ष सकिन अब 2 मात्रै बाँकी रहँदा रामेछापका प्रमुख विकास कार्यालयहरूको बजेट कार्यान्वयन अवस्था अपेक्षाकृत कमजोर देखिएको छ। अधिकांश कार्यालयले विनियोजित बजेटको 1/3 भन्दा कम मात्र खर्च गर्न सकेका छन् भने धेरै योजना अझै निर्माण प्रक्रियामा अल्झिएका छन्। यसले समयमै योजना सम्पन्न हुनेमा प्रश्न उठ्नुको साथै ठूलो रकम बजेट फ्रिज हुने जोखिम समेत बढ़ेको छ। रामेछाप स्थित बागमती प्रदेश सरकार र अन्तर्गतको पूर्वाधार विकास कार्यालयले चालू आर्थिक वर्ष 2082-83 को 9 महिनामा कुल बजेटको 39.3 4.3% मात्रै खर्च गरेको पाइएको छ। सिन्धुलीको कमलामाई नगरपालिका छ। धुरा बजारमा अत्याधुनिक सुविधा सम्पन्न जिम सेन्टर वज्र मसल फ्याक्ट्री सञ्चालनमा आएको छ। जिल्लाकै आधुनिक तथा सुविधा सम्पन्न फिटनेस सेन्टरको रूपमा स्थापना गरिएको उक्त सेन्टरको एक विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको हो। सिन्धुलीकै तिनी उद्यमी रोशन लामा, प्रकाश भण्डारी र अमर आले मगरको संयुक्त लगानीमा सञ्चालनमा आएको जिम सेन्टरबाट करिब 2 करोड़ रूपियाँ लगानी जिम सेन्टरको लागि करिब 2 करोड़ रूपियाँ लगानी गरिएको सञ्चालकहरूले बताउनु भएको छ।

0: मेरो देश मेरो जगदम्बा सिमेन्ट।
1: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
2: अब बाँकी प्रसंगहरू। सभामुख डीपी आर्यले सांसदहरूलाई आकस्मिक समयमा फरक विषय नबोल्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय मागेका सांसदहरूले आफूलाई जानकारी गराएको भन्दै फरक विषय वस्तु राखेको भन्दै सभामुखले ध्यान आकर्षण गराउनु भएको हो। उहाँले भन्नुभयो, माननीय सदस्यज्यूहरू आकस्मिक समयमा बोल्नको लागि जुन विषय वस्तु यहाँहरूले सभामुखलाई जानकारी गराएर आकस्मिक समय माग्नु भएको हुन्छ, त्यो विषयभन्दा फरक विषयमा बोल्न थाल्नु भयो भने सभामुखले समय नदिनुपर्ने अवस्था आउन सक्छ, उहाँले भन्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जेएनजी आन्दोलनमा सिंहदरबारभित्र चलेका भवन बनाउन दिन माग्नु भएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले यस्तो जिम्मेवारी पाए आफूले श्रमदानबाटै जलेका भवनहरूको पुनर्निर्माण गरिदिने बताउनु भएको हो। प्री बजेटमाथि छलफलकामा भाग लिँदै सहभागी हुनुभएको उहाँले आफ्नो निर्वाचन क्षेत्र र अन्य क्षेत्रको विकास निर्माणसँग सम्बन्धित बजेट दिन समेत माग गर्नु भएको छ। कञ्चनपुरको शुक्लाफाँट नगरपालिका 12 तिलकीका एक महिलाको माटोको डिस्कोमा पुरिएर आज मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार लाल झाडी गाउँपालिका 5 इटाहा क्षेत्रमा घर लिपपोतका लागि माटो खन्ने क्रममा शुक्लाफाँट नगरपालिका 12 तिलकी निवासी 40 वर्षीय हर दुलिया राणाको घटनास्थलमा मृत्यु भएको हो। माटोको डेस्को भित्र पुरिनु भएकी अर्की करिब 55 वर्षीय सुन्दरिया राणालाई सारीले घाइते अवस्थामा उद्धार गर्नु भएको छ। काठमाडौँ महाराजगंजमा रोकिराखेको गाड़ीमा स्कूटर ठोकिँदा चालकको मृत्यु भएको छ। सड़कमा रोकेको प्लस 03-01-00-24-36-14 नम्बरको युक्ता गाड़ीमा 02-00-2-16-67 नम्बरको स्कूटर ठोकिएको थियो। गैराती स्कूटर ठोकिँदा चालक काभ्रेको पनौती घर भएका 20 वर्षीय राहुल खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज 3 सहकारीका 378 साना बचतकर्ताको रकम फिर्ता गरेको हो। समितिका अनुसार कान्तिपुर सहकारीका 215, शिव शिखर बहुद्देश्य सहकारीका 156 र पशुपति सहकारीका 7 साना बचतकर्ताले बचत फिर्ता पाएका हुन्। समितिका अनुसार आज पहिलो दिन थोरै बचत रकम पाएका बचतकर्तालाई रकम फिर्ता गरिएको हो। अब क्रमशः बचतकर्ताको रकमको आधारमा वर्गीकरण गरेर फिर्ता गरिनेछ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समय घर्किँदै गइरहेको भनेर इरानलाई चेतावनी दिनुभएको छ। अमेरिकी अनलाइन एक्सीएनसँग टेलिफोन कुराकानी गर्नुहुँदै उहाँले यदि इरानले सम्झौताको लागि अझ राम्रो प्रस्ताव लिएर आएन भने पहिले भन्दा धेरै कड़ा प्रहार गर्ने धम्की दिनुभएको छ। समय घर्किँदै गइरहेको छ, उनीहरू चाँडो अघि बढ़ेको राम्रो, अन्यथा उनीहरूसँग केही पनि बाँकी रहने छैन, ट्रम्पले भन्नुभयो। ट्रम्पले इरानसँगको वार्ताको लागि कुनै निश्चित समय सीमा तोक्न भने अस्वीकार गर्नुभएको हो। हामी सम्झौता गर्न चाहन्छौं तर उनीहरू इरान अहिले हामीले चाहेको ठाउँमा आइपुगेको छैन, उनीहरू त्यहाँ आउनै पर्छ, अन्यथा उनीहरूमाथि नराम्रो प्रहार हुनेछ, उहाँले भन्नुभयो। साँझ 6 बजेको सैलुङ समाचार सकियो। जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू फेरि एकपटक। सर्वोच्च अदालतमा सबै रिट निवेदन दर्ता गर्न कामो प्रधान न्यायाधीश सपना प्रधान मल्लको आदेशपछि मुख्य रजिष्ट्रार र रजिष्ट्रारहरू सम्पर्कविहीन। आदेश पालन नभएको अवस्थामा फुल कोर्टको बैठक बोलाउन कामो प्रधान न्यायाधीशलाई नेपाल बार एसोसिएशनको सुझाव। नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा जारी। जिम्मेवारी बाँडफाँड लगायतको विषयमा छलफल। नेपाली कांग्रेस देशको मुख्य शक्ति भएको सभापति गगन थापाको दावी। र इरानले सम्झौताको लागि राम्रो प्रस्ताव नल्याए कड़ा प्रहार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। अवस्था सैलुङ समाचारबाट म तारा देवी बस्नेत विदा हुन्छु। रेडियो सैलुङ सुन्दै गर्नुहोला। नमस्ते।

0: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।
1: हजुर बुबा नमस्कार।
2: नमस्कार नानी। नमस्कार।
1: के छ खबर, सन्चै हुनुहुन्छ?
2: सन्चै छु नानी।
1: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
2: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
1: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
2: ए उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी। बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
1: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 9841870793, 9841870793, सादो बाटो चरीकोट दोलाथा।

0: लौ तिमी त यति राम्रो जोक सुनाउँदा पनि हाँस्दिनौ त।
1: तिमी पनि जिस्किन्छौ थाहा पाउँदा पाउँदै। अब तिम्रो जस्तो मिलेको दाँत हुनु पर्यो नि। न दाँत मिलेको छ, न सफा छ, दाँत किराले खाएर यस्तो भइरहेछ, अनि के गरी हाँस्नु त।
0: लौ न यति सानातिना कुराको लागि पनि चिन्ता लिएर बसेर हुन्छ त। चरीकोट साध्य बाटो चोकमा विगत 15 वर्षदेखि दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सेवा दिँदै आएको विराज डेन्टल प्राली छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउँ त्यतै। हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरैदेखिको उपचार,
0: दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको एक्सरे गर्ने,
0: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
0: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
0: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट, दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: धुलीखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
0: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
4: हाम्रा सेवाहरू:
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा।
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हाड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
4: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
3: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
4: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी, मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा, पिसाब, खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
3: हाम्रा अन्य थप सेवाहरू: इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 0494-12-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 0494-12-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: होइन कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
6: होइन के एक्लै गुनगुन गरिरहेको?
5: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरजातको चल्ला पालौ भनेर सोचेको।
6: अनि के भयो त, लगेर पाले भइगयो नि?
5: पाल्न त पाल्ने, तर यहाँ साधो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही साधो बाटोबाट महाङ्काल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
6: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
3: हजुर, हाम्रा सेवाहरू:
5: यहाँ बोइलर, गिरराज, लिर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
6: सम्पर्कको लागि 9844-46-69-08
3: दुर्गा एन्ड राजेश दना चल्ला सप्लायर्स चरीकोट पुरानो बजार भालु खोला
5: राँगाको मासु पाइने पसल भएको घर सँगै
3: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ सुखी र निरोगी हौं
7: हामी सबको रक्षा गर्ने शिव ज्ञानदाता
8: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला थुन बाघको पञ्जा शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन् गाईले आफै दूध झारे

0: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
1: नेपाल सरकार विज्ञापन हो।
2: अरे यही थियो त, कहाँ सरेज आजकल?
3: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
2: के हुनु नि अभि, मा प्लान्चो बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
3: हो नि रमा? चरीघ्याङमा रहेको मा पलाञ्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
2: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
3: हजुर, हाम्रा विशेषताहरू केक, पप, पाउरोटी, बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
2: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98 43 21 43 68, बलराम कर्मचार्य 98 44 13 83 14, मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
4: आफै नै जागिर खाने मौका त आएको थियो नि,
5: तर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाल है।
4: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटर साइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
5: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माटीभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटर साइकल स्कुटर सिक्ने नि, होइन त?
6: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार, मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
7: साथै यहाँ आफ्नै कार, मोटरसाइकल र स्कुटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
6: विस्तृत जानकारीका लागि
2: प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 98 65 46 19 26 र गेलसाङ शेर्पा 98 16 8 30 10 7।
3: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सोरुम रहेको घरमा सरेको छ।
7: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर, चरीकोट दोलखा।
8: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो, यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
4: ती सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादुक घर भएका ज्योतिष नकुल गजुरेलाई सम्पर्क गर्नु पर्छ नि त।
3: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्।
7: यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-8862 9844-46-8862।
9: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रुट लगायत अन्य खाद्य पदार्थहरू सुफत मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
7: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अन्जीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844-55-40-60, प्रकाश थापा 9844-55-40-60। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
10: एहे, आज त साँच्ची नानीको जन्मदिन पो हो त, केक काट्नु पर्ने भनेकै बेला कहाँ गएर ल्याउनु? अब
4: हाउ नानीको आज जन्मदिन पो हो, हाउ केकको लागि त चिन्तै लिनु पर्दैन नि। हौ पलाञ्चोक बेकरी छँदैछ नि, त्यतैतिर जाने, हौ 15 मिनटमा केक बन्छ, ल्याउने।
7: हाम्रा सेवा तथा सुविधाहरू केक, पप, पाउरोटी, बम, अन्य बेकरीको सम्पूर्ण सामान पाउनुका साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमै तयार पारिन्छ।
11: सम्पर्कको लागि सागर श्रेष्ठ मोबाइल नम्बर 9851-18-987, सरिश्मा श्रेष्ठ मोबाइल नम्बर 9860-58-989-88। पलाञ्चोक बेकारी साडो बाटे चौकी पछाडि भीमेश्वर कोल्ड स्टोर सँगै।
12: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ।
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
0: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
0: ठूलो गार्डन, खुला स्पेस, बालबालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुशीको अवसरको लागि उत्तम गन्तव्य।
0: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9851327806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
2: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
3: कुन हुनु नि, त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
0: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020635649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
4: अविनाश, तिमी किन निराश छौ त?
5: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
4: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844030282।

0: बिमाको लाभ दिए आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको बिमा अधिकर्ता सानीमा रिलायन्स लाइफ इन्सुरेन्स खुलेर जिउँ।
1: उकालीमा पनि हजुर मोटर जाँदो रहेछ गिन्तान। हत्तेरिका फस्यो यार, फेरि
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
1: ओहो, हो त रहेछ त गाँठे। होइन, यो सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोटमा कहाँ छ? ए साथी हो, कसैले थाहा छ त? ए, सुप्रिम टायर रिसेलिङ सेन्टर चरीकोट पार्टी खोलाको
3: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसेलिङ गरिन्छ नि।
1: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसेलिङ गरेर आउँछु। सुप्रिम टायर रिसेलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
4: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला, चरीकोट, दोलखा।
3: हाम्रा सेवा तथा सुविधाहरू।
1: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू कोल्ड रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोप्राइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9848-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला, चरीकोट, दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशै भरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका चार जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 98 45 34 44 96 र 96 14 95 08 40।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ लुवाङसा दोलखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कशीट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात। फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि ज्येष्ठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494211505 र 0494211523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: हजुर बुबा, नमस्कार।
5: नमस्कार नानी, नमस्कार।
4: के छ खबर, सन्चै हुनुहुन्छ?
5: सन्चै छु नानी।
4: अनि यो वर्ष तीर्थ यात्रा नजाने बा?
5: तीर्थ चाहिँ जाने भनेको नानी, तर कुन तीर्थ जाने भनेको?
4: अहिलेको चारधाम भनेको चाहिँ अलिक फरक र वास्तविक चारधाम छन् बा, जस्तै बद्रीनाथ, जगन्नाथपुरी, रामेश्वरम, द्वारिकाहरू पर्छन्।
5: ए, उसो भए यी धामहरूको चाहिँ दर्शन गर्ने मेरो जीवनको ठूलो अभिलाषा थियो नानी, बरु कहिले र कसरी जाने हो सबै कुरा जानकारी पाउन त।
4: हजुर हुन्छ बा, सुन्नुहोस् है त।
3: हजुर, तीर्थयात्रा हुने स्थानहरू काशी विश्वनाथ, बनारस, ऋषिकेश, बद्रीनाथ, गंगा सागर कलकत्ता, जगन्नाथपुरी उडिसा, तिरुपति बालाजी आन्ध्र प्रदेश, लक्ष्मी नारायण गोल्डेन टेम्पल बेलरू, कन्याकुमारी तामिलनाडु, रामेश्वरम, द्वारिका गुजरात, सोमनाथ ज्योतिर्लिङ, नागेश्वर ज्योतिर्लिङ, साथै सबै धाम क्षेत्रमा रहेका प्रसिद्ध मन्दिरहरू दर्शन गराइनेछ। यो यात्रा केही स्थानमा बस, ट्याक्सी बाहेक बाँकी सम्पूर्ण यात्रा भारतीय रेलको विशिष्ट श्रेणीद्वारा गराइनेछ। अन्य सेवा सुविधा लागत समय सम्पूर्ण जानकारीको लागि विष्णु अधिकारीलाई सम्झनुहोला। सम्पर्क नम्बर 98 41 87 07 93, 98 41 87 07 93, सादो बाटो चरीकोट दोलखा।

0: रेडियो सैलो सामुदायिक एफएम 92.7 मेगाहर्ट्ज
1: रात छिपिँदै छ, बाहिर बिस्तारै अँधेरोले ढाक्दै छ। खाना खाएर सायद सुत्ने तरखर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
2: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
1: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
2: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
1: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
2: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
1: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
2: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
1: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
2: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
1: यसबाट जोगिन ध्यान पुर्याउँ। सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौ।
3: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्जको सन्देश।
4: हार्दिक निमन्त्रणा
5: लासो फ्याबोल्ला टिदेले नमस्कार सेवा जोरले जुजुलोपा स्याउदाई बौद्ध धर्म मायन त्रिपिटकको आस्थामा बस्नु भएको बौद्ध धर्मावलम्बीहरूलाई यो सूचना गरिएको छ। यही 2083 जेठ 3 गतेदेखि सागधव महिना शुरू भएकोले एक महिना चाहिँ कुनै पनि हत्या हिंसा नगरी मांसाहारीलाई छोडेर सहकारी बन्नुभयो भने अत्यन्तै उत्तम हुनेछ। अरू बेला यहाँहरूले त्यस्ता चिजहरू मासुहरू खाना छोड्न नसके पनि यो एक महिनालाई छोडिदिनु भयो भने शास्त्रमा उल्लेखित भए अनुसार कल्प कल्पका पाप कट्टा हुनेछ भनी शास्त्रमा उल्लेखित छ। साथै बौद्ध धर्मावलम्बीहरू यस सागधव महिनामा न्यून व्रत बस्ने चलन भएकोले इच्छुक हुने धर्मावलम्बी मित्रहरू उपस्थित भई न्यून व्रत बस्न आउनु सक्नुहुनेछ।
4: न्यूने व्रत बस्ने मिति 2083 साल जेठ 16 गते शुरू भई 18 गते सम्पन्न हुने। स्थान भीमेश्वर नगरपालिका 6 चोथाङ महादेव खोला सिद्धे छोइलिङ गुम्बा डुक्पा रेम्पोछेको गुम्बा। खानाको निशुल्क व्यवस्था रहेको छ। न्यूने व्रत बस्ने बौद्ध धर्मावलम्बीहरू जेठ 15 गते बेलुकासम्म आउनु पर्नेछ। ओर्नेको व्यवस्था आफैले गर्नुपर्नेछ। आयोजक जिल्ला लामा सन्तोलाखा, गुम्बा अध्यक्ष छेवाङ लामा र गुम्बामा रहनु भएका आनीहरू। थप जानकारीको लागि अध्यक्ष ढुक्पा लामा सम्पर्क नम्बर 9840 92 67 1

0: ध्यान दिनुहोस् ध्यान दिनुहोस्। समृद्ध सक्षम र आत्मनिर्भर नेपाल निर्माणको आधार राष्ट्रिय आर्थिक गणना 2082 सञ्चालन भइरहेको छ।
1: यही मिति 2083 साल वैशाख 2 गतेदेखि असार 7 गतेसम्म जिल्ला आर्थिक गणना कार्यालय दोलखाबाट खटिनुभएका गणकहरू तपाईहरूको उद्योग, पसल, व्यवसाय, विद्यालय, कार्यालय तथा सबै प्रकारका संघ संस्था र प्रतिष्ठानहरूमा प्रत्यक्ष रूपमा पुगिरहनु भएको

0: आउनुहोस् आफ्नो व्यावसायिक क्रियाकलापको सही पूर्ण र यथार्थ विवरण दिई यस राष्ट्रिय अभियानलाई सफल बनाऊ। तपाईले प्रदान गर्नुभएको सम्पूर्ण जानकारी तथ्याङ्क ऐन 2079 अनुसार पूर्ण रूपमा गोप्य रहनेछ।
1: अर्थतन्त्र मापनको आधार आर्थिक गणना, समृद्ध नेपाल निर्माणका लागि आर्थिक गणना, आर्थिक गणनामा कोही नछुटौं।
2: नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय तथा जिल्ला आर्थिक गणना कार्यालय दोलखा। थप जानकारीको लागि टोल फ्री नम्बर 1178।
3: होइन दाई, एका बिहानै यो आगनीको डिलमा बसेर के सोच्दै हुनुहुन्छ? आँखा पनि रातो रातो देख्छु, सन्चो छैन जस्तो छ नि।
4: के हुनु नि नानी, रातभरि निन्द्रा पनि लाग्दैन, हात खुट्टा पनि बेसरी झमझमाउँछ, सुगर पनि त्यत्तिकै बढेको बढै छ। राम्रो उपचार गर्ने ठाउँ भए त्यतै जानु पर्ला भनेर सोचेर बसेको नि।
3: ए दाई, पनि त्यति कुराको लागि त चिन्तै गर्नु पर्दैन नि। हाम्रै चरीकोट साधो बाटोमा अकुप्रेसर थेरापी सेन्टर खुलिसकेको छ नि, त्यतै जानुहोस् न।
5: हजुर, हाम्रा सेवाहरू प्यारालाइसिस, हात खुट्टा झमझमाउने, पोल्ने, ढाडको समस्या, स्टिम बाथ, सोना बाथ, युरिक एसिड, बाथ रोग, रातिमा निन्द्रा नलाग्ने, टन्सिल, पिनास, सुगर, ग्यास्ट्रिक प्रेसर लगायतका समस्याको उपचार अकुप्रेसर पद्धतिबाट पनि गरिन्छ। साथै हर्बल सामग्रीहरू बिक्री वितरण पनि गरिन्छ।
3: थप जानकारीको लागि सम्पर्क नम्बर 9840-5793-24 र 9845-76-54-84। अकुप्रेसर थेरापी सेन्टर भीमेश्वर नगरपालिकाको पुरानो भवन चरीकोट सादो बाटो चोकमा।
6: हार्दिक निमन्त्रणा। दोलखा जिल्ला सैलुङ गाउँपालिका वडा नम्बर 3 स्थित भुरुङ्गामा सदयुगमा कुकथुन चराद्वारा उत्पन्न भई पेन्दुर चराले वाक्य फुटाइ ल्याएको हुँदा प्रत्येक वर्ष हुँदै आएको श्री सेती भूमिको पूजा यही मिति 2083 साल असार 11 गते हुने भएकोले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ। साथै यसपालि भूमे बारतको जात्रा लामाख्याम डाँडामा हुने सम्पूर्ण भक्तजनहरूमा जानकारी समेत गराउँदछौ। धामी पेमा दोर्जे तामाङ, पुजारी मीनबहादुर तामाङ। थप जानकारीको लागि सम्पर्क नम्बर 9840-88-86-92। सैलुङ गाउँपालिका वडा नम्बर 3 भुरुङ्गा दोलाखा।

0: छँदै छ नि, किन चिन्ता लिन्छौ क्या तिमी? लहिन जाउ त्यतै।
1: हाम्रा सेवा तथा सुविधाहरू:
2: शल्यक्रियाद्वारा दाँत निकाल्ने, दाँत सफा गर्ने, नमिलेको दाँत मिलाउने, झिक्न नपर्ने गरी फिक्स दाँत राख्ने, नयाँ दाँत राख्ने, बाल दन्त उपचार, किराले खाएको दाँतको जरेदेखिको उपचार, दाँत कलरको सिमेन्ट भर्ने, दाँतको एक्सरे गर्ने,
1: पहेँलो दाँतलाई चम्काउने,
2: दाँत नभएको खाली ठाउँमा पुरै दाँत राख्ने,
1: दाँतमा हिरा राख्ने,
2: सुनको खोल राख्ने
1: र मुखमा आएका घाउ तथा खटिराको उपचार गरिने। मुख तथा दाँत सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि सम्झिनै पर्ने एकमात्रै डेन्टल विराज डेन्टल प्राली, साडो बाटो चोकमा, वाणिज्य बैंक भएको घरको माथिल्लो तलामा।
2: थप जानकारीका लागि विराज डेन्टल प्राली, चरीकोट दोलखा, सम्पर्क नम्बर 9844301172 र 9851120607।
3: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउन हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारित गरिएको छ।
2: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना, 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन, हार्ड जोड्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकद्वारा दन्त सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टरद्वारा हड्डी भाँचिएका, हड्डी खिइएका, नसा च्यातिएका बिरामीहरूको लागि अपरेसन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने,
0: बाल विशेषज्ञद्वारा सेवा उपलब्ध गराइन्छ,
2: सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा, ECG, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच, रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइराइड जाँच, दिशा पिसाब खकार परीक्षण गर्नुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण।
0: हाम्रा अन्य थप सेवाहरू इन्डोस्कोपी, कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा, डिजिटल CR सिस्टम द्वारा एक्सरे सेवा र NICU सेवा। यस धुलीखेल अस्पताल दोलखा अस्पतालमा दोलखा जिल्लाकै पहिलो क वर्गको एम्बुलेन्स सञ्चालनमा आएको हुँदा सेवा लिनु हुनको लागि अनुरोध गरिन्छ। सम्पर्क नम्बर 049-412-020। नवजात शिशुहरूमा श्रवण समस्याको पहिचान गरी विशेष मेसिनद्वारा परीक्षण गरिन्छ। अन्य थप जानकारीको लागि सम्पर्क 049-412-020। धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: होइन, कहाँबाट ल्याउने होला, पहिला त यही थियो।
4: होइन, के एक्लै गुनगुन गरिरहेको?
3: अब यसो गर्मी पनि फिर्दै गयो, त्यसैले केही गिरातको चल्ला पालौ भनेर सोचेको।
4: अनि के भयो त, लगेर पाले भइगयो नि?
3: पाल्न त पाल्ने, तर यहाँ सादो बाटो चौकी मुनि थियो नि त्यो चल्ला पाउने फार्म, अनि यही सादो बाटोबाट महाङ्गल जाने बाटोमा थियो नि दाना पसल, अहिले छैन त।
4: ए, दुर्गायन राजेश राणा चल्ला सप्लायर्सको पो कुरा गरेको? त्यो त अहिले पुरानो ठाउँबाट सरेर चरीकोट पुरानो बजार भालु खोलामा सरेको छ नि।
0: हजुर, हाम्रा सेवाहरू यहाँ बोइलर, गिरराज, लेर चल्ला र दाना पाइनुको साथै मकै, च्याख्ला, पिठो, ढुटो, पिना, लोकल चामल, भुस, लोकल अण्डा, बट्टाईको अण्डा र हाँसको अण्डा पनि पाइन्छ।
4: सम्पर्कको लागि 9844-46-69-08, 9844-46-69-08।
0: दुर्गा एन्ड राजेश दाना चल्ला सप्लायर्स, चरीकोट पुरानो बजार भालु खोला,
3: राँगाको मासु पाइने पसल भएको घर सँगै।
0: पवित्र धार्मिक एवं पुरातात्विक महत्व रहेको प्रसिद्ध स्वयं उत्पन्न श्री गाईखुरा महादेवको दर्शन गर्न जाउँ, सुखी र निरोगी हौ।
4: श्री गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग स्पष्ट देख्न सकिन्छ। दुई जीवित नागले समय समयमा शिलामा दर्शन दिने गर्दछन्। गाईले आफै दूध झारेर पत्ता लगाइएको तीन शक्ति भएको गाईखुरा महादेव मन्दिरमा वेद, रुद्री, चण्डी, होम, नवग्रह शान्ति साथै सवा लाख बत्ती बालेर पूजापाठ दर्शन गरेपछि मनोकामना पूरा हुने, आपद विपद दुर्घटना हुनबाट जोगाउने प्रख्यात गाईखुरा महादेवको दर्शन गर्न सपरिवार आई पुण्य आर्जन गर्नुहुन श्रद्धालु भक्तजनहरूलाई हार्दिक निमन्त्रणा गर्दछौं। समय आउँछ पर्खँदैन, बगेको खोला फर्कँदैन, स्वयं उत्पन्न गाईखुरा महादेवको दर्शन गर्ने बेला यही नै हो।
0: श्री गाईखुरा महादेव क्षेत्र व्यवस्थापन समिति, मेलुङ गाउँपालिका 2, ग्याङसुका ठोकर, दोलखा। अन्य जानकारीको लागि सम्पर्क नम्बर 9851066165, 9851066165।
5: होइन के गर्ने होला भन्या, यसो व्यापार व्यवसाय गरौँ भन्या, अलिकति खर्चको पनि जो गरेको थिएँ, चामल लिन काठमाडौँ जानै नसकिने भयो। यो समयले हामीलाई गरी खानै नदिने भयो भन्या, हाम्रो भाग्य नै यस्तो हो कि समय यस्तो हो।
6: पाँडे पनि किन दुखेको पक्छौ, तिम्रो कुरा बुझ्दा व्यापार व्यवसायको जस्तो सुनिन्छ। होइन व्यवसाय चाहिँ के गर्न लाग्यो भने,
5: अब यसो विचार गर्दा प्लास्टिक कुर्सी टेबल साथै तामा पितल चरे सिलाबर स्टिलका भाँडा व्यवसाय गरौँ कि झैँ लाग्या छ। तर यो सामान लिन काठमाडौँ जाने दुःखले गर्दा त झिक्कै लाग्छ हो मलाई त।
6: तिमीले भनेको व्यवसायका लागि सामान लिन जाने कुराको चिन्तै नगर न, दोलखामा 20 वर्ष पुरानो एकमात्र डिलर गीताश्री स्टोर चरिकोटमै छँदै छ नि, जसले 10 वर्ष वारेन्टी भएका सामान यस साथै नेपालका सबैभन्दा पुरानो त्रिवेणी कम्पनी डल्फिनका 5 वर्ष वारेन्टी भएका आकर्षक मोडेलका कुर्सी टेबल एसपीएलका सबै प्लास्टिकका बाटा बाल्टिन लगायत भाँडाहरू सुपथ मूल्यमा उपलब्ध गराउँछ नि।
5: मेरी आमै नि गीताश्री स्टोर, यो त थापा बाजेको वर्षौं पुरानो पसल होइन र
6: बनी? हो त, त्यही पुरानो विश्वासिलो थापा बाजेको गीताश्री स्टोर जहाँ भाँडा व्यवसाय गर्नका लागि चाहिने सम्पूर्ण सामग्रीहरू कम्पनीकै मूल्यमा पाइन्छ के। अनि अर्को कुरा, पहिला थापा बाजेले चलाउँदै आएको त्यो पसल अहिले त उनकै छोराले चलाउँदै आएको छ नि, त्यो त दोलखाको लागि एकमात्र डिलर हो के, त्यसो गरे कसो होला?
1: हाम्रा सेवा तथा सुविधाहरू तामा पितल जरेस स्टील फलाम प्लास्टिक फाइबर का झोला कालो ड्रम कड़ा डेक्ची तथा माटा का भाड़ा कंपनी के मूल्य में पाइन।
0: त्यस्तै ग्यास बेच्न चाहनुहुने विक्रेताहरूले पनि सम्पर्क राख्न सक्नुहुन्छ। साथै इलेक्ट्रिक सामानको सोरुम खोलिएको हुँदा फ्रिज वासिङ मेसिन टीभी पानी तताउने सोलरको खरिदमा अचार बनाउने मिक्सर सितैमा पाउनुहोस्, पैसा जोगाउनुहोस्। यस गीताश्री स्टोरबाट पुराना भाँडा ल्याउनुहोस्, नयाँ भाँडा लानुहोस्। कृषि गर्नेलाई ग्यारेन्टीका साथ टनल त्रिपाल पनि पाइन्छ। समूहको लागि चाहिने सामान साथै टेन्ट पनि उपलब्ध छ।
1: फलाम र माटोबाट बनेका भाँडा ग्यासको डिलर पनि रहेको छ। साथै कुकर राइस कुकर चुलो मिक्सर ग्राइन्डर आदि सामानहरू सुपथ मूल्यमा पाइन्छ।
0: प्रोप्राइटर चरिकोटका लागि भीमराज थापा, सम्पर्क नम्बर 9851068595 र 0949421542। काठमाडौँ कागेश्वरी मनहरा 9 गोठाटारका लागि श्रीराम थापा, सम्पर्क नम्बर 9851068590।
7: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ, सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: गर्नुका साथै ट्रफी मेडल टोकन अफ लभ खादा दोसल्ला तोरण तयार गरिने
1: फोटो एल्बम तथा होलसेल मूल्यमा सबै साइजको फ्रेम तयार गरिने
0: जर्सी कप मार्बल पाता स्टोन तथा कुसन प्रिन्ट लगायतका सम्पूर्ण प्रिन्टको काम गरिने
1: विवाह व्रतबन्ध पार्टी गोष्ठी तथा सबै प्रकारका कार्यक्रमको फोटो तथा भिडियो तयार गरिने
0: र जेनेरेटर तथा साउन्ड सिस्टम भाडामा पाइनुका साथै सबै प्रकारका रिचार्ज सेवा उपलब्ध छ
1: कम्प्युटर सम्बन्धी सम्पूर्ण काम तथा सबै प्रकारका सामग्रीको लागि सधैँ हामीलाई सम्झिनुहोस्
0: सम्पूर्ण सेवा सुविधाहरू एकै ठाउँमा
1: अन्य थप जानकारीको लागि प्रोप्राइटर गोविन्द कार्की 9844322513 र 9804007766
0: एस गोविन्द फोटो स्टुडियो कम्प्युटर साइबर एण्ड फ्लेक्स प्रिन्ट सेन्टर पहिलेको ठाउँबाट सरेर भीमेश्वर रंगशाला भएको घरमा सरेको जानकारी गराउँदछौ
2: होइन दाई यो कौसीमा यताउति गर्दै के सोच्दै हुनुहुन्छ अलि टेन्सनमा हुनुहुन्छ जस्तो छ नि
3: के हुनु नि नानी बहिनीको बिहे पनि नजिकै आइसक्यो सबै कुराको तयारी पनि भइसक्यो तर यो चरीकोटमा राम्रो र सेवा सुविधा सम्पन्न पार्टी प्यालेस चाहिँ कहाँ होला भनेर सोचेर बसेको नि
2: ए दाई त्यति कुराको लागि पनि चिन्ता लिइराख्नु पर्छ त हाम्रै चरीकोटमा भर्खरै मात्र सञ्चालनमा आएको होटल दरबार पार्टी प्यालेस एण्ड रोदीगर छँदैछ नि
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू विवाह व्रतबन्ध जन्मदिन बेबी सावर सभा गोष्ठी छेवार पास्नी जस्ता कार्यक्रमका लागि उपयुक्त सजावट डेकोरेशन गर्न सहज हुने ठूलो ब्याङ्क्वेट हल
2: फोटो र भिडियो सुहाउने खालको सजावट स्टेज माला गुलाब लाइटिङ पर्दा आदिको व्यवस्था
4: नेपाली इन्डियन चाइनिज खानाको परिकार
2: पाहुनाहरूलाई सजिलै सवारी साधन राख्न मिल्ने पर्याप्त पार्किङको व्यवस्था
4: डिजे सेट माइक्रोफोन स्पिकर प्रोजेक्टर आदिको व्यवस्था
2: पाहुनाको सुरक्षाका लागि गार्ड इमर्जेन्सी निकास फायर सेफ्टीको व्यवस्था
4: पाहुनालाई सहज बनाउने एयर कन्डिसन वा भेन्टिलेसन प्रणालीको व्यवस्था
2: पाहुनाको क्षमता अनुसार हलको व्यवस्था भएको साना 50 देखि 100 र ठुला 200 देखि 500 जनासम्म अटाउने क्षमता
4: अग्रिम बुकिङका लागि प्रोप्राइटर शंकर बस्नेत सम्पर्क नम्बर 0495900065 र मोबाइल नम्बर 9849383522 होटल दरबार पार्टी प्यालेस एण्ड रोदीघर चरीकोट सादो बाटो दोलखा
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ ओहो अनि खाना कति हो खान्छ नि
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: कस्तो दाँत दुखेको गिरा पनि सुन्या छ ए बुढी मलाई धामीकोमा लैजा भन्या
10: अब के को धामीकोमा नि धामीकोमा होइन अब इन्द्र डेन्टल बिच बजारमा लैजानु पर्छ क्या तिमीलाई
9: त्यहाँ चाहिँ

0: Eu não entendi.
1: Piaquê, Udena? Não é pra ter isso, Natanha?
2: हाम्रा सेवा तथा सुविधाहरू लामो समयदेखि अनुभवी डाक्टरहरूद्वारा उपचार गरिने दाँतको जरा भर्ने दुखेको दाँतलाई उपचार गरिने खाली ठाउँमा आफ्नै जस्तो फिक्स दाँत लगाउने मेसिनबाटै दाँत भर्ने दाँत सफा गरिने खाली ठाउँमा पुरै दाँत ग्यारेन्टीका साथ हालिने फुल सिटी मेसिनबाटै दाँत भर्ने सुनको क्याप लगाउने चाँदीको दाँत भरिने क्याप लगाउने
3: बाङ्गो नमिलेको दाँत मिलाउनका साथै टल्काउने निकाल्ने श्वास गनाउने गिजाबाट रगत आउने मुखमा घाउ खटिरा आदि सम्पूर्ण मुख तथा दाँत सम्बन्धी सेवाका लागि सम्झनै पर्ने इन्द्र डेन्टल क्लिनिक बीज बजार चरीकोट दोलखा सम्पर्कको लागि 9841577069
0: अनि कति पनि मुख र दाँत सम्बन्धी समस्या पर्यो भनेदेखि इन्द्र डेन्टलमा आइहाल्नुहोस् है
4: इन्द्र डेन्टल पहिलेको भन्दा ठिक तल्लोपट्टि सरेको कुरा जानकारी गराइन्छ साथै यसको शाखा मैना पोखरीमा पनि रहेको छ
5: यस इन्द्र डेन्टलको शाखा कार्यालय काठमाडौँको जोरपाटी मेडिकल कलेज अगाडि 5 पोखरी कम्प्लेक्समा सञ्चालन भएको छ थप जानकारीको लागि सम्पर्क 9844392992
6: यसको शाखा सैलुङ गाउँपालिकाको मागादेउरालीमा पनि सञ्चालन भइरहेको छ
7: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर हाम्रा सेवा तथा सुविधाहरू
8: थाइराइड जाँच भिटामिन बी टुवेल्भ भिटामिन डी एन्टी टिपियो मुटुको जाँच मृगौलाको जाँच कलेजोको जाँच घुँडामा लगाउने सुई 3 महिने सुगर जाँच एचबीएसी हाम्रा अन्य सेवा तथा सुविधाहरू थाइराइड जाँच मुटुको इसिजी भिडियो एक्सरे सुगर प्रेसर दम रोग निमोनिया तथा सास बढ्ने खोकी लाग्ने पिसाब पोल्ने पिसाब छिनछिनमा आउने महिनावरीमा तल्लो पेट दुख्ने ग्यास्ट्रिकको उपचार पाठेघर स्तन आन्द्रा प्रोस्टेट र क्यान्सरका साथै बच्चा नहुने लगायत सम्पूर्ण समस्याहरूका लागि प्याथोलोजी ल्याबको सुविधा साथै दन्त रोग र फिजियोथेरापीको समेत व्यवस्था रहेको छ
5: परिवारका सम्पूर्ण सदस्यहरू र होलबडी जाँचमा 50% छुट गरिनुको साथै पिसाबको कल्चर पनि गरिन्छ
8: अन्य थप जानकारी र अग्रिम बुकिङका लागि सम्पर्क नम्बर 9861055780 र 9841577069 चौबिसै घण्टा फार्मेसीको समेत सुविधा रहेको छ
5: इन्द्रणी फार्मेसी एन्ड थाइराइड डायग्नोस्टिक सेन्टर चरीकोट बीच बजार भेटेरिनरी अस्पताल अगाडि
9: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज

0: कतिवटा गुरुको पूजा सामग्री भण्डार दोलखावासीको विश्वास र भरोसा जोडिएको चरीकोटको पुरानो पूजा सामग्री पसल।
1: हाम्रो धार्मिक संस्कार र परम्परा अनुसारका विवाह व्रतबन्ध सप्ताह रुद्री सत्यनारायण पूजा लाखबत्ती चौरासी पूजा न्वारन शिलान्यास गृह वास्तु गृह पूजा स्वस्ति शान्ति एकाहा व्रत आरम्भ र समापन लगायतका हरेक पूजा आजा र दैनिक पूजापाठ कामकाजका लागि चाहिने सबै सामग्री यहाँ पाइन्छ। साथै श्राद्ध पितृकार्य मृत्यु संस्कार दाह संस्कार काज क्रियाका लागि चाहिने कपडा सहितका हरेक सामग्री हाम्रोमा उपलब्ध छ।
0: हिन्दू तथा बौद्ध धर्मका धार्मिक संस्कार अनुसारका पूजा आजा र सबै कामकाजका लागि चाहिने सबै सामग्री एकै ठाउँमा पाइने जिल्लाकै पहिलो पूजा सामग्री पसल।
1: पूजा सामग्रीको होलसेल तथा खुद्रा विक्रेता हाम्रो पसल बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म खुल्ला रहनेछ। बाँकी समयमा समेत तपाईँलाई समस्या पर्दा टेलिफोन गर्न सक्नुहुनेछ।
2: सम्पर्क फोन नम्बर 98510-54160 98446-5570 र 0949-421-584 खतिवडा गुरुको पूजा सामग्री भण्डार भीमेश्वर नगरपालिका वडा नम्बर 3 बीच बजार चरीकोट साटो बाटो चोकबाट भेटेरिनरी चोक पुगेर पशुपति डाँडातर्फ अगाडि बढ्दा 80 मिटर दायाँपट्टि।
3: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: अरे यही थियो त, कहाँ सरे आजकल
6: रमा के एक्लै एक्लै बोल्दै हिँडिरहेकी छेउ?
5: के हुनु नि अभि, मा प्लान्चोक बेकरी यतै थियो जस्तो लाग्छ, तर कहीँ देख्दिन, अन्तै सरेछ कि क्या
6: हो नि रमा? चरीघ्याङमा रहेको मा प्लान्चोक बेकरी त अहिले काठमाडौँ जाने बाटो सामुदायिक अस्पतालको अगाडिपट्टि सरेको छ नि।
5: ए, मलाई त थाहै थिएन, जानकारीको लागि धन्यवाद है तिमीलाई।
6: हजुर, हाम्रा विशेषताहरू केक पप पाउरोटी बम लगायत बेकरीको सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्जेन्ट बर्थडे केक 15 मिनटमा तयार पारिन्छ।
5: प्रोपाइटर भोला कुमार श्रेष्ठ 98-43-21-43-68 बलराम कर्मचार्य 98-44-13-83-14 मा प्लानचोक बेकरी सामुदायिक अस्पतालको अगाडि चरीकोट दोलखा।
7: जागिर खाने मौका त आएको थियो नि, तर
8: तर सर केही सोचेर बस्ने होइन, मारी जागिरको अवसर आएको छ भने गएर खाइहाला है।
7: आफै नै अब खाना त हुन्थ्यो नि, तर के गर्ने, मोटरसाइकल नै चलाउन जानेको हुनुपर्छ भनेर भनिदियो त सकिएको नि।
8: हेर हेर यिनका मोटा बुद्धि, जागिर खान पनि त सिप चाहियो नि त। माची भूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर जाने, मारी कार मोटरसाइकल स्कुटर सिक्ने नि होइन त?
1: हो त नि, दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नम्बर 6 स्थित आर्मिक ब्यारेक नजिकै रहेको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टरमा विशेष छुटका साथ कार मोटरसाइकल र स्कुटर दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सिकाइन्छ।
9: साथै यहाँ आफ्नै कार मोटरसाइकल र स्कूटर पनि लगी ट्रायल सिक्न सकिने भएकोले इच्छुक व्यक्तिहरूले आदि सम्पर्क गर्नुहोला। दोलखा जिल्लाको एकमात्र आफ्नै ट्रायल सेन्टर भएको मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर।
10: विस्तृत जानकारीका लागि प्रोपाइटर पासङ शेर्पा सम्पर्क नम्बर 9865 46 19 26 र गेलसाङ शेर्पा 9816 83 10 7।
11: मातृभूमि ड्राइभिङ ट्रेनिङ सेन्टरको सम्पर्क कार्यालय पेट्रोल पम्पको छेउ पहिले बजार सुरुम रहेको घरमा सरेको छ।
9: मातृभूमि नेपाल ड्राइभिङ ट्रेनिङ सेन्टर चरीकोट दोलखा।
12: छोरीको चिना टिपन बनाउनु थियो, मेरो पनि चिना हेर्नु पर्ने थियो, अनि जडीबुटी पनि चाहिएको थियो। यी सबै कुरा कहाँ पाइन्छ होला तिमीलाई थाहा छ? अनि अस्ति तिमी हात हेर्ने पनि कुरा गर्दै थियौ।
13: यी सबै कामका लागि त पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दबाट ज्योतिष विद्या सम्बन्धी प्रमाण पत्र प्राप्त गर्न सफल हुनुभएका लादु घर भएका ज्योतिष नकुल गजिरेलाई सम्पर्क गर्नु पर्छ नि त।
11: के तपाईँ ज्योतिष शास्त्रमा विश्वास गर्नुहुन्छ? यदि त्यसो हो भने चरीकोट सातो बाटो कृषि बजार स्थित ज्योतिष नकुल गजुरेललाई सम्झिनुहोस्। यहाँ हात हेर्ने, चिना टिपन बनाउने, झारफुक गर्ने, आवश्यक परेका जडीबुटी, मोहनी र छारे रोग पनि निको पारिन्छ। सम्पर्कको लागि ज्योतिषी नकुल गजुरेल 9844-46-88-62 9844-46-88-62।
14: सामुदायिक पहुँचका लागि संचार रेडियो सैलुङ सामुदायिक एफएम 92.7 मेगाहर्ज।

0: लान्छु भनेर भन्न नसक्ने माया गर्ने आशा किन गर्नुहुन्छ?
1: माया गर्न थाहा छैन, मनले गर्छु रे। हजुर मुखी आमा, हाले
0: एक मुठी सबको लागि यही घर सल्लाह गरौँ के जाने सक्छ।

0: विगत लामो समयदेखि ग्राहकको सेवामा समर्पित नारायण कुटानी पिसानी मेल पेट्रोल पम्पबाट दिँदै आएको सेवा हाल केही महिना अगाडिदेखि सातु बाटो चोक स्थित दोलखा जाने बाटो नगरपालिकाद्वारा निर्मित ठूलो भवनमा ग्राहकको सुविधाका लागि नयाँ आधुनिक तोरी पेल्ने मिलले 42% सम्म तेल निकाल्ने अत्याधुनिक मेसिन सञ्चालनमा ल्याएको, साथै काँचो र भुटेको तोरीको तेल, रायोको तेल, आलस र सरसोको तेल उपलब्ध छन्। लोकल चामल, लोकल दाल, गेडागुडी, पिना, ड्राई फ्रूट लगायत अन्य खाद्य पदार्थहरू सुपथ मूल्यका लागि हामीलाई सदैव सम्झनुहोस्।
1: साथै यहाँ उत्कृष्ट क्वालिटीका काजु, किसमिस, ओखर, हाडे बदाम, छोकडा, फर्सीको बिया, खजुर, कालो मिश्री, खुरपानी, सूर्यमुखीको बिया, नरिवल, अंजीर, मक्खन आदि। थप जानकारीको लागि प्रोप्राइटर नारायण थापा 9844554060, प्रकाश थापा 9844554060। नारायण कुटानी पिसानी तेल मिल चरीकोट सादो बाटो नगरपालिका कम्प्लेक्स भएको घरमा।
2: हरियाली प्रकृतिको काखमा शान्त र रमाइलो वातावरण खोज्दै हुनुहुन्छ?
1: चरीकोट चोथाङमा अवस्थित रमाइलो घर रिसोर्टमा स्वागत छ।
2: आरामदायी डिलक्स रूम, ग्रुप बसाईका लागि विशेष सुविधा,
1: सेमिनार, मिटिङ, सहकारी र विद्यालयका कार्यक्रमका लागि सुविधा सम्पन्न हल,
2: ठूलो गार्डन, खुला स्पेस, बाल बालिकादेखि परिवारसम्म सबैका लागि रमाइलो ठाउँ।
1: विवाह, व्रतबन्ध, पास्नी, बर्थडे सेलिब्रेसन, हरेक खुसीको अवसरको लागि उत्तम गन्तव्य।
2: स्वादिलो विभिन्न परिकार र उत्कृष्ट आतिथ्य सेवा, रमाइलो घर रिसोर्ट, जहाँ सम्झनाहरू बन्छन् रमाइला। आजै बुक गर्नुहोस् र आफ्नो विशेष दिन बनाउनुहोस् अझ विशेष। अहिले बुक गर्दा विशेष छुटको व्यवस्था गरिएको छ। सम्पर्कका लागि मोबाइल नम्बर 9853 27806 र 9814806542। रमाइलो घर रिसोर्ट, भीमेश्वर नगरपालिका, ओडा नम्बर 6, चोथाङ, दोलखा।
3: होइन ए बुढी, भात त निकै स्वादिलो छ त, कुन चामल पकायौ?
4: त्यही आर्जु चामल त हो नि, सस्तो र स्वादिलो पनि।
2: सुन्नुभयो, हरेक घरमा अहिले आर्जु चामलकै चर्चा छ। स्थानीय नेपाली किसानको उत्पादन आर्जु चामल, जति स्वादिलो छ त्यति नै सस्तो पनि छ। तपाईलाई पनि आर्जु चामल चाहिएको छ भने सम्पर्क गर्नुहोस् 97020 35649। दोलखा जिल्लाको लागि आधिकारिक विक्रेता रोनिस एण्ड रोनिसा इन्टरप्राइजेस, चरीकोट, दोलखा। सम्पर्क नम्बर 9851165046।
5: अविनाश, तिमी किन निराश छौ त?
6: हेर न, मेरो व्यवसायको कर तिर्नु पर्ने थियो, अडिटको लागि वित्तीय विवरण तयारी र संस्था दर्ता कर चुक्ता पनि गर्नुपर्ने थियो। चरीकोटबाट कर कार्यालय हट्यो भन्छन्, के गर्ने होला?
5: हे, त्यति कुरामा पनि चिन्ता लिने हो त? त्यो सबै काम कर कार्यालय भएकै घरमा रहेको साथी कन्सल्टेन्सीले गरिहाल्छ नि, चिन्ता लिनै पर्दैन।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू तपाईँको व्यवसाय दर्ता, अडिट, कम्पनी दर्ता नवीकरण तथा अन्य कर सम्बन्धी सबै काम साधो बाटो अदिति कम्प्लेक्समा रहेको साथी कन्सल्टेन्सीबाटै हुन्छ, कहीँ कतै भौता दिनु पर्दैन। साथै हाम्रो सेवाहरू साधो बाटोमा रहेको अदिति कम्प्लेक्स र डिभिजन वन कार्यालय अगाडि रहेको साथी कन्सल्टेन्सीबाट समेत प्रदान गरिनेछ। थप जानकारीका लागि राजकुमार ढुङ्गेल, सम्पर्क मोबाइल नम्बर 9844059929 र उमेश रोकाए, सम्पर्क मोबाइल नम्बर 9844302082।

0: Brum, brum.
1: Ukali ma pani hajur, motor jado raicha. Gintang.
2: फसिहालिन्छ नि गुरुबा, टायर पुरै तालु जस्तो छ।
0: ओहो, हो त र गाँठे। होइन, यो सुप्रिम टायर रिसिलिङ सेन्टर चरीकोटमा कहाँ छ?
3: ए साथी हो, कसैले थाहा छ त?
0: ए सुप्रिम टायर रिसोलिङ सेन्टर चरीकोट पार्टी खोलाको
4: हो नि गुरुबा। त्यहाँ त टायर खोलेर दिएको 12 घण्टा भित्र नै ग्यारेन्टीका साथ टायर रिसोलिङ गरिन्छ नि।
0: ल त साथी हो, म चाहिँ उसो भयो राम्रो खालको गोटी भएको टायर रिसोलिङ गरेर आउँछु। सुप्रिम टायर रिसोलिङ सेन्टर पार्टी खोला चरीकोटतिर लाग्यो है साथी हो।
5: हजुर, सुप्रिम टायर रिसोलिङ सेन्टर बिनपा छ, पाटी खोला चरीकोट दोलखा।
4: हाम्रा सेवा तथा सुविधाहरू?
0: हजुर, यहाँ मिडास र क्यापिटल ब्रान्डका रबर राखेर अत्याधुनिक मेसिनद्वारा ग्यारेन्टीका साथ विभिन्न साइजका टायरहरू पोल रिसोलिङ गरिनुका साथै सबै ब्रान्डका ट्युब टायरहरू पनि पाइन्छ र टायर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। टायर रिसोलिङ सेन्टर पाटीखोला रोड माथि रहेको छ। प्रोपाइटर दावा तामाङ। सम्पर्क मोबाइल नम्बर 9844-0000-844, 9808-73107 र 9855-0019। सुप्रिम टायर रिसोलिङ सेन्टर भिनपा छ, पाटीखोला चरीकोट दोलखा।

0: दोलखामा त किवी महोत्सव पनि सकियो अरे, किवीको राम्रै बजार छ कि के हो?
1: हो त काका, किवीको त दोलखामा मात्रै नभई देशैभरि नै राम्रो माग छ नि।
0: त्यही त नानी, यत्रो वर्ष विदेश बसेर आइयो, विदेशमा नि केही गर्न सकेको होइन, यही नेपालमा केही गरौं कि भनेर सोचेको। अब यही किवी खेती गर्नु पर्ला भन्ने सोचमा पो छु त नानी। साँची नानी, किवी खेतीका लागि चाहिने आवश्यक बिरुवाहरू चाहिँ कहाँ पाइन्छन् तिमीलाई थाहा छ?
1: किन थाहा नहुनु नि काका, विगत 11 वर्षदेखि किवी खेती गर्दै आएको टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म छँदैछ नि, जहाँ किवीका 4 जातका बिरुवा पाइन्छन्। 1000 भन्दा माथिका बिरुवा खरिद गर्ने व्यक्तिहरूलाई प्रति गोटा 100 रुपियाँमा नै किवीका बिरुवा दिइन्छ नि, त्यसैले समयमै सम्पर्क गर्नु है काका।
2: प्रोपाइटर कर्मा शेर्पा, सम्पर्क नम्बर 9845344496 र 9614950840।
1: टाँसिदेले बहुद्देश्य कृषि तथा पशुपालन फार्म गौरीशंकर गाउँपालिका छ, लुवाङ सादो लखा।
3: छोरेल्पा अस्पतालको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना। 20 वर्षदेखि सुविधा दिँदै आएको छोरेल्पा अस्पतालमा स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा भर्ना खुलेको छ। शैक्षिक कार्यक्रमहरू पीसीएल इन नर्सिङ शीर्ष संख्या 40, डिप्लोमा इन फार्मेसी शीर्ष संख्या 40, डिप्लोमा प्रमाणपत्र तह सामान्य चिकित्सा शीर्ष संख्या 40 र डिप्लोमा मेडिकल ल्याब टेक्नोलोजी शीर्ष संख्या 30। आवश्यक कागजातहरू एसएलसी वा एसईको मार्कसिट, नागरिकता वा जन्म दर्ता, हालसालै खिचेको फोटो 3 प्रति, आफू पढ्ने लक्षित वर्ग खुल्ने कागजात, फारम भर्ने मिति 2083 साल वैशाख 29 गतेदेखि जेठ 13 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0494215505 र 0494215523। पुनश्च विद्यार्थी आफै कलेजमा उपस्थित भई वा अनलाइन आवेदन भर्न सक्नुहुनेछ।
4: रात छिपिँदैछ, बाहिर बिस्तारै अँधेरोले ढाक्दैछ, खाना खाएर सायद सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, तर एकपटक याद गर्नुहोस् त,
5: के तपाईँले नियमित खाँदै आउनु भएको औषधि खानुभयो अनि बिरामीलाई औषधि खुवाउनु भयो?
4: ढोकामा आग्लो हाल्न पो बिर्सनु भयो कि?
5: कतै महत्वपूर्ण सरसामान घर बाहिरै छाडिएको पो छ कि?
4: हेर्नुहोस् त, अनावश्यक रूपमा बत्ती बलिरहेको छ कि? अनि कतै पानी पो खेर गइरहेको छ कि?
5: चुलोको आगो र ग्यास निभाउन पनि बिर्सनु भएको हुन सक्छ है?
4: तपाईँको परिवारका सदस्य बाहिर जानु भएको भए खबर लिन भुल्नु पो भयो कि?
5: रात निष्ठुरी हुन्छ, यसले उज्यालो लुकाएर सबै वस्तु अदृश्य बनाउँछ।
4: अनि तपाईँले सिरानीमा लाइट राख्नु भयो त? अनि अम्खोरामा पानी नि?
5: नियमित गर्नुपर्ने काम बिर्सदा कहिलेकाहीँ ठूलै दुर्घटना हुन सक्छ है।
4: यसबाट जोगिन ध्यान पुर्याउँ, सुत्नु भन्दा अगाडि एक पटक आगो, पानी, लाइट, ओखती, आगलोमा ध्यान पुर्याउन नबिर्सौं।
6: सर्वसाधारणको हितको लागि रेडियो सैलुङ सामुदायिक एफएम 92.7 MHz सन्देश।
7: यो रेडियो सैलुङको समय सूचक हो।
8: यति बेला बेलुकीको 10 बजेको छ।

नारायण अब यो बताइनी भइएको श्री बृहत नारदीय पुराण पुरुषोत्तम महात्म्य को यो तेस्रो अध्यायले गरिकन कति कुराको विस्तार गरिन्छ भनेदेखि सुन्नु समनकारी भनिकन समनकारी नामरेका 88,000 ईश्वरका प्रति गुरु सुतजीले बताउनु भयो स्वयनी कथाहरू ल्याएर यतापटि नारदलाई नारायणले बताउनु भयो स्वयनी कथाहरू ल्याएर भगवान कृष्णले महाराज युधिष्ठिरलाई बताउनु भयो स्वयनी कथाहरू ल्याएर हाम्रा आदरणीय श्रोता महान भावहरूमा ल्याइकन यो कथा प्रस्तुत गर्न लागिरहेको राजन अब त्यसै मौकामा यता के भइरहेको छ त भन्ने यसलाई भने समनक आदि नामरेको 88,000 ऋषिहरूले गुरु सुतजीलाई भन्नुहुन्छ ओहो हे गुरु हेर्नुहोस् जस्तै अब हजुरले कुन किसिमको कुरा अब यतापट्टि नारदले नारदलाई नारायणले कुन किसिमको कुराहरू ल्याएर चाहिँ बताउनु भयो त है अझै भन्नुभयो अनि खेरि त्यो कथाहरू जो हामीहरूलाई पनि जो भन्नुहोस् हे प्रभु हामीहरू सुन्न चाहन्छौ हे गुरु भनेर जब त्यसरी समनक ऋषिहरूले गुरु सुतजीलाई भनिसकेपछि उपरान्त अनिखेरि सुत पौराणिक गुरु भन्नुहुन्छ के भन्नुहुन्छ भने यसलाई भने ओहो हे समनक आदि नामरेका ऋषिश्वर हो हेर्नुहोस् तपाईँहरू राम्रोसँगले गरिकन सुन्नुहोस् अब पहिले कस्तो हो त भने यसलाई भने भगवान श्री कृष्णले राजा महाराज युधिष्ठिरलाई पनि यही कथा जो बताउनु भइरहेको थियो अनिखेरि जुन कथा महाराज युधिष्ठिरलाई परमात्मा प्रभु भगवान कृष्णले बताउनु भयो सोहिनी कथाहरू ल्याएर अनिखेरि त्यही कथा अनुसारले गरिकन म यहाँहरूलाई जब त्यो कथा बताउने लागिराखेको छु हजुरले साह्रै राम्रोसँगले गरिकन सुन्नु होला ए महाराज भनिकन जब यस्ता यस्ता किसिमले गरिकन भन्नुहुन्छ अब अघि के भयो त भनिसकेला भने उतापट्टि जो जस्तै दुर्योधनको जस सभामा दुर्योधनको सभामा कस्तो भयो भनिसकेला भने सारा कौरवहरूले के गरे भनिसकेला भनेदेखि अनि अब त्यस मौकामा उतापट्टि जो द्रौपदीलाई त्यहाँबाट लगेर त्यो सभाका बीचमा लगेर विभिन्न किसिमले गरिकन जो लछार पछार पारे महाराज हेर्नुहोस् लछार पछार पारे हरेक किसिमले गरिकन उतापट्टि कुटे पिटे लातले हाने हरेक किसिमका जो कर्म नहुने जस्ता किसिमको जो कर्महरू गरे र त्यहाँबाट अनिखेर साडी पनि खोसे महाराज त्यतिखेर द्रौपदीलाई के भइरहेको थियो त भने यसलाई भनेदेखि उता जो रसलाहहरू भइरहेको थियो अनिखेरि अब उता जो पाँच पाण्डवहरूको जो पत्नी द्रौपदी महाराज पाँचै भाइको जो पत्नी द्रौपदी जब त्यसरी जुन हो त्यस्तो भइरहेको रसल भएको अवस्थामा त्यत्रो बेजत गरे बेजत गरिसकेपछि उनले भनिन् कि के भनिन् भनिसकेला भने परमात्मा प्रभु भगवान् यो पुरुषोत्तम भगवानलाई उनले सम्झिन् सम्झिसकेपछि ओहो कृष्णाय वासुदेवाय हरे परमात्मणि प्राणत क्लेश नाशाय गोविन्दाय नमो नमः प्रभु हे भगवान पुरुषोत्तम हजुरले मेरो रक्षा गरिदिनुभयो बक्सियोस् म यस्ता किसिमले गरिकन म एकदम आभारमा परे प्रभु मलाई जो शत्रुले हामीलाई गरे अनि मेरो यत्रो जो बेजत गरे भनेर भनेपछि मेरो रक्षा गरिदिनुभयोस् म शरणागतमा छु भनेर जब त्यसरी जो पुकार गरेकी थिइन् पुकार गरिसकेपछि उपरान्त अनिखेरि जो दयालु परमात्मा प्रभु भगवान् के गर्नुभयो आउनुभयो उहाँले साडी रूप भएर त्यहाँबाट अनिखेरि बसिदिनुभयो ती दुष्टले हरेक किसिमले गरिकन त्यो साडीहरू जो फुकालेर अनिखेरि तानेका छन् यत्रो थोप्रो भइसक्यो महाराज द्रौपदीको अङ्गमा सकिँदैन त साडी उहाँले जति लागो जुन किसिमले लागो जतिको तति त्यस्तो भइराखेकै छ त्यस्तो भइरहेको छ महाराज अब त्यस्तो भएर त्यहाँबाट अन्तिममा जो दैन दयालु परमात्मा प्रभु भगवान् जो पुरुषोत्तम भगवान्ले गरिकन त्यस्ता किसिमले गरिकन उतापट्टि जो द्रौपदीको त्यसरी जो लज्जा लाए पनि एकदम उहाँले जो छेक्दिनुभयो हे महाराज हेर्नुहोस् जब त्यसरी जो छेक्नुभयो छेकिसकेपछि उपरान्त अब यतापट्टि के भयो भने यसलाई भनेदेखि जब हरेक किसिमको जुन हो त्यस्तो देखिसकेपछि अनि रहँदा बस्दा अब के भयो भने छ भनेदेखि जस्तै पाँच पाण्डवहरूलाई पनि उतापट्टि जो कस्तो दुष्ट दुशासनले के गर्यो भने दुष्ट सगुनीले कपटको पासा बनाइकन अनिखेरि जुवा खेलायो अब जुवा खेलाउनको पनि जो कारण थियो के थियो त भने छ भने एक दिन त जो उता मैले बनाइदिएको जो स्वभावमन थियो त्यो स्वभावमन बडा अनौठो थियो पानी नभएको ठाउँमा पानी देखिने ढोका नभएको ठाउँमा ढोका देखिने भएका ठाउँमा नदेखिने जब त्यस्तो थियो त्यो हेर्न जानु पर्यो भनेर त्यहाँबाट दुर्योधन गइरहेको थियो जाँदाखेरिमा त महाराज हेर्नुहोस् अब उतापट्टि के भयो त भने यसलाई भनेदेखि अहिले
अब हेर्दै हेर्दै जाँदाखेरि मात्र अब मैले त कस्तो देखेँ, अब पानी नभएका ठाउँमा पानी छ अनि त्यो कपडा माथि माथि सार्नुहुन्छ, अनि नभएका ठाउँमा अनिखेरि जस्तै अब पानी नभएका ठाउँमा अब तपाईँले जुन हो अनि त्यस्तो जो पानी भएको जो देख्नुभयो कपडा उमो सार्नुहुन्छ, तर जुन ठाउँमा पानी छैन हेर्नुहोस् त्यो ठाउँमा एकदम शीतल गरिकन पानी अनि फेरि जब त्यस्तो भइसकेपछि कपडा छाडिदिनुहुन्छ, पानी भएका ठाउँमा जो त्यसरी देखिँदैन कपडा छाडिदिनुहुन्छ भित्र। त्यस्तै अब ढोका नभएका ठाउँमा अलिकति ढोका छ, ढोका भएका ठाउँमा देखिँदैन ओहो यहाँ त ढोका पर्यो छेड्नु पर्यो निस्किनु पर्यो भनेर भन्दाखेरि मात्रै डङ्ग ठोकिन्छ। यता र त्यता गर्दा गर्दैको बीचमा के भयो भने महाराज हेर्नुहोस् दुर्योधन त त्यहीँ त्यो सभा भवनभित्रै जो लड्नुभयो, लड्दाखेरि मात्रै त्यतिखेर भीमसेन द्रौपदी हुनुहुन्थ्यो, उहाँहरू खुत तुत हाँस्दैन भयो महाराज हेर्नुहोस् हाँस्नु भयो, अब यो हाँसो कि नासो अलिकति हाँस्नु हुँदैन थियो दुर्योधन लड्दाखेरि पनि त्यसरी हाँस्नु भयो, हाँस्दाखेरि पनि दुर्योधनलाई बडो तोड पर्यो, तोड परिसकेपछि त्यहाँबाट उठेर हिँड्यो दुर्योधन हिँडे कहाँ हिँडे अलिकति माओला माओली भन्ने चिज कस्तो सुखमा पनि हुने दुःखमा पनि हुने माइतिर माओली भन्ने चिज जुन बेलामा पनि जान सकिने ठाउँ तर त सुख परेको बेलामा पनि जान सकिन्छ दुःख परेको बेलामा पनि जान सकिन्छ भनेदेखि अब त्यस्ता किसिमको जो दुःख पर्यो दुर्योधनलाई त्यहाँबाट माओला गए माओलीको सकुनी अनिखेरि शकुनीसँग गएर यथार्थ कुराहरू जति त्यो आफू जो सभा भवनमा लडेको भ्यौसेन र द्रौपदी त्यसरी जुन हाँसेको अनिखेरि जब त्यस्ता किसिमको जो कुराहरू सबै कुरा त्यसरी बताइसकेपछि अनिखेरि लम्बामा अब कसो गर्नु ल मेरो यस्ता किसिमले गरिकन हाँसी गरे भनेर भनिसकेपछि ल भान्ज ल पख्नुहोस् तपाईँको भनेर त्यहाँबाट अनिखेरि उतापट्टि त्यही बिमा अनि शकुनीले पनि कपडको पास्ता बनाएर त्यहाँबाट अनिखेरि जो पाण्डवहरूलाई जुवा खेलाइसकेपछि जुवाबाट सर्वस्व हरण भयो, सर्वस्व हरण भयो, राज्य हरण भयो, सारा सम्पूर्ण कुरा हरण भयो। जब त्यसरी जो भइसकेपछि अनिखेरि अनि बाह्र वर्ष वनवास एक वर्षको उपवास भयो को खात्रमा जब त्यसरी कामयाग नामरेको जो वनमा जानुभयो अब उता जानु भइराखेकै थियो। अब जब त्यस्ता किसिमले गरिकन जो गइसकेपछि उपरान्त महाराज जब त्यसरी जो गएर अनि हरेक हरेक किसिमका जो दुःखहरू अनि जब त्यस्तो भगवानको अनिखेरि जब त्यस्तो जुन हो तपाईँले भोग्नु भइराखेको थियो यति उति दुःख भोग्नुभयो भन्ने कुरा त्यहाँ केही पनि त्यो सीमा छैन। नभइसकेपछि त्यहाँबाट अनिखेरि उतापट्टि के भयो भनेछ भने जो त्यसरी वनवासमा गएका जो पाण्डवहरूलाई अब के गर्नु पर्दो भनेछ भने भेट्नु पो पर्यो फुपूका छोराहरू जब त्यस्तो वनवास गएका साह्रै दुःख पाएर पो बस्नु भएको छ अरे दुःख काट्नु भएको छ अरे भन्ने कुरो परमात्मा प्रभु भगवानले सुनिसकेपछि हो जानु पर्यो भेट्न भनेर भन्ने त्यस्तो विचार भगवान कृष्णचन्द्रले गर्नुभयो। त्यहाँबाट अनिखेरि जानुभयो अनिखेरि गइसकेपछि उपरान्त जब भेट्न भनेर जो जानु भइरहेको थियो गइसकेपछि त्यहाँबाट अनिखेरि कृष्ण जानुभयो ओहो त्यहाँ गइसकेपछि हरे राम प्रभु त्यहाँबाट अनिखेरि उतापट्टि जुन हो महाराज युधिष्ठिरलाई जो भेट्नुभयो अनिखेरि भीमसेन भए अर्जुन भए नकुल भए सहदेवहरू भए यी पाँच पाण्डवहरू सम्पूर्ण कुरा भइसकेपछि अलिकति त्यहाँबाट गएर अङ्कमालहरू गर्नुभयो अङ्कमाल गर्नुभयो गाला जुझाउनु भयो सारा सम्पूर्ण कुरा गरिसकेपछि त्यहाँबाट अनिखेरि अर्जुन पनि बडो खुसी भएपछि अनिखेरि अर्जुन नरावतार हुने परमात्मा प्रभु भगवान् नारायण अवतार त्यस्तो भएको हुनाले गर्दाखेरिमा उता फोपुका छ र उता अवतारमा पनि त्यो त्यो हो। त्यति भइसकेपछि उपरान्त महाराज अर्जुनले पनि परमात्मा प्रभु भगवानको हरेक किसिमले गरिकन जो स्तुति गर्नुभयो विभिन्न किसिमको जो स्तुति गर्नुभयो अनिखेरि अब त्यतिखेर जो परमात्मा प्रभु भगवानलाई के भइरहेको थियो रिस उठिरहेको थियो कस्तो रिस उठेको थियो भनिन्छ भने उता द्रौपदीलाई त्यत्रो सभाका बीचमा त्यत्रो बेजत गरायो त्यहाँबाट जुवाका निम्ले गरिकन उतापट्टि जब त्यसरी पाण्डवहरूले जब वनवास हेर्नु पर्यो ल त्यत्रा त्यत्रा किसिमको जो दुःख दिएको छ भनेदेखि अब यो दुष्ट जो दुर्योधन यादि गरेका जो राष्ट्र दुर्योधन यादि गरेका जो दुष्टदेखि अनिखेरि उहाँ दुष्टहरूको यो किसिमको चरित्र देखिसकेपछि अनि भगवान कृष्णलाई के भएको थियो रिस उठेको थियो रिस उठेको त्यो कति कति कति कति चौपट गरेर अलिखेरि उतापट्टि जो रिस त्यो रिसले कस्तो भनिस् त्यसलाई भनेदेखि आगो बल्ला भने जस्तो त्यस्तो भइरहेको थियो र अलिखेरि अब त्यो त्यही रिस शान्ति पार्नको खातिरमा अर्जुनले पनि के गर्नुभयो त भने यसलाई मैले स्तुति गर्ने काम गर्नुभयो परमात्मा प्रभु भगवानको स्तुति गर्नुभयो स्तुति गरिसकेपछि परमात्मा प्रभु भगवानको स्तुति अर्जुनले गरिसकेपछि अलिखेरि भगवानको त्यो त्यस्ता किसिमको जो कोर्द त्यो कोर्द
अनि अर्जुनको स्तुति देखिसकेपछि उपरान्त अलिखेरि एकदम केही शान्ति हुँदै हुँदै गयो। महाराज जब त्यस्तो शान्ति भयो भइसकेपछि त्यहाँबाट उतापट्टि जो भगवानको जो पर्द जब हटेको थियो अहिले हटिसकेपछि भगवानले भन्नुभयो के भन्नुहुन्छ त भनेदेखि ओहो हे महाराज हेर्नुहोस् जस्तै जो बाह्र महिनाबाट अलिखेरि शेष रहेको कस्तो मानिसहरूलाई भने सङ्क्रान्तिले जो हिँड भएको त्यस्ता किसिमको जुन मलमास अहिलेखेरि त्यो मलमास मसँग आयो भनेर भन्नुहुन्छ। त्यो मलमास मसँग आयो अब कसरी भनेदेखि सबैभन्दा पहिला उतापट्टि नारायण भाटमा आएछ। नारायण किन उसको दाजुभाइले लिएनन्, दाजुभाइले एकदम हटक गरे, हटक गरिसकेपछि त्यहाँबाट त्यस्तो भएर साह्रै दुःख पायो। दुःख पाइसकेपछि दाजुभाइहरूले हामीहरू यी बाह्रै महिनाको जो अधिकार अधिपति हौ जसको त सङ्क्रान्ति नै छैन, ल हेर त सङ्क्रान्ति नै नभएको, पूजाै नभएको, पाठै नभएको, न केही नै नभएको जब त्यस्ता किसिमको जुन सूर्यले हेन भइराखेको त्यस्ता किसिमको

0: भराइ छैन हुन्छ खरानी हरि हुन्छ खरानी हरि जपौ है प्रभु हरि जपौ है हरि जपौ है प्रभु हरि जपौ है लानु पनि केही छैन लिनु पनि केही छैन दिनु पनि केही छैन लिनु पनि केही छैन झुट्टो माया झुट्टै काया झुट्टै संसार हरि झुट्टै संसार हरि जपौ है प्रभु हरि जपौ है राम जपौ है प्रभु राम जपौ है हरि जपौ है प्रभु हरि जपौ है बिहान बेलुका सधैँ भरि रामै जपौ है बिहान बेलुका सधैँ भरि रामै जपौ है हरि जपौ है प्रभु हरि जपौ है हरि जपौ है प्रभु हरि जपौ है दिनु पनि केही छैन लिनु पनि केही छैन झुट्टो माया झुट्टै काया झुट्टै संसार हरि झुट्टै संसार हरि जपौ है प्रभु हरि जपौ है श्री कृष्ण बलराम सुन्दर वृन्दावन छोडेर नजाऊ हो रुन्छ नि हाम्रो मन श्री कृष्ण बलराम सुन्दर वृन्दावन छोडेर नजाऊ हो रुन्छ नि हाम्रो मन छोडेर नजाऊ हो रुन्छ नि हाम्रो मन नारायण नारायण जपौ परानी जिन्ना कानी भरै छैन हुन्छ खरानी हरि हुन्छ खरानी जय शम्भो भोले कैलाशपति भोलेनाथ रक्षा गर्नुहोस्।
1: नमस्कार, मेरो नाम जालपा देवी तिमलसेना हो। वडा नम्बर 7 बोइतेश्वर गाउँपालिका। म दुईटा यसो धेरै जाने त छैन, एउटा दुईटा यसो भजन गाउँ। अब बुढेसकालमा अब केही छैन सारा, यसो दुईटा भजन गाउँ भनेर आएको।

सारी खोस कुसा सनले कुटो जता ततै जगतारा चुरा पनि फुटो ए किसिना सारै आपत परो मलाई सारै विपद।

केही छैन, नाङ्गै आयो नाङ्गै जान्छौ लानु केही छैन। हे कृष्ण सुन्न पाए मुरली रनको, पीरा पनि हराउँ त यो मनको।

को, हे कृष्णा सुन्न पाए मुरली रन को, पीरा पनि हराउ त यो मन को, सधै हामीलाई हतार हतार सधै हामीलाई काम, सधै हामीलाई हतार हतार सधै हामीलाई काम, मर्ने बेला भइसको कहिले जप्ने राम, मर्ने बेला भइसको

संसार हेर्ने आँखालाई छेको जालैले जान्न जान्न भन्दा भन्दै लान्छ कालले जान्न जान्न भन्दा भन्दै लान्छ कालले हे कृष्ण सुन्न पाए मुरली रनको पीरा पनि हराउँ यो मनको हे कृष्ण सुन्न पाए मुरली रनको पीरा पनि हराउँ यो मनको जपौं हरिलाई कृष्ण जपौं हरिलाई एक दिन होइन दुई दिन होइन सधैँ भरिलाई एक दिन होइन दुई दिन होइन सधैँ भरिलाई।

भिनावतार जिलु कोले बहनी म पदम प्रसाद चौरालाई वृद्धि सिद्धि गुरु गणपते सङ्गी गर्दछु रात दिनको जपना नछुटोस् भगवान पाउ सदा पर्दछु राजाले सब यो चरित्र अघिको सुनेर फेरि पनि सुन्छु फेरि पनि सुनाउनु होस् नौला कथाहरू घरका हो भनौला परदेशी जन हो जिलु हो मेरो घर थर्य के हो भनौला।

बाबा श्री हरि नाम जपनु होस भन्ने छ छोरो भए गर्ला काजकम पछाडि उसले आफू मरि गई गए आफ्नो वंश रह्यो क्रिया पनि भयो कीर्ति रह्यो लोकमा पिन्ना पानी चल्यो उता दृष्टि भयो स्वर्गादिको भोगमा राम्री भई हिँड्छौ अनेक गहना लुगा र धागा चुरा

उस्तैन धर्म लगाम न भई श्री धर्म होत हो का।

छ उदय कले मर्दछु त एउटा मरेर सुन्ने हुँदैन दोस्रो विवाह गर्दछु गर्न त गर्नुहोस् सतै ओडी पनि साथमा एउटी रहोस् काल काम क्रिया सबै सकलको गर्नु हजुरले परोस्।

0: पनि अर्कैतिर हजुरीके काम लाग्ने यो जियो सारै मोह भया म त हजुरकी एकै वचनले गरी माया राखी बुझाई बक्सनु होस् अज्ञानी मेरो है सारै सोग गरी बसेको मथिया बिसको उमेर सम्मता तो सोग गरेको सपानो सरी हो अहिले कता हो कता
1: बोझ बिन ठुल्याङ्गी गाउँ घर नाम मेरो अर्जुन हो रेङ्गी परो थर नारायण।

पहिला राम गए बनमाने पछि मारे हरिनी हे मको सीताजी हरियो जटायो तरिगो सुग्रीवसँग भेट भयो बाली मरन गयो लङ्कापुरी खाग भयो रावण कुम्भकर्ण मरन गयो श्री रामायण यति हो नारायण।

रामा कष्ट लीला छ भने देखी हो रावणले सीतालाई हरि दियो रामकी पत्नी त्यो हरनाको कारण के रहेछ भने देखी सीतालाई मैले हरेपछि रामले मलाई मारिदिन्छन् म पारितल्छु भने इराली इकन रामले मारिदिए भने म सबै पारितल्छु भनेर रावणले यस्तो हेतु लिइकन नारायण।